0: गर्ने र चिनिया तथा बाह्य प्रतिस्पर्धालाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका समेत छ।
1: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा भने धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विशेष सत्तारूढ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रम क्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्र नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ। तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई तोकिएको थियो। दोस्रो कार्यकालमा प्रदेशको नामाकरण गरियो। दोस्रो कार्यकालको 4 वर्ष पुग्ने लाग्दासम्म प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि न त पर्याप्त बजेटको व्यवस्था गरेको छ, न त ठोस पहल नै थालेको छ। पहिलो कार्यकालमा जस्तै जग्गा नपाइएको बहाना बनाएर टार्ने काम हुने समेत सम्भावना देखिएको छ। कार्यालय सहितका स्थायी संरचना निर्माण गर्न चाहिने जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्कसहित सरकारवालाहरू पन्छिँदै आएका छन्। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलथाल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब भित्री पृष्ठका खबर सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सिपमूलक बनाउने उद्देश्यले बुक फ्री फ्राइडे र स्किल इन एजुकेशन अवधारणा आगामी शैक्षिक सत्रदेखि देशैभरि लागू गर्ने तयारी गरेको छ शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन्
3: मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम र विपदको सामना गर्न स्थानीय तहको साझा रणनीति तय गर्ने उद्देश्यले पहिलोपटक जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने भएको छ भदौ 30 र 31 गते हुने सम्मेलनमा 753 स्थानीय तहका तर्फबाट जलवायु न्यायका लागि साझा धारणा बनाउने र स्थानीयदेखि संघीय सरकारसम्मको जिम्मेवारी तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने माग तय गर्ने तयारी गरिएको छ
2: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढीले घर बस्ती बगाएपछि नुवाकोटका बाढीग्रस्त बजारमा महिलाहरूको मुख्य पर्व तीजको रौनक हराएको छ बाढीले खण्डहर पारेका बस्तीहरू सुनसान छन् गत वर्षको तीजमा निकै भिडभाड र रौनक छाउने नुवाकोटको देवीघाट स्थित शिवधाम ढुङ्गेको महादेव मन्दिर तारकेश्वर र बेत्रावतीको शिव मन्दिरहरूमा यस वर्ष कुनै हर्ष तथा उत्साह छैन
3: नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी लिटिल एन्जल्सको संस्थापिका शिक्षाविद विद्या लिम्बुको निधन भएको छ 78 वर्षीय लिम्बुको शुक्रबार राति काठमाडौँ स्थित ग्रान्डी अस्पतालमा निधन भएको हो पारिवारिक स्रोतका अनुसार उहाँ केही समय यता मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो लिम्बुले लामो समय काठमाडौँको ज्ञानोदय स्कूलमा काम गर्नुभएको थियो त्यसपछि 2037 सालमा ललितपुरको हात्तीबन स्थित लिटिल एन्जल्स स्कूलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियो
2: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका युवाहरू आमरण अनसन बस्ने घोषणा गरेका छन् चुम्नोब्री गाउँपालिका एक सामा गाउँका युवाहरू जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विभिन्न 8 मुद्दे ध्यानाकर्षण पत्र सहित आउँदो असोज 2 गते सेप्टेम्बर 18 मनास्लु आधार शिविरमा आमरण अनसन बस्ने स्थानीय दावा नोर्बु लामाले जानकारी दिए
3: पर्यटन व्यवसायले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र संघ महासभा भ्रमणलाई नेपालको पर्यटन पुनरुत्थानका लागि पनि उपयोग गर्न सरकारसँग आग्रह गरेका छन् महासभामा नेपालको जलवायुजन्य विपद जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका क्षति र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको मागसँगै भ्रमणलाई राजनीतिक तथा कूटनीतिक भ्रमणमा सीमित नराखी पर्यटन प्रवर्धनको अवसरका रूपमा पनि प्रयोग गर्नुपर्ने व्यवसायको धारणा छ
2: गुल्मीको मदन गाउँपालिका 4 पावन पानीकी 48 वर्षीय डाल कुमारी खत्री शनिबार मृत फेला पर्नुभयो जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्मका अनुसार मदानी गाउँपालिका 1 अग्लुङ ठुलाचौर स्थित सन्त बहादुर विष्टको कोदोबारी सुरक्षाका लागि राखेको पोलमा छुँदा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ बदलले कोदोबारीमा पसेर क्षति पुर्याउने भएकाले कोदोबारी वरिपरि विष्टले करेन्ट लगाएको थाहा भएको छ
3: हरेक वर्ष भदौ 29 गते विविध कार्यक्रमका साथ उत्सवका रूपमा मनाउँदै आएको राष्ट्रिय बाल दिवस यसपटक भदौ 10 गते आएको भोटेकोशी महाविपत्तिले खल्लो बनाएको छ बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नारासहित मनाउने तयारी गरिएको राष्ट्रिय बाल दिवस 2083 भोटेकोशी बाढीबाट जनधनको क्षतिका साथै धेरै बालबालिका प्रभावित एवं बेपत्ता समेत भएकाले दिवसको कार्यक्रम स्थगन भएको छ

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब विदेशका खबर। चिनिया राष्ट्रपति शी जिनफिङले कृत्रिम बुद्धिमत्ता, एआई, व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि 5 महत्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति शीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिए।

0: शिवजीकै चिन्तन मनन पूजन आदि गर्दथिन्। तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन्। उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनेकी थिइन्, वैदिक कालमा नारी आमाहरूलाई पूर्ण रूपमा पूजाले सम्मान गरेको पाइन्छ। अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी तथा पञ्चकन्या अर्थ अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी पाँच कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महापतक नाश हुन्छ। यी नारीहरूले आफूले जे चिताए त्यही गर्न सक्दथे, त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
2: एक साथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल भदौ 29 गते सोमबार, सन् 2026 सेप्टेम्बर 14 तारिख भदौ शुक्ल पक्षको तृतीया उपरान्त चतुर्थी तिथि, आज तीज पर्व।
4: काया कैरनका साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
5: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
2: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
2: अर्थतन्त्रमा एक पछि अर्को धक्का, भोटेकोसी बाढी पछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रोस्वागढी नै बनाउने गरी गृह कार्य।
3: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्था पछि मनोबल बढाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाइ।
6: कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगर्ने बाढी हाम्रो देशले फेस गर्नु पर्यो। अन्त यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ।
2: इरान र खाडी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनीतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
3: र एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलङ्कालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
7: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
8: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
8: आयोजक घरबझोङ गाउँपालिका जोमसोम मुस्ताङ,
7: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
8: घरबझोङ घोषणा पत्र जारी गरौ, जलवायु न्यायको नेतृत्व गरौ।
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
9: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
9: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
9: भेन्टिलेटर सेवा,
10: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
11: मानिस अधिकार

0: का साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
2: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज सापागाई 98555954।
3: आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोशी बाढीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई बिदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न र नभए व्रत बस्दा प्रशस्त पानी, फलफुल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
4: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्क उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बाँसुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागुश्रीबाट देब्रेतर्फको मार्ग दथु टोल पाँचा गणेश अन्नपूर्ण भण्डार महास्नानघरको 1 ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शङ्कराचार्य मठ अघिको आकाशे पुल प्रहरी पहरागणको सानो ढोकाबाट 2 पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने, त्यसै गरी तेस्रो तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठुला ढोका अघि अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भिड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाडी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
3: 2072 सालको भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोसी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 अर्ब 23 अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटेकोसी नदीमा आएको बाढीका कारण भौतिक सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1 अर्ब 90 अर्ब रुपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4 अर्ब 73 अर्ब 57 करोड रुपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढीका कारण झन्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1 अर्ब 3 अर्ब 54 करोड 99 लाख रुपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोसी बाढीले क्षति र पुनर्निर्माणका लागि 7.5 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: भोटेकोसी बाढी पछि ध्वस्त बनेको चीनसँगको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सडक निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झन्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढी सडकको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढीले बगाएको हो। 6.5 अर्ब रुपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढी नाकादेखि स्याफ्रुबेसीसम्म सडक निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकेको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढी केरुङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढीले रसुवागढीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारी सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
3: काया कैरनमा आघात जन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: डेंगु ज्वरो बारे सार्वजनिक जानकारी।
2: डेंगू ज्वरो एडी चातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोका लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आइएस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
3: डेंगु ज्वरोबाट बस्ने उपायहरू।
2: लामखुट्टेको टोकाईबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, सुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
1: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
4: र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, बाढीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम, अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा 7.5 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेकोसी त्रिशुली बाढीमा घर, सडक र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध, थाथल्लो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुनर्निर्माणको सफलता कति सडक बने, कति पुल जोडिए र कति घर ठडिए भन्नेबाट मात्रै नापिँदैन, बाढीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढाइ र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने विज्ञको भनाइ छ। अन्नपूर्ण पोस्टमा खबर छ।
4: भोटेकोसी बाढीको झन्डै 3 हप्ता हुनै लाग्यो। बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद बासु आचार्यलाई सोध्नु भएको छ।
6: कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढी जन्ने आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य सङ्गठनले यसलाई पिएफए भनेर नामाकरण गरेको छ। मनको पीडा त छामेर थाहा हुँदैन, मनको पीडाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो जसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेसन आन्सर, र क्वेसन आन्सर गर्दाखेरि व्यक्तिगत कुरा सुनेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म थेक्न सकिने यो पीडा, अथवा मलाई झझल गरौँ धेरै आए, अब जम्मैको हकमा, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने, म त अपराध बोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त।
7: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
6: अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
7: किनभने अवस्थामा सुझाव दिनै पाइँदैन,
6: दिनै पाइँदैन, सुन्नियो धेरै सुन्नियो, नि आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरे छैन भने चाहिँ यत्तिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राख्या हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्त्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई त ट्रमै लागेन भन्नु। चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा या आमा मध्ये एकजनाको डेथ फेस गर्नुभएछ, र यो चौथो फेस गर्नुभएछ। चारवटा फेस गर्दा मलाई त अब यो जिन्दगी त यो त केही प्रब्लमै लागेन सर। उत्तर गएको माझ गाउँ भन्ने कामको कुरा हो, कहाँ कहाँलाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु।
7: कस्तो राम्रो,
6: कस्तो राम्रो।
7: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिराख्नु
6: पर्छ। पीएफए चाहिँ दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त, हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ, अनि त्यो चाहिँ असेसमेन्ट गर्ने।
7: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
6: दिनै पर्छ, यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरीले नि सिक्नुपर्छ, ट्रेनिङ जनपदले नै सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन। हेर्नु त, अक्कल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो भन्दा, यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले सबैले सिक्नुपर्छ। र यो यो सिक्नु किन पर्छ भने, यो जतिखेरै पिएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले। र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुनेछ।
4: उहाँ हुनुहुन्थ्यो मनोविद बासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: त्यहाँबाट फेरि माछा बाल्ने, त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको, त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
9: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
10: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
11: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 छ।
10: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
12: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
13: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ, 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
12: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
13: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
14: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
15: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
16: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्।
4: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोसी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यस्तै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। इरान र खाडी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्य पूर्वमा जलमार्ग सञ्चालनबारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाडी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
5: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराती काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले युएईलाई पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपालले एसिया कपका लागि पनि छनौट भएको छ। खेलकै अर्को प्रसङ्गमा भारतले साबिक विजेता श्रीलङ्कालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलङ्का 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोली बीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
4: अब केही खबर संक्षेपमा। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 सुरु हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय काङ्ग्रेसले गरेको हो।
5: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा 100 भन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: भोटेकोसी बाढीबाट घरबार विहीन पीडितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। चार सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन प्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
4: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सडकको परीक्षण गरिएको हो। आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
5: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
4: अर्थतन्त्रमा एक पछि अर्को धक्का, भोटेकोशी बाढी पछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य,
5: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई,
4: इरान र खाडी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता,
5: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलङ्कालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन, फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौँ। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरी झुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दरखाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
17: 93.2 स्वदेश FM।
18: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु। तीज आज यतिखेर मनाइँदैछ। तीजमा हिन्दू नेपालीहरूले, महिलाहरूले प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गरेर मनाउँदैछन्। आदरणीय श्रोता, तीजमा यतिखेर नेपाली महिलाहरू नाचगान गर्ने प्रचलन पनि छ। हिजो दरखाने दिन आज नेपाली महिलाहरूले तीजलाई रौनकका साथ, तीजको अर्को महत्वपूर्ण पक्ष दर खाने खुवाउने परम्परा पनि छ। र भाद्र शुक्ल प्रतिपदाका दिन सेलिब्रेटी तथा दिदीबहिनीहरूले माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकारहरू खुवाउने प्रचलन पनि रहेको छ। तीजको महत्वको बारेमा, तीजको गरिमाको बारेमा आज हामी कुरा गर्न चाहन्छौँ। आदरणीय श्रोता, तीज पर्व एकदमै राम्रो पर्व हो र तीज पर्वको बारेमा यतिखेर कुरा गर्ने हो भने तीजले मातृत्वको अर्थात् मातृत्वको सङ्केत पनि गरेको छ। तीज पर्व यतिखेर धेरै नेपालीहरूले उल्लासमय ढङ्गले मनाउने गर्दछन् र तीज पर्वको अवसरमा सरकारले महिलाहरूलाई बिदा समेत दिएको छ। तीजको महत्व के छ त, र तीजले आखिर के गर्छ त, तीजले महिलाहरूलाई कसरी जोड्छ त, मातृत्वको भावना कसरी विकसित गर्छ त, यसको विषयमा पनि आज हामी बहस र चर्चा गर्दै गर्दछौँ। आदरणीय श्रोता, तीजले नेपालीहरूको समाजमा तीजको एकदमै महत्व छ र यो साउने सङ्क्रान्तिदेखि नै तीजको रौनक सुरु हुने पनि पाइन्छ। यो पाला भोटेकोसी बाढीले गर्दाखेरि, रसुवा बाढीले गर्दाखेरि तीजलाई निकै ठुलो समस्या पनि सिर्जना गर्यो। तर तीजको समस्या हुँदै गर्दाखेरि पनि, अर्थात् भोटेकोसीमा आएको बाढीका कारणले गर्दा मानिसलाई बिटन्ड मचाउँदै गर्दा पनि तीजको महिमाको विषयमा पनि आज हामी कुरा गर्न चाहन्छौँ। तर तीजले चाहिँ सबै नेपालीहरूलाई एक ठाउँमा उभ्याएको छ। आज पनि पशुपतिमा धेरै श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गरेको छ। पशुपतिका चारवटै ढोका बिहान 3 बजेबाट खुला भएका छन्। हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा 4 ढोका खुला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। आदरणीय श्रोता र पशुपति क्षेत्र विकास कोषले पनि जानकारी गराए अनुसार मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाएको पनि अवस्था छ। यतिखेर आदरणीय श्रोता आजको नेपाली बसमा हामी तीजको विषयमा पनि कुरा गर्न चाहन्छौँ। यसको महिमा के हो, यो कसरी चाहिँ तीज पर्व मनाइन्छ, तीजको महत्व के हो, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ। आज एआईको गति नियन्त्रण, पूर्व चेतावनी कि सिन्डिकेटको रणनीति, आजको नेपाली बसमा यस विषयमा पनि कुरा गर्न चाहन्छु। किनभने एआईले चाहिँ धेरै कुराहरूलाई सिन्डिकेट लगाएको छ। एआईले आफैलाई स्वचालित रूपमा निरन्तर सुधार्ने क्षमता विकास गरेर अनपेक्षित साइबर हमलाका घटना निम्त्याएपछि यसमा मानिसको नियन्त्रण गुम्ने त्रास पनि बढाएसँगै 4 ठूला एआई कम्पनीका प्रमुखहरू अब एआईको गति घटाउनु पर्ने भन्दैछन्। र तर यो साँच्चीकै डर हो कि नियमन मागेर बजार कब्जा गर्ने दाउ हो, यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौँ। आदरणीय श्रोता, नेपाली बसमा व्यापारिक नाका रसुवागढी नै बनाउने गृह कार्य सुरु भएको छ। सरकारले रसुवागढीमा नेपालका तर्फबाट पनि ट्र्याक खोल्ने प्रयत्न यतिखेर गरिरहेको छ। रसुवागढी नाकादेखि स्याप्रोबेसीसम्म सडक निर्माणमा सहयोग गर्न चीनलाई नेपाल सरकारको प्रस्ताव पनि रहेको छ। सहयोग गर्ने चीनको प्रतिबद्धता पनि छ, किनभने चीन र नेपाल जोड्ने नाका अर्थात् रसुवागढी नाका निकै नजिकको नाका हुने पनि अपेक्षा गरिएको छ। आज यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ। आजको नेपाली बसमा हामी नेपालको राजनीति आखिर के छ त, नेपालको राजनीतिक पक्षमा चाहिँ नेपाली कङ्ग्रेसको पछिल्लो अवस्था, नेकपा एमालेको अवस्था र देशको अवस्था के छ, आज यस विषयमा पनि कुराकानी गरिन्छौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
9: यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
15: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
12: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
13: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
12: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
13: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
14: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 9855 77061 र 9855 77053।
15: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि।
18: एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
19: धन्यवाद खेमजी।
18: अब आज हरितालिका तीज महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ। भोटेकोसीमा बाढी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ सुरुमा?
19: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढीबाट, भोटेकोसी बाढीबाट बेपत्ता भएका 5,000 भन्दा बढी नागरिकको कुनै अत्तोपत्तो छैन, अब 1,200-1,300 भन्दा बढीको ज्यान गइसकेको स्थिति छ, तीमध्ये पनि कैयौँको सब पहिचान हुन नसकेको अवस्था छ, नानीहरूको स्कुल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्त व्यस्त छ। अब यस्तो पीडामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन, तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई छोरीहरूलाई उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्त्वपूर्ण चाड हो, माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीडाहरू पोख्ने, वर्षौँ छुटेका साथी सङ्गीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीडा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले यो चाड मनाउन सक्नुहोस् र तिजले चाहिँ उहाँहरूलाई जो पीडामा हुनुहुन्छ त्यो पीडाबाट बाहिर आउनको निम्ति मद्दत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीडालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको हामी सबै पीडामा एकै ठाउँ छौँ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढाउन सकोस्, शुभकामना व्यक्त गर्न चाहन्छु।
18: यसमा नेकपा एमाले पनि तिजलाई अर्थात् हरितालिका तिजलाई उल्लासमय ढङ्गले चाहिँ चेलीबेटीहरूलाई बोलाएर दर खुवाउने औपचारिक कार्यक्रम गरेन होइन यसपल्ट पार्टीले?
19: अब पार्टीले पनि गरेन, कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो, त्यस्तो हामीले गरेनौँ यसअघि, किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई चाहिँ अहिले हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवा नुवाकोट र दार्जिलिङका बाढी पीडितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ, चाडलाई पनि त्यो ढङ्गले एक खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौँ।
18: प्रदीप गिवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्यु सय्यमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
19: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौँ चाहे साङ्घाई कोअपरेसन अर्गनाइजेसन भनौँ, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झन्डै 200 वर्ष पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढङ्गले चुनौती दिँदै गरेको अवस्था छ, एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयोग के छ भन्दाखेरि दुवै संगठनहरूमा, साङ्घाई कोअपरेसन अर्गनाइजेसनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसङ्ख्याको चाहिँ झन्डै 40-45% हिस्सा ओगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र भारत जोडिएका यी दुईटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला, केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो, गोवामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बङ्गलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो, भाग लिनु नलिनु उहाँहरूको कुरा भयो होइन, यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसमा खुल्ला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु
18: अनि कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि त विश्लेषण सुन्दैछौँ।
19: त्यस्तो होइन, त्यो होइन, किन त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो, त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईवटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बङ्गलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बिचमा चाहिँ हामीले यो यसको सङ्केतलाई हामीले बुझ्नुपर्छ। कुटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरू को बिचमा चाहिँ कहीँ न कहीँ दुविधा, नेपाल कतातिर अगाडि बढ्न खोजेको हो, नेपालको राष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको सङ्केतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा सङ्घाई कोअपरेसन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो, त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी सदस्य राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर मतलब चिनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुइटै ठुला सत्र मतलब यो क्षेत्रीय सङ्गठनहरू जुन ढङ्गले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन, वा आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका तर ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहिले पनि नजोडिनु भनेको चाहिँ नेपालको कूटनीति।
18: यहाँलाई त अब अलिकति अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नु भएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नु भएको छ। आज हामी कूटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौँ?
19: अब खास गरी गत वर्ष भदौ 23-24 जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कुटनीतिक मामलामा म तिन चार समस्या देख्छु। एउटा दुविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेकी नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्त्व दिएको पनि देखिन्छ। मैले दुईवटा उदाहरण भन्छु यस मामलामा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो, त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन। अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौँ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हीनताबोध पाल्नु जरुरी छैन। तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, यो नेपालको पर्यटनको सबभन्दा ठुलो स्रोत हो, लगानीको पनि एउटा ठुलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्टाउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्। त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार भनेको छ डुब्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन। चीन त झनै एक खालको सशङ्कित देखिन्छ, पछिल्लो समय जुन ढङ्गका अब फ्री टिबेटसँग जोडिने गतिविधिहरू जुन ढङ्गले आए, गत वर्षको त्यो विध्वंसमा टिओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चीनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ। जन प्रधानमन्त्रीले रोस्टममाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौँ भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो। यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु होइन। यी समस्याहरूलाई राखेर कुराकानी गर्ने वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ। अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ किनभने कुटनीति भनेको बाह्य सम्बन्ध भनेको परराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो होइन। त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ। बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री सङ्घीय राष्ट्रसङ्घको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो। तर उहाँले उच्च स्तरीय त्यो संवादमा आई लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन। यी कयौँ विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कुटनीतिक संवादमा अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोड्ने हो भने
18: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै राष्ट्रको कूटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा र हरेक कुराले चाहिँ हाम्रो सरकार हाम्रो मेन्टालिटी हाम्रो मोडालिटी जुन तरिकाले कूटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त कि भन्नेजी।
19: अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु किनभने यदि यत्रो ठुलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटेरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई त हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको सङ्कट छ। यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन। सरकारप्रति देशभित्र हाम्रो असहमति थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कुटनीति सञ्चालन गर्ने भनेको त सरकारले नै हो, पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन। राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ। अब यदि सरकार यही ढङ्गले अल्मलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु। जस्तो अहिले केही विपत्तिको कुरा गरौँ, अब झन्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ। अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो। त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गऱ्यौँ होइन, त्यसो गर्दाखेरि पनि मुस्किलले $3.5 अरब जस्तो $4 अरब भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो होइन। अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन, यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन सङ्कटमा पर्दै जानेछ। यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ। त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु।
18: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौँ श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ। तपाईँ र मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौँला भन्ने त भएको थियो, तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ अब कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
19: एकदम छोटको रूपमा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवश्यक रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको
18: छ। तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
19: होइन, मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन, मेरो बेकारमा के भने भ्रम कसैलाई पनि नरहोस्, मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरूसँग म साथीहरूसँग निरन्तर संवादमा छु. म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईवटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ र असोज 5-6-7 बस्ने केन्द्रीय कमिटिको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौँ भनौँ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ सङ्कल्प गर्छौँ र त्यो सङ्कल्पका साथ अगाडि बढ्छौँ.
18: र अब पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ, होइन, अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर हुनुहुन्छ.
19: प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलनको, तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल गर्नका,
18: होइन, म क्लिप भाइरल गराउने पक्षमा छैन,
19: चिप खालको भयो. मैले भन्दैछु पहिलो कुरा त यहाँले बुझ्नु पर्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन. आज सिङ्गो राष्ट्र नै सङ्कटमा छ, भर्खरै हामीले कुटनीतिको बारेमा यत्रो कुराकानीहरू गऱ्यौँ. भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो, यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली काङ्ग्रेस त दन्दनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो. कङ्ग्रेसले पनि राम्रो रिजल्ट ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनु पर्थ्यो. सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्यो भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिल्यै सरकारमा नगएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा सङ्कट भदौ 23-24 विकसित भएको सङ्कट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो. त्यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न. एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन् र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन् भन्छन्. हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु. पार्टी एकताबद्ध भएर अगाडि बढ्छ.
18: यहाँको महत्त्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. प्रदीपीवालीजी नमस्कार. उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप नेवाली. आधारित नेपाली बसमा छोटो विश्राम लिन चाहन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.

0: फोहोरलाई जहाँ तही नफाली माडी नगरपालिकाको सरसफाई गाडी आएको बेला दिई पठाऊ। माडी नगरपालिकालाई देशकै नमुना सरसफाई पालिका बनाउन सबै नागरिकले हातेमालो र सहयोग गरौं।
1: सरसफाई सचेतनाका लागि माडी नगरपालिकाद्वारा प्रसारित सार्वजनिक सन्देश।
2: के तपाईँलाई आफ्नो घर वातावरण मैत्री बनाउने मन छ? नगर क्षेत्रका वातावरण मैत्री घरका आधारभूत सूचकहरू हो। घर परिसरमा कम्तीमा दुईवटा बहुवर्षीय रुख रोप्नु पर्छ। घर आँगनमा थरी थरीका फूल बिरुवा रोप्नु पर्छ। सुधारिएको चुलो धुवाँ रहित प्रयोग गरौँ। कुहिने र नकुहिने फोहोर छुट्याउने गरौँ। कुहिने फोहोरबाट मल उत्पादन गरौँ। खाना खानु अगाडि साबुन पानीले हात धुने बानी बसालौँ। पानी शुद्धिकरण गर्ने व्यवस्था मिलाऊ। चर्पीको प्रयोग गरौँ, धारासँगै साबुन पनि राखौँ। कुकुर

0: र आसपास क्षेत्र
1: अध्यापक डाक्टर रामचन्द्र गौतम हुनुहुन्छ। गुरुदेव मायालाई प्रणाम गर्न चाहन्छु। नमस्कार। गर्न चाहन्छु नेपाली बसबाट। स्वागत छ यहाँलाई।
2: हजुर, यहाँलाई धेरै धेरै धन्यवाद।
1: कस्तो छ यहाँको स्वास्थ्य? अहिले सन्चो हुनुहुन्छ? ठिक छ,
2: ठिक छ।
1: अब यो हरितालिका तीज होइन, यो आज व्रत बस्छन् महिलाहरू, निराहार व्रत बस्छन्। अब बजारतिर मनाइने हरितालिका र गाउँतिर

भन्ने दिन तर आजै परेको छ। यो शिवजीको उपासना गर्ने र गणेशको उपासना गर्ने एउटै दिन परे।

0: पशुपतिनाथ पाशुपत क्षेत्र बिहानैदेखि तीन बजेबाट खुल्ला छ, होइन? पाशुपत त अब काठमाडौँमा मात्रै छ, होइन? यो एउटा धाम हो। देशका धेरै शिवालयहरूमा चाहिँ आज भक्तजनको भिड पनि लाग्ने गर्दछ। पाशुपत क्षेत्रमा आउन नपाएका महिला दिदीबहिनीहरू आफ्ना नजिकका शिवालयमा त जानुहोला, किनभने 350-400 रेडियोले चाहिँ हामीलाई प्रत्यक्ष रूपमा यतिखेर प्रसारण गर्नुभएको छ। लाखौँ दर्शकहरू र श्रद्धालु भक्तजनहरू, अब मन्दिर जाने तयारीमा भएका भक्तजनहरूले पनि हामीलाई सुनिराख्नु भएको छ। यसको विधि होइन, कुन तरिकाले चाहिँ हामीले चाहिँ यो पर्वलाई मनाउने महिला दिदीबहिनीहरूले, यसको विधिको प्रक्रियाको विषयमा कुरा गरौँ न अलिकति।
1: हो, अब यो चाहिँ तपाईँको यो अब शिवजीको दर्शन गर्ने जस्तो पशुपति जाने, अब पशुपति अब अहिले त चाहिने तपाईँको अब ठाउँ ठाउँमा चाहिँ शिवजीका मन्दिरहरू छन् अघि, पशुपति जान नसक्नेले चाहिने आफ्नो नजिकमा चाहिने शिवजीको मन्दिर जहाँ छ त्यहाँ गएर चाहिँ शिवजीको दर्शन गर्ने, पूजाआजा गर्ने, अब त्यहाँ पनि जान नसक्नेले घरमै पनि पूजा लगाउने व्यवस्था छ बाबु शास्त्र अनुसार, है? घरमै पनि पूजा चाहिने शिवजीको स्थापना गरेर, शिवलिङ्ग स्थापना गरेर शिवजीको पूजा गर्ने, गणेशको पूजा गर्ने व्यवस्था त सबै छ नि शास्त्रमा। त्यसो भएको हुनाले अब जो मन्दिरमा जान सक्छ मन्दिर जाने, मन्दिर नजिक पशुपति जान सक्नेले पशुपति जाने, नसक्नेले जहाँ आफ्नो घर नजिकमा जाने शिवजीको मूर्ति छ मन्दिर छ त्यहाँ गएर शिवजीको दर्शन गर्ने, शिवजीको पूजा आजा गर्ने, र अब त्यो पनि भएन भने घरमै पूजा लगाउने चलन छ बाबु, घरमै शिवजीको उपासना गर्ने चलन छ। अब यो चाहिँ तपाईँको यो व्रत चाहिने तिन किसिमको हुन्छ, मैले अहिले नै पनि भनिसकेँ, तपाईँको निराहार, जलाहार र फलाहार। अब अहिले कतिपय महिलाहरूको एउटा गुनासो छ क्या, यो अब शिवजी अब आफ्नो पतिको दीर्घ जीवनको लागि चाहिने हामीले चाहिने अब यत्रो चाहिने दुःख गरेर व्रत बस्नुपर्ने, अब टाउको दुख्ने वा अघि लाग्ने यस्तो हुन्छ भनेर भन्ने पनि गुनासो चाहिने महिलाहरूले गरेको सुनिन्छ। त्यो उहाँहरूले नबुझेर हो, आफ्नो स्वास्थ्य कस्तो छ, आफ्नो स्वास्थ्य चाहिने सर्वतः परम गोपायत भनेको छ क्या शास्त्रले, चाहिँ सबभन्दा पहिला आत्मा जोगाऊ, है? आत्माको रक्षा गर अनि मात्रै चाहिने व्रत बस्ने काम गर भनेर भन्ने छ। त्यसो भएको हुनाले अब यो तपाईँको आज दिनभरि व्रत बस्नुपर्छ, भोकै बस्नु र भोलि बिहान मात्रै चाहिने सूर्यलाई अर्घ दिएर खानु भन्ने चाहिँ एउटा पक्ष हो है, तर त्यो चाहिने आफ्नो स्वास्थ्य हेरेर गर, उमेर हेरेर गर भन्ने पनि छ। अब कसैलाई त्यस्तो रियाटा लागेको छ, त्यस्तो व्रत दिनभरि भोको बस्नु सक्ने क्षमता छैन भने त्यस्तो शरीरले चाहिने त्यो भोको बस्नु चाहिने अलिकति अप्ठ्यारो हुन्छ, कसैलाई रोग व्याधि होला, सुगर होला, के होला है, त्यस्तो मान्छेले पानी खाएर बस, यो एउटा पक्ष भयो। अब पानी खाएर पनि भएन भने तपाईँको चाहिने निराहार केही नखाई बस है, आज दिनभरि भोलि त्यसो भएर यो दरखानी गर्ने चलन पनि आएको हो क्या बाबु है, हिजो राति चाहिने तपाईँको अब राम्रो चाहिने गरिष्ठ एउटा गजिलो खाना खाएर आज दिनभरि भोको बस्नुपर्ने भावनाले भन्ने हिसाबले चाहिने त्यो दरखानी भनेर भन्ने चलन आएको हो। अब सक्नेले चाहिने दिनभरि भोको बसेर भोलि बिहान मात्रै खाने हो, नसक्नेले पानी खाएर बस्ने, पानी खाएर पनि हुँदैन भने फलफुल खाने बाबु, फलफुल जला निराहार, जलाहार र फलाहार, यो तीन किसिमको व्रत हुन्छ क्या। त्यसो भएको हुनाले यो तीन किसिमको व्रत चाहिने आफ्नो स्वास्थ्य हेरेर, स्वास्थ्य चाहिनेमा खराब गर्दैन भने चाहिने अब भोको बस्दा पनि हुन्छ है, भोलि बिहान मात्रै खाए हुन्छ, अब होइन स्वास्थ्य त्यस्तो ठिक छैन भनेदेखि चाहिने पानी खाऊ, पानी खाने पनि भएन भएन भने होइन फलफुल, फलफुलमा चाहिने तपाईँको अहिले चाहिने स्याउ, केरा, अम्बा इत्यादि चाहिने जे चाहिने सिजन अनुसारको फलफुल।
0: अब यो निराहारै बस्नुपर्छ भन्ने त छ कि शास्त्रीय मान्यता अनुसार चाहिँ अलिकति यसो पेटमा भोजन गरेर बस्दा पनि हुन्छ, यो फलफुलहरू भोजन गरेर बस्दा पनि हुन्छ, के हुन्छ यसको चाहिँ खासमा?
1: होइन भोजन भने अब अन्न खानु चाहिँ त्यति भन्दैन शास्त्रले है, फलफुलमा तपाईँको यो गहुँलाई पनि फलमा मान्छ, मकैलाई पनि फलफुलमा मान्या हुन्छ, त्यसो भएको हुनाले फलफुल भने स्याउ सुन्तला मात्रै होइन, अब यो फलाहार भन्ने चलन छ क्या शास्त्र पनि, शास्त्रले पनि त्यही भन्छ फलाहार गर भन्छ, फलाहारमा चाहिने अब गहुँको परिकार खाने है, अब तपाईँको गहुँको जौको परिकार खाने, अब मकैको परिकार खाने, अब यस्तो गर्दा पनि व्रत हुन्छ बाबु, त्यो चाहिँ भावना हो, पितरो वाक्य मिच्छन्ति भाव मिच्छन्ति देवता, भावना राम्रो हुनु पर्यो, तपाईँको देवताप्रति आस्था हुनु पर्यो, निष्ठा हुनु पर्यो, विश्वास हुनु पर्यो, जसको चाहिने अब हाम्रो आत्मा पनि छ, ईश्वर पनि छ भन्ने, शिव पनि छन्, गणेश पनि छन्, विष्णु पनि छन्, सबै देवी देवी पनि छन्, सबै देवताहरू छन्, उनीहरूको उपासना गर्नुपर्छ भन्ने चाहिने अब भावना, अब यो आत्मावादी र अनात्मवादी मानिसहरू छन् क्या हाम्रो समाजमा, अब यो आत्मवादीहरूको कुरा हो यो, है? त्यसमा हुनाले आत्मा छ, ईश्वर छ, हो ईश्वरको चाहिँ उपासना गर्नुपर्छ, उनीहरूबाट आशीर्वाद लिएर

0: अब आज शिवजी र गणेशबाट चाहिँ आशीर्वाद लिएर जीवनलाई चाहिँ सुखमय बनाउने, शान्तिमय बनाउने, आनन्दमय बनाउने र पारलौकिक सद्गति परलोकको बाटो चाहिँ खुला गर्ने, यही सद्गति प्राप्त गर्ने बाटो चाहिँ नै खुला गर्ने चाहिँ नि दिन हो आज। त्यसो भए हुनाले यो महिला मात्रैले लिनुपर्छ भन्ने पनि होइन, पुरुषले पनि यो तिनको व्रत लिए हुन्छ क्या। शिवजीको उपासना गर्ने हो, गणेशको उपासना गर्ने हो, यो उहाँबाट चाहिँ आशीर्वाद प्राप्त गरेर जीवनलाई सुखमय बनाउने हो, शान्तिमय बनाउने हो, परिवारको कल्याण गर्ने हो। त्यसो भए हुनाले अब यो व्रत पुरुषले पनि लिएर हुन्छ, तर पुरुषले लिने त्यता केही चलन छैन। हाम्रो यहाँ चाहिँ नि अब महिलाहरूले मात्रै धेरै लिने गरी गरिरहनु भएको छ। अब यो चाहिँ हाम्रो मौलिक पर्व हो, अब नेपालको चाहिँ नि एउटा मौलिक पर्व हो यो। यो आदिम कालदेखि चाहिँ नि पहिला सीताजीले पनि व्रत बसेकी थिइन् भन्ने चाहिँ नि कथा पुराणमा पनि पाइन्छ। त्यसै कारणले यो व्रत चाहिँ नि
1: अब एउटा कुरा गुरु कस्तो छ भने नि, अब व्रत नै बस्न पाइएन भनेर मन खल्लो बनाउने महिलाहरू पनि हुनुहुन्छ, किनभने बाढी पहिरो गयो होइन, विपत्ति आयो, भोटेको सिमा यत्रो बाढीले चाहिँ निकै ठुलो बिटन्डामा चाहेको छ, धेरै नेपालीहरू चाहिँ ले मृत्युवरण गर्नु परेको छ, अङ्गभङ्ग हुनु भएको छ, कतिपय बेपत्ता हुनुहुन्छ, अब यस्तो अवस्थामा चाहिँ के गर्ने होला गुरु?
0: होइन, यो अवस्थामा आपत धर्म स्वभाव, हाम्रो शास्त्रमा आपतमा चाहिने जस्तो जुठो सुतकमा पनि आपत धर्म लागु हुन्छ है, बार्न सक्नेले बार्ने, बार्न नसक्नेले नबार्ने, त्यस्तो व्यवस्था छ। त्यसको व्यवस्था कसरी बार्ने के गर्ने त्यतापट्टि नजाउँ अहिले है। त्यसो भए हुनाले अब यो तिजको व्रत चाहिने तपाईँको आपत धर्म अनुसार चाहिने अब सकेसम्म अन्न नखाने है। अब भगवान्को उपासना, प्रभु यो चाहिँ किन यस्तो मलाई चाहिँ अब यो म नसक्ने भएँ भन्ने किसिमले त्यही अनुसार चाहिँ नि अब शिवजीको शिवजीसँग चाहिँ गुनासो गर्नु पर्यो, आशीर्वाद प्राप्त गर्नु पर्यो उहाँको। अब त्यो भोकै बस्नुपर्छ भन्ने पनि होइन, अब त्यो बस्नु पनि अब त्यो ठाउँ पनि मिल्नु पर्यो, सबै मिल्नु पर्यो है। त्यसो हुनाले त्यस्तो मिलेन भने आफ्नो धर्म अनुसार यसो सम्झना मात्रै पनि भयो बाबु। श्रद्धा हो, आस्था हो, निष्ठा हो, श्रद्धा आस्था निष्ठा छ देवताप्रति, शिवजीबाट आशीर्वाद प्राप्त हुन्छ, जिन्दगीलाई सुखमय बनाउँछन् उनले, शान्तिमय बनाउँछन्, आनन्दमय बनाउँछन् भन्ने विश्वास छ भनेदेखि चाहिँ त्यो गर्ने हो, व्रत बस्ने हो, शिवजीप्रति भक्तिभाव राखेर चाहिने अब त्यो आफ्नो अब घरमा पूजा लाउनेहरूले पनि अब त्यो घरमा लगाउन मिल्ने भयो सब। अब अहिले बाढी पहिरो भन्नुभयो, त्यो अब उहाँहरूको घर पनि नहोला, केही पनि नहोला भने यसो चाहिने शिवजीको चाहिने एकछिन चाहिने जप गर्ने, ओम नम शिवाय है, ओम नम शिवाय गम गणपताय नमः है भनेर यस्तो मनले मात्रै सम्झँदा पनि उनले आपत त बुझ्छन् नि देवताहरूले है, को आपत कालमा छ को छैन भन्ने कुरा चाहिँ बुझ्या हुन्छन्। त्यसो भएको हुनाले अब यो श्रद्धाका साथ उहाँहरूको स्मरण गर्ने, पूजा गर्ने, अब पूजा गर्न मिल्नेले पूजा गर्ने, नमिल्नेले चाहिँ नै तपाईँको त्यही शिवजीको मन्त्र हो, ओम नम शिवाय, यो चाहिँ महत्त्वपूर्ण मन्त्र हो है। त्यस्तै गम गणपतये नमः, गणेशको पनि यो महत्त्वपूर्ण मन्त्र हो, उहाँको उपासना गर्ने त्यति गर्न पनि हुन्छ बाबु, उहाँहरूबाट आशीर्वाद प्राप्त हुन्छ। त्यसै कारणले सक्ने समर्थ स्वस्थ मान्छेले चाहिँ नि व्रत बस्ने हो। व्रत पनि चाहिँ अघि मैले निवेदन गरिहालेँ, तिन किसिमको हुन्छ, जुन गर्दा चाहिँ नि आफ्नो स्वास्थ्य सर्वतः आत्मानम गोपाए, पहिला आत्माको रक्षा गर अनि मात्रै व्रत बस्ने, अरू पूजा आजा गर्ने काम गर भन्ने चाहिँ शास्त्रको आदेश भएको हुनाले त्यही अनुसार चाहिँ नि व्रत बस्ने, शिवजीको उपासना गर्ने, गणेशको उपासना गर्ने गर्नुपर्ने हुन्छ बाबु।
1: अब तपाईँ के भन्न चाहनुहुन्छ समग्र श्रद्धालु भक्तजनहरू र नेपाली महिलाहरूलाई गुरु?
0: होइन, अब यो चाहिँ यो शिवजी गणेशजीबाट चाहिँ नि गणेशजी विघ्नहर्ता हुन् क्या, जीवनमा कुनै पनि विघ्न नपरोस् भनेर नामै विघ्नहर्ता, विघ्न विघ्न बाधा चाहिने बाटो मुक्ति पाइने है, त्यस्तो कुनै पनि नपरोस् भनेर उपासना गर्ने गणेशको है। अब शिवजी त शिवजी सर्वदेव देवादिदेव महादेव है, अब सबैका देवता शिवजी। त्यसो भएको हुनाले शिवजीले त सबै कुरा दिन्छन्, विघ्नहर्ता पनि हुन्, सबै हुन् शिवजी। त्यसो भएको हुनाले अब सबैले चाहिँ यो आजको दिनमा फेरि यो कर्म हुन्छ क्या, अब जहिले पनि अब भोलि पर्सि चाहिँ तपाईँको शिवजीको उपासना गर्नु गर्दाखेरिमा अब चाहिने जति फल प्राप्त हुन्छ त्यो त्योभन्दा आज व्रत बस्यो, आज शिवजीको उपासना गर्यो, आज गणेशको उपासना गर्यो भनेदेखि चाहिने त्यो हजारौँ गुणा बढी फल प्राप्त हुन्छ क्या। आजको यो कर्म तोकिदिया छ, त्यसै भएर त अब आजै भाद्र शुक्ल तृतीयाको दिनमा शिवजीको उपासना गर्ने, चौथीको दिनमा चाहिँ गणेशको उपासना गर्ने भनेर भने हो। त्यसो भए हुनाले अब यो चाहिने त्यसो भएको हुनाले अब यो जिन्दगीलाई सुखमय शान्तिमय आनन्दमय दिने चाहिने कुरा भएको हुनाले र यो दिन चाहिने असाध्य उहाँहरूको स्मरणको लागि उहाँहरूको उपासनाको लागि शिवजीको र गणेशको उपासनाको लागि यो दिन चाहिने साह्रै ठुलो महत्त्वपूर्ण हो। मैले अघि नै निवेदन गरेँ हजारौँ हजार गुणा बनाएको भयो अघि पछि उपासना गर्नुभन्दा आज उपासना गर्नुमा आकाश जमिनको फरक पर्छ। त्यसो भएको हुनाले आज चाहिँ नै सबै महिलाहरूले यो यो हाम्रो शास्त्रले चाहिँ यो कुनै जातिपाति यो यो त्यो भन्दैन क्या। त्यसो भएको हुनाले जसले पनि शिवजीको उपासना गरे हुन्छ शिवजी त शिवजी गणेशजी सबैका देवता हुन् नि त है। कतिपय महिलाहरूले नलिने पनि हामीले नलिने भन्ने पनि त्यस्तो पनि गरे सुनिन्छ है। तर त्यो होइन, अब जस्तो चन्द्र सूर्य सबैका हुन्ने सबै सुरु लाग्छन् नि चन्द्रमा सूर्य काहीँ पक्षपात गर्दैनन् नि, त्यस्तै शिवजी गणेशजी पनि सबैका देवता हुन् क्या। सबैलाई उहाँहरूको उपासना गर्यो उहाँहरूलाई सम्झ्यो भनेदेखि सबैले सबैको लागि आशीर्वाद दिन्छन्, पक्षपात गर्दैनन् देवताले। त्यसो भएको हुनाले आज यो साह्रै महत्त्वपूर्ण दिन सबैले चाहिँ शिवजीलाई सम्झनु होला, उहाँको उपासना गर्नुहोला श्रद्धाका साथ आस्थाका साथ निष्ठाका साथ विश्वासका साथ, विश्वासमा आधारित छ हाम्रो शास्त्र। त्यसो भएको हुनाले आजको उहाँहरूलाई स्मरण गर्ने दिन चाहिँ आज साह्रै महत्त्वपूर्ण ठुलो दिन हो, सबैले सम्झनु होला भन्ने नै मेरो भनाइ हुन्छ बाबु।
1: हस् गुरु, यहाँको महत्त्वपूर्ण समय संवाद र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रणाम, नमस्कार। प्राध्यापक डाक्टर रामचन्द्र गौतम, आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु, नमस्कार।
2: स्वदेश एफएम 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका 5 स्थित कालीकाटोल विकास संस्थाले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 50,500 रुपियाँ सहयोग गरेको छ। रसुवाबाडीका प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको जनाएको छ। संस्थाका तर्फबाट संकलित रकम बैंक दाखिला मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपदको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै पीड़ित तथा प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने भावनासहित सहयोग गरिएको संस्थाले जनाएको छ। यसैबीच माडी नगरपालिका 5 राधापुर स्थित प्रगतिशील महिला समूहले पनि प्रधानमन्त्री राहत उद्धार कोषमा 17,650 रुपियाँ सहयोग गरेको छ। विपदबाट प्रभावित तथा पीड़ित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकेसँगै केही बेर अघिबाट सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्रै आवजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुवैतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। समस्याग्रस्त भागलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले टाइगर सेन्चुरी बनाउन थालिएको छ। हाल दुईवटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा 20 बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागि हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न रु 5 करोड बजेट विनियोजन गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डाक्टर हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टर सहित 3 किसिमका संरचना सेन्चुरीमा बनाइनेछ। चितवन र मकवानपुर जिल्लामा कृषिको बजेट निरन्तर घटिरहेको छ। कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट भने निरन्तर घटाउँदै लगेको देखिन्छ। दुई जिल्लाका लागि 24 करोडसम्म बजेट विनियोजन गरेको बागमती प्रदेश सरकारले बजेट खुम्चाएर 4 करोडमा झारेको छ। देश संघीय प्रणालीमा गएपछि जिल्ला कृषि विकास कार्यालय चितवन 2075 सालबाट मकवानपुर र चितवन हेर्ने गरी प्रदेश सरकारमा त सञ्चालन हुँदै आएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। हरितालिका तीजमा पशुपतिनाथ मन्दिर नाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेखनीय हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको फुटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविकता कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साख्यका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञसहितको समिति गठन गर्दैछ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला संस्थापन र इतर समूह दुवैले गरेका महाधिवेशनमा सहभागी नहुने भएका छन्। एकताको महाधिवेशन नहुने अवस्था आएमा देशैभर पार्टी एकताका लागि अभियान चलाउने बताएका छन्। दुई महाधिवेशनको कार्यतालिका आएपछि कताको महाधिवेशनमा जाने हो भनेर सोध्न आउने कार्यकर्तालाई नेता डाक्टर कोइरालाले आफू एकताको महाधिवेशन नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउनु भएको हो। यसैबीच नेपाली कांग्रेसले आसन्न 15 महाधिवेशनको तयारीलाई लक्षित गर्दै संस्थापन इतर समूह भोलि केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ। कांग्रेसको विधान 2017 संशोधित सहितको धारा 35 बमोजिम पार्टीका सहकर्मी नेता एकराज पोखरेललाई केन्द्रीय निर्वाचन समितिको संयोजकमा तोक्ने निर्णय गरिएको हो। भुटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मको लागि सरकारले आवास भाडा तथा खर्च व्यवस्थापन गर्न 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रुपियाँ दिने भएको छ। संचारकर्मी डाक्टर विक्रम तिमेन्सिनाले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित नागरिकको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्री परिषदले बैठकले यस्तो निर्णय गरेको जनाउनु भएको हो।
प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी विदाको अवधि 98 दिनबाट बढाएर 6 महिना पुर्याउनु पर्ने माग सहितको सुरक्षित मातृत्व सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपालको संविधान र स्वास्थ्य सम्बन्धी कानूनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै विपक्षी राजनीतिक दलका महिला सांसदहरूले यस्तो प्रस्ताव दर्ता गराएका हुन्। जिन्जी प्रदर्शन हुँदा आगजनी भएको प्रहरी वृत्त गौशालाको कार्यालय एक वर्षमा तयार भएको छ। आइतबार प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी वृत्त गौशालाका पूर्व निर्मित भवन उद्घाटन गर्नुभएको हो। काठमाडौँको गौशालामा पुननिर्माण गरिएको कार्यालय र ब्यारेक भवन उद्घाटन गर्दै आइजिपी दान बहादुर कार्कीले जेएनजी आन्दोलनमा क्षति पुगेका 452 प्रहरी कार्यालयको पुननिर्माण सम्पन्न भएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका लागि 2,00,000 रुपियाँसम्मको जलन उपचार निशुल्क गर्ने भएको छ। विपन्न हिंसा पीडित तथा व्यवहारिसी बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ। निशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच एक सम्झौता भएको छ। साथै उपचारका लागि प्रयोग हुने औजार उपकरण तथा निशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई 2 करोड रुपियाँ बराबर सहयोग प्रदान गरेको छ। विमान नगरपालिका दुई टोकरीमा अरिङ्गा लेचिलेर एकजनाको मृत्यु भएको छ। आइतबार अरिङ्गा लेचिलेर गम्भीर घाइते भएका सो स्थानका 42 वर्षीय धनबहादुर थापाको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जनाउनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: बाँदैस एफएम 92.2 मेगाहर्ज।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर डिला संग्रौला हुनुहुन्छ। डिलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड
2: मर्निङ।
1: सबैभन्दा पहिला श्रद्धा, संस्कार, उल्लासको पर्व हरितालिका तीजको अवसरमा यहाँलाई म शुभकामना दिन चाहन्छु डिलाजी।
2: मेरो तर्फबाट पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी आमाहरूलाई सुख शान्ति समृद्धि दीर्घायु हार्दिक शुभकामना आज यो नेपाली रेडियो नेटवर्क मार्फत चाहिँ व्यक्त गर्न चाहन्छु। ती चाहिँ नेपालीहरूको सांस्कृतिक पहिचान, आपसिक सद्भाव, भातृत्व, पारिवारिक एकताको एउटा प्रतीक हो भने अर्कोतर्फ हाम्रा मौलिक परम्परा, गीत सङ्गीत, संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि हो। त्यसैले अहिले ती चाहिँ समाजमा रहेका विद्यमान असमानता, कुरुति, विभेदलाई हटाउने सशक्त महिला अधिकारका आवाज उठाउने रूपमा पनि लिएको छ। तर आज देशको परिस्थिति बेग्लै छ। भोटे कोसीमा आएको बाढीले धेरैको चाहिँ ज्यान लिएको छ। परिवार विस्थापित भएका छन्। राष्ट्र शोकको घडीमा छौँ। हामीले एउटा परम्परा र संस्कृतिलाई कायम राख्दै पूजा आजा गर्दैछौँ भने अर्कोतर्फ त्यो खालको सांस्कृतिक नाचगान खानपिनलाई प्राथमिकता दिएका छैन यो पालि।
1: डाक्टर डिला संग्रौला, अनि तीजको अवसरमा दर खानुभयो के खानुभयो? दर चाहिँ हिजो
2: हामी दरै खाएन यो पालि।
1: दरै खानु भएन तीजको अवसरमा? खासमा दर के खाने चलन छ? यो सहर बजारको दर र पहाडको गाउँमा बस्ने दर चाहिँ अलिकति फरक छ होइन? खासमा दरमा के खाइन्छ तीजको अवसरमा?
2: होइन, यो त पहिला खाने त परम्परा हो। चेलीहरू लामो समयसम्म माइत जान पाइँदैन थियो, पहिला परम्परा थियो। माइत जाने, मिठो मसिनो खाने, नाच्ने, रमाइलो गर्ने, भोलिपल्ट पूजा आजा गर्ने, परिवारको दीर्घायुको कामना गर्ने, त्यो खालको पर्व तिज हो। तर आज मैले देखेँ, कहीँ पनि म आफू पनि कहीँ दर खाएन होइन। आज एउटा मन्दिरमा गएर पूजा आजा गर्ने त छँदैछ, तर हामी हर्ष र उल्लास सहित जसरी यो पालि चाहिँ हामीले चाहिँ त्यो सबै समर्पण गरेका छौँ। त्यो देश रोएको छ, महाविपत्ति छ, महासङ्कट छ, त्यसतर्फ मात्रै हाम्रो ध्यान छ। अरू खान बस्न रमाइलो गर्न छैन।
1: यो महिला सशक्तिकरणको पनि पर्व हो, महिला स्वतन्त्रताको पनि पर्व हो। तर यस पर्वलाई चाहिँ पछिल्लो समय सहर बजारमा मनाउने र गाउँघरमा मनाउनेमा अलिकति भिन्नता आएको हो डिलाजी।
2: यो तपाईँले भने जस्तो महिला सशक्तिकरण, महिला मुक्ति, परिवर्तन, समाजमा भएका असमानता, विभेद, शोषण होइन, त्यो खालको लैङ्गिक विभेद, यो विरुद्धमा आवाज उठाउने पर्वको रूपमा पनि ठाउँ ठाउँमा धेरै लामो समयदेखि तिज आउनुभन्दा तपाईँले भने जस्तो 15-20 दिन नै तिज मनाउने परम्परा थियो। बिस्तारै बिस्तारै तिजमा चाहिँ आपसी शुभकामना दिने, सद्भाव गर्ने, सङ्घ संस्था, पारिवारिक, पार्टी राजनीतिक कर्मीले आफ्नो सङ्गठन निकायमा पार्टीले पनि महिलाहरूलाई दर खुवाउने, त्यो सम्झिने परम्परा रूपमा पनि विकसित भएको छ। र पहाडमा तपाईँले भने जस्तो बेग्लै खालको रमाइलो नाचगान गर्ने पनि छ, तराईतर्फ बेग्लै खालको पनि छ। नेपाली भन्दा बित्तिकै विविधता बिचको एकता हो। हरेक वर्ग तर तबकाले आजभोलि हिन्दू नारीले मात्रै होइन, सबैले चाहिँ यो तिजलाई मनाउन थालेको पनि मैले पाउँछु।
1: अब नेपाली कङ्ग्रेसमा चाहिँ तिज मनाउनका निम्ति, दर खानका निम्ति यसपालि निमन्त्रणा आयो कि आएन ढिलाजी? सबैसँग चाहिँ तिज मनाउन पाइयो कि पाइएन? कस्तो अवस्था?
2: नेपाली तिज हामीले मनाएन। हिजो मात्रै तपाईँ भन्नुहुन्छ भने तिजको दर खाने दिन थियो। नेपाली काङ्ग्रेसको कार्य सम्पादनको बैठक थियो। हामी टाढा टाढाबाट काठमाडौँ आइपुगेका छौँ घर छोडेर। हामी बिहानदेखि बेलुकासम्म नेपाली काङ्ग्रेसले जुन आन्तरिक रूपमा गर्नुपर्ने 15 महाधिवेशन छ त्यसलाई हर्ष र उल्लास सहित व्यापक सहभागिता सहित कसरी सम्पन्न गर्ने भन्ने खालको चाहिँ नेपाली काङ्ग्रेसले हिजो मात्रै बैठक गरेको छ। अहिले आज पनि हाम्रो ध्यान चाहिँ मिटिङ, बैठक, संवाद छुटेका साथीहरूलाई पनि कसरी नेपाली काङ्ग्रेसमा ल्याउने, केन्द्र समितिमा ल्याउने, एकताबद्ध भएर जाने भनेर वार्ता र संवादमा नै हामी केन्द्रित छौँ, आफ्नो काम र जिम्मेवारीमा नै केन्द्रित छौँ।
1: होइन, छुटेका मान्छेहरूलाई चाहिँ तिजको दर खुवाएर चाहिँ मिलाउन सक्ने प्रयत्न हुँदैन भने पार्टीमा सबैलाई
2: नेपाली काङ्ग्रेस चाहिँ यो भड्किलो होइन तपाईँले भने जस्तो खान्ते पिन्ते वाला पार्टी पनि होइन
1: अनि
2: त्यस्तो होइन, यो यसमा हामी केन्द्रित छैनौँ। अहिले चाहिँ हामी जसरी हामी तिजलाई राष्ट्रिय चाड भन्छौँ त्यसै राष्ट्रिय उत्सवको रूपमा नेपाली काङ्ग्रेस 15 महाधिवेशनमा केन्द्रित छ कि हाम्रो यही 3 गतेदेखि नै वडा अधिवेशन छ, 10 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिन्छ, असोजको 16-19 राष्ट्रिय महाधिवेशन छ। त्यस कारणले गर्नुपर्ने धेरै धेरै धेरै कार्यहरू छन्। यसमा यति व्यस्त छौँ कि देशको अवस्था पनि त्यस्तै छ, अप्ठ्यारो पनि छ, त्यसमा ध्यान दिएका छैनौँ र आन्तरिक रूपले नेपाली काङ्ग्रेसको संगठनलाई सशक्त र ऊर्जावान बनाउँदै 15 महाधिवेशनमा हामी मुखरित र केन्द्रित भएका छौँ।
1: 15 महाधिवेशनको लागि चाहिँ सहमति किन हुन सकिरहेको छैन, सहकार्य किन हुन सकिरहेको छैन, होइन, 15 महाधिवेशन अलग अलगै तरिकाले चाहिँ गर्ने तयारी कसरी भइरहेको छ, यसमा चाहिँ कहाँनिर के कुराले हलो अड्कियो डाक्टर
2: हलो अड्को भन्दा पनि तपाईँले देखिरहनु भएको छ, एउटा चाहिँ हाम्रो निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का जसले चाहिँ एउटा सहकार्य र संवादको यात्रालाई सुरु गर्नु भएको छ। धेरै अधिकांश केन्द्रीय सदस्यहरू अब यो 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुनको लागि नेपाली काङ्ग्रेसले हिजो मात्र 14 महाधिवेशनमा सहभागी हुनुभएका केन्द्रीय सदस्यलाई फेरि यो केन्द्रीय समितिमा आउनलाई स्वागत गरेको छ, विधानत बाटो खुल्ला गरेको छ। यसले पनि नेपाली काङ्ग्रेसलाई एकताबद्ध भएर 15 महाधिवेशनमा लैजाने एउटा चाहिँ बाटो चाहिँ खुलेको छ। र बाँकी तपाईँले भने जस्तो उहाँहरूलाई पनि सबैलाई आउन जुन 7 बुधे 5 बुधे माग थियो सबै चाहिँ नेपाली काङ्ग्रेसले त्यसलाई स्वीकार गरेको छ। यो पुसमा जति पनि नवीकरण गरेको क्रियाशीलहरूलाई पनि स्वत नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा सहभागी हुने निर्णयले गर्दा अध्यावधि जतिले गर्नुभयो धन्यवादको पात्र हुनुहुन्छ, जति अध्यावधि गर्नु भएन त्यसले पनि यो नेपाली काङ्ग्रेसको अधिवेशनमा सहभागी हुने निर्णय पनि भइसकेका छ। दोस्रो जति पनि 14 महाधिवेशनमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो उहाँहरूलाई पनि यहाँ आउनको लागि सभापतिजीले मनोनयन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने भनेर हिजो निर्णय भइसकेका छ। त्यसैले बिस्तारै बिस्तारै एउटा बाटो खुल्या छ नेपाली काङ्ग्रेसको महाधिवेशन 15 महाधिवेशनमा सम्पूर्ण आदरणीय नेतागणहरू साथीहरू आउनुहुन्छ, एकताबद्ध बन्नुहुन्छ। हामी एउटा चाहिँ उत्सवको रूपमा नेपाली काङ्ग्रेसको वैचारिक आजको अवस्था र देशलाई कसरी लैजाने भनेर विभिन्न प्रस्ताव सहित भव्य रूपमा 15 महाधिवेशन
1: खड्काजी त अब 15 महाधिवेशनको पक्षमा आइसक्नु भएको छ, होइन, धेरैलाई मिलाउनु पर्ने पनि अवस्था छ, उतापट्टि देउबा पक्षले पनि 15 महाधिवेशनको कार्यतालिका तोकिसकेको स्थिति छ। त्यसो भए अब बुढेसकालमा देउबालाई एक्लै छोड्ने रणनीति हो तपाईँहरूको, देउबा पक्षलाई उहाँहरूलाई समस्या पार्ने रणनीति हो, सुदूरपश्चिम टिम बनाउने चाहिँ रणनीति हो, सुदूरपश्चिम टिम मात्रै
2: रणनीति नै होइन, आदरणीय नेता शेरबहादुर देउबाको सम्मानजनक विदाई हुनुपर्छ भन्ने हाम्रो मूल मान्यता हो। तपाईँले देख्नुभयो
1: पार्टीबाट मात्र विदाई गर्ने कि हरेक ठाउँबाट विदाई गर्ने,
2: असन्तुष्ट पक्षले चाहिँ कार्यतालिकामा धेरै हाम्रा आदरणीय नेतागणहरूको नाम राखेका थियो, फटाफट फिर्ता लिइरहनु भएको छ नि, म संलग्न छैन, सहभागी छैन, जहाँ रुख छ जहाँ चार तारे जन्दा छ जहाँ विचार छ त्यही हाम्रो संलग्नता छ भन्नुमा छ। त्यसैले अरू साथीहरूलाई पनि म आज आग्रह गर्न चाहन्छु, हामी सबैले मिलेर अझ नेताहरूको धेरै योगदान छ पार्टीभित्र, सबै मिलेर नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाउनुपर्छ, एकाकार बनाउनुपर्छ, सबै सङ्गठित हुनुपर्छ। 15 महाधिवेशन सबैले खोजेको हो कि नियमित महाधिवेशन, त्यही नै हाम्रो अगाडि आइसकेको छ।
1: होइन, अब कसरी चाहिँ मिलाउन सकिन्छ, अब शेरबहादुर देउबाजीलाई चाहिँ बहिर्गमन गर्ने, उहाँलाई चाहिँ सजिलै तरिकाले व्यवस्थापन गर्ने अर्थात् विस्थापन गर्ने यहाँको रणनीति छ, तर उतापट्टि पनि त महाधिवेशनको कार्यतालिका त सार्वजनिक भइसकेका छन् डाक्टर साहब, होइन, दुईटा महाधिवेशन हुन्छ नेपाली कङ्ग्रेस मात्रै सभा
2: हुँदैन, नेपाली काङ्ग्रेस एउटै छ, पाली कांग्रेस गगन थापाको नेतृत्वमा छ, नेपाली कांग्रेस 15 महाधिवेशनको तयारीमा छ, नेपाली कांग्रेस सबैलाई अटाउने गरी हिँडिरहेछ भनेपछि न विधान त न संविधान त
1: कसरी अटाउँछ भन्ने आज्ञा नेपाली कांग्रेसमा संस्थापन पक्ष अटाएर मात्र भएन नि त, पार्टीलाई त मिलाएर लैजान सक्नु पर्यो नि त, रक्षा पार्टीलाई मिलाउन सकिएन नि त,
2: लैजानको लागि एकताको सूत्र जति पनि उठेका थिए तपाईँले देख्नुभयो यो भन्दा अगाडि मैले अघि नै भनिसके 5 बुधे 7 बुधे र हामीले जुन अघिल्लो समयमा पुसमा अधिवेशन गर्ने भनेर तयारी अवस्थामा थियौँ त्यो बेला गरेको जति पनि नवीकरण छ त्यसलाई मान्यता दिनुपर्छ भन्ने उहाँको मान्यता थियो। दोस्रो कुरा थियो यो जति पनि 14 महाधिवेशनबाट आएको केन्द्रीय समिति थियो त्यसलाई मान्यता दिनुपर्छ भनेर उहाँको माग थियो। तेस्रो भनेको चाहिँ सबैलाई हटाउने गरेर एकताबद्ध भएर लैजानुपर्छ, पार्टी चाहिँ विभाजनको अवस्थामा जानु हुँदैन भन्ने माग थियो, सबै त माग पुरा भएको छ नि त अब।
1: र
2: त्यसैले सभापतिजीले हिजो मात्रै कार्य सम्पादनको बैठकमा भन्नुभएको छ एउटा प्रयास सफल भएको छ। अर्को कुरा तपाईँले भने जस्तो सम्पूर्ण साथीहरूलाई आदरणीय नेताहरूलाई पनि सम्मानजनक तरिकाले चाहिँ कसरी ल्याउन सकिन्छ भनेर त्यही वार्ता र सम्वादमा आदरणीय सभापति गगन कुमार थापा लाग्दछ।
1: होइन गगन कुमार थापाले चाहिँ अब शेरबहादुर देउबासँग भेटै मान्नु भएको छैन, गगनजीले दिँदाखेरि देउबाजीले नदिने टाइम, देउबाजीले दिँदाखेरि चाहिँ गगनजीले नदिने टाइम, यो पनि त माछापछि भएको छ नि त होइन, यो म्युजिकल चेयर जस्तो भएको छ नि त, उहाँहरूको टाइम पनि भेटघाटै हुन सकेको छैन, सम्वादै हुन सकेको छैन।
2: आदरणीय सभापति गगन कुमार थापाले जसरी निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपालाई भेट्नलाई बार बार समय माग्नुभयो होइन, एउटा पार्टीभित्र सहमति सहकार्य र सम्वाद बिपीको राष्ट्रिय एकता र मेलमिलापको पक्षधर हो नेपाली कांग्रेस, आज उहाँको विचार आज पनि त्यत्तिकै सान्दर्भिक छ, त्यस कारणले त्यसैलाई नै आत्मसात गरेर आदरणीय सभापतिज्यूले भेटघाट गर्न खोज्दै गर्दा त्यो वातावरण बनाउनु पर्थ्यो किन बनेन आफैमा तपाईँले भरे जस्तो एउटा प्रश्न उब्जिएको छ। तर पनि निरन्तर रूपमा कसरी चाहिँ उहाँलाई भेटघाट गर्ने सबैजना अटाउन सक्ने कसरी बनाउने भन्ने कुरामा विभिन्न प्रयत्नहरू अन्य आन्तरिक सम्वादहरू सभापतिज्यूले गरिरहनु भएको छ, मलाई त आशा छ धेरै साथीहरू ज जसलाई चाहिँ यो राखिरहनु भएको छ समितिमा सबैजनाले हामी होइन जहाँ रुख्छ ती छौँ भन्नुभएको छ भने यसको के औचित्य नै छैन नि।
1: तर अब एउटा कुरा डाक्टर साहब कस्तो छ भने नि कङ्ग्रेसलाई चाहिँ मिलाउन सक्ने कुरा चारधारे झन्डामा हटाउने कुरा रुखमा हटाउने कुरा सबै एकीकृत भएर जाने कुरामा चाहिँ सभापति गगन थापा चाहिँ फ्लेक्सिबल किन हुन सक्नु भएको छैन, आज तिजको अवसरमा उहाँलाई के भन्नुहुन्छ तपाईँ डाक्टर?
2: फ्लेक्सिबल हुनु छ यो भन्दा मैले भनिहाले म त अचम्म के लाग्यो भने यो अध्यावधि गर्नलाई पनि यो जरा अभियान चलाएर 3 महिना नै अभियान चलाएको नयाँ वितरणमा पनि आज सबै कुरालाई बिर्सिएर पुस मशान्तसम्म जतिले नवीकरण गर्नुभयो सो त यो अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनु पर्छ भनेर जसरी माग थियो त्यसलाई पनि सम्बोधन गर्नु भएको छ। अर्कोतर्फ कतिपय साथीहरूले विशेषमा भाग लिनु भएन नियमित भनेर रोक्नुभयो, उहाँहरूलाई पनि आउने अटाउने वातावरण सहित यो 15 महाधिवेशनमा त्यो केन्द्रीय समितिलाई राख्ने भनेर पनि निर्णय भएको छ, सबै माग त पुरा भइसक्यो नि त।
1: अब माग पुरा हुँदै गर्दाखेरि उताबाट चाहिँ केही व्यक्तिहरूलाई ल्याउने र यतापट्टि चाहिँ मिलान गर्ने केन्द्रीय सदस्यको पद झ्याप्पै दिइहाल्ने त्यसै भयो भने पदाधिकारीमा पनि समेट्ने प्रयत्न गर्ने, अब यसरी गर्दाखेरि चाहिँ समस्याको समाधान होला र पार्टीको आन्तरिक विवाद मिल्ला र एक एकजनालाई ल्याउँदै
2: तपाईँले भने जस्तो एकातर्फ जसले हामी चाहिँ अहिले तुरन्त संवाद भयो हामी सबै यो प्रक्रियामा सहभागी हुन्छौँ जान्छौँ भन्नेलाई हिजो एउटा बाटो खोलेर सभापतिजीले एउटा निर्णय गराउनु भएको छ कार्य सम्पादनमा त्यो बाटो खुल्या छ। अर्कोतर्फ सभापतिजीले हिजो एउटा प्रतिबद्धता जाहेर गर्नुभएको छ यो असोजको 16 गते जुन राष्ट्रिय महाधिवेशन छ 3 गतेदेखि सुरु भएको छ अरू बाँकी आदरणीय नेतागणहरूलाई पनि यो प्रक्रियामा सहभागी हुनका लागि म हदैसम्म लचिलो भएर है धेरै कुराहरू पनि बिर्सिएर मानस पटलमा मात्रै राखेर नेपाली काङ्ग्रेसलाई कसरी चाहिँ एकताबद्ध भएर सबै खालको नेताहरू चाहिँ अटाउने माध्यम चाहिँ बनाउन चाहिँ म मुखरि छु, प्रतिबद्ध छु भन्नुमा चाहिँ मलाई त आशा छ त्यो दिन आउँछ।
1: भनेपछि सबैजना एकै ठाउँमा उभिन सक्ने अवस्था आउन सक्छ,
2: एकदम वातावरण बन्छ, बिस्तारै बिस्तारै सबैजना लसिनु।
1: अनि देउबाजीलाई के गर्ने त्यसो भए त्यहाँ बोलाएर चाहिँ उहाँलाई चाहिँ
2: आदरणीय
1: सम्मान गर्ने पार्टीमा?
2: होइन, सम्मान हो उहाँलाई, उहाँलाई विधान त शेरबहादुर देउबा उठ्न पाउनुहुन्न सभापति, दुई पटक पछि कोही पनि उठ्न नपाउने नेपाली काङ्ग्रेसको विधानै छ। यसलाई सहज स्वीकार गरेर नेपाली काङ्ग्रेस विधानलाई मान्दै आएको हो। र तपाईँले भने जस्तो आदरणीय निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउपाको सम्मानजनक उहाँलाई पार्टीमा भित्र आउने सम्मानजनक विदाई गर्ने र यो पन्ध्रौँ महाधिवेशनको मा उहाँ आउने बोल्ने सम्बोधन गर्ने यो सबै प्रक्रियामा चाहिँ सभापति गगन थापा लाग्नु भएको छ कि। अब उहाँसँग जुन जोडिनु भएको थियो धेरै साथीहरू त अहिले आउँदै हुनुहुन्छ, धेरै साथीहरू अहिले गएर आफै संवाद गरिरहनु भएको छ, कतिले चाहिँ यो यो मिल्नुपर्छ नभइकन हुन्न भन्नुभएको छ। आदरणीय सभापति गगन थापाले यति कुरा राख्दै गर्दा धेरै त्याग योगदान लोकतन्त्रमा लाभ लडाई लड्ने आदरणीय हामी सबैको अभिभावक शेरबहादुर देउबा ए नबुझ्ने मान्छे त होइन नि त, होइन सबै बुझ्नुहुन्छ नि त, अहिलेसम्म पहिला वातावरण बन्यो त
1: म त हिन्दू हो, होइन म हिन्दू हो, नेपालमा चाहिँ हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढङ्गले चाहिँ उहाँहरूको टिम चाहिँ अगाडि बढिसकेको छ। कङ्ग्रेसको एजेन्डा हो अब नेपाल हिन्दू राष्ट्र हुने कुरा,
2: एजेन्डा भन्दा पनि हामी चाहिँ आज यो तिजको चाड पनि छ, होइन हामी सबै आस्था र धरोहर हामी यसलाई मान्छौँ, होइन सबै हिन्दू मुस्लिम छन् बौद्ध छन् विभिन्न खालका चाहिँ आस्था र विचार राख्ने को साझा रूपमा पार्टी नेपाली काङ्ग्रेस, हामीले धार्मिक स्वतन्त्रता पनि भन्छौँ। नेपाली काङ्ग्रेसमा एउटा बहस पनि चल्यो त्यस बेलाको महासमितिक बैठकमा, एउटा एजेन्डा पनि प्रस्तुत भएको थियो, होइन कतिले हस्ताक्षर गरेर पनि बुझाउनु भएको थियो। तर नेपालको संविधान जुन छ त्यसलाई हामीले सम्बोधन संशोधन नगरिकन त्यो बाटोमा हाम्रो धर्मनिरपेक्षता लेख्या हुनाले जान सकिँदैन, त्यस कारणले नेपाली काङ्ग्रेसले यो विधान छ त्यसलाई संशोधन गर्नुपर्छ, अन्य अप्ठ्याराहरू पनि छन् उल्झन पनि छन्, त्यसको लागि सरकार सकारात्मक हुनु पर्यो, सरकारले त्यो खालको संवाद चलाएको छैन, नेपाली काङ्ग्रेसले पनि बहस र संवाद चलाइरहेको छ, त्यसै कारणले हिन्दूले म हिन्दू हुँ हिन्दू भन्नुपर्छ जस्तो मलाई लाग्दैन, बौद्धले म बौद्ध हुँ भन्ने मुस्लिममा म मुस्लिम हुँ भन्दै गयो भने त त्यो धार्मिक सहिष्णुता जुन छ बस्दै आएको समाज छ त्यो बिथोलिँदै आउँछ कि, त्यस कारणले गर्दा सबैको आफ्नो पहिचान छ नि त।
1: ओ, अनि जाँदा जाँदै अब नेपाली कङ्ग्रेसलाई एक ढिक्का भएको तपाईँ पनि हेर्न चाहनुहुन्छ नि त, होइन सबैजना एकै ठाउँमा अटाएको, होइन यो हरितालिका तिजमा चाहिँ यो हरितालिका तिजमा मागेको मनोकामना पुरा हुन्छ, होइन श्रीमानको चाहिँ आयु लामो हुन्छ, व्रत बस्दाखेरि शिवजीको चाहिँ व्रत बस्छ, निराहार व्रत बस्ने पनि प्रचलन छ, अब यसपालाको निराहार व्रत चाहिँ कङ्ग्रेस एक ढिक्का हुनुपर्छ भन्ने ढङ्गले चाहिँ जाँदा के हुन्छ डाक्टर साहब?
2: तपाईँले भने जस्तो हामी निराहार व्रत पनि बस्छौँ, कतिले पानी फलफुल खाएर पनि राति बस्नुहुन्छ, होइन पहिलो त यो एउटा हिन्दू परम्परा, होइन पार्वतीले शिवपति पाउँ भनेर होइन त्यो सङ्घर्ष गरेर सुरुवात भएको दिन, एकातर्फ यसको धार्मिक महत्त्व सांस्कृतिक महत्त्व छ भने अर्कोतर्फ स्वास्थ्य र सामाजिक महत्त्व पनि छ, हामी जुन व्रत बस्छौँ खाँदैनौँ, होइन एउटा चाहिँ यस्तो प्रतिबद्धता सहित पूजा अर्चना गर्छौँ, त्यसले पारिवारिक शान्ति मात्रै होइन देशको शान्ति। र यो पालिको तिज चाहिँ के हुनुपर्छ भने आज राष्ट्रमा ठुलो विपत्ति आयो, महासङ्कट आयो, जलवायु परिवर्तनका सङ्केतहरूले आज महासङ्कट हामीले बिहोर्नु परेको छ, एकातर्फ हिमशृङ्खलाहरू फुटिने सम्भावना छन्, खोला नाला सुक्दै छन्, काला पत्थरमा चाहिँ हाम्रा चाहिँ हिमालहरू परिणत हुँदैछन्, आज जलवायुको प्रत्यक्ष चाहिँ असर नेपालले बिहोरेको छ, जुन हामीले गरेका छैनौँ त्यसको भार हामीले बोक्नु परेको छ, त्यस कारणले गर्दा चाहिँ आज चाहिँ सबैको चाहिँ दीर्घायु सुस्वास्थ्यको कामना मात्र होइन, अब यस्ता सङ्कटहरूलाई कसरी सामूहिक रूपमा समाधान गर्ने, होइन कसरी अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यान आकर्षण गराउने, यो क्षतिपूर्तिको मात्रै कुरा होइन नि त, फेरि सङ्कट त आइरहन्छ होइन। त्यो खालको तागत शक्ति आजको दिनले तिजको दिनले व्रतले चाहिँ त्यसतर्फ मुखरित होस्। पीडामा रहनुभएका जति पनि परिवार गुमाउनु भएका छ उहाँको लागि पनि शान्तिको हामी कामना गर्न सकौँ र घाइतेहरूको स्वास्थ्य लाभको पनि कामना गर्न सकौँ। सबै हातेमालो गरेर एकताबद्ध भएर हिँड्न सकौँ। आजको दिनले त्यही प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।
1: हस्, लक्ष्मीको महत्त्वपूर्ण समय र सम्वादका लागि म धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र हरितालिका तीजको अवसरमा यहाँलाई फेरि पनि शुभकामना।
2: धन्यवाद,
1: सबैलाई शुभकामना। कङ्ग्रेसका सभामन्त्री डाक्टर डिरा सङ्गर आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
3: स्वदेश FM 93.2 MHz।
4: नमस्कार, म रेखा श्रेष्ठ। अहिले काठमाडौँ लगायत विभिन्न जिल्लामा ग्यासको चरम अभाव बढ्दो छ। सरकारले नियमित रूपमा ग्यास आयात भइरहेको भने तापनि उपभोक्ताले कुपनको भरमा महिनौ दिनसम्म लाइन बस्नुपर्ने बाध्यता उस्तै छ। सरकारी तथ्याङ्क र उपभोक्ताको भोगाई बीचको अन्तर ठुलो छ। त्यसमाथि कालोबजारीको चर्चा पनि बढ्दो छ। यो समयमा कालोबजारी किन बढ्यो र ग्यास बीचमा कता गायब भयो, यो समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने विषयमा आज हामी कुराकानी गर्छौँ। र कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ ग्यास विक्रेता महासङ्घ नेपालका कोषाध्यक्ष रविन कार्की। आउनुहोस्, कार्यक्रममा उहाँलाई स्वागत गरौँ। स्वागत छ
5: यहाँलाई। नमस्ते,
4: सन्चो हुनुहुन्छ?
5: एकदम राम्रो छ हजुरलाई।
4: म पनि ठिक छु, तर धेरै नागरिक ग्यास अभावले चाहिँ बिरामी हुनुहुन्छ।
5: एकदमै, यो अहिले
4: कारण चाहिँ के हो?
5: कारण भन्दा पनि परिस्थिति जुन 5-6 महिना अगाडि मध्यपूर्वको जुन दण्डको कारण चरम ठुलो दण्डले गर्दा इन्डियामै ग्यासको ठुलो क्राइसिस, त्यसपछि नेपालमा हामीले त परमुलुकबाट ग्यास आयात गर्ने, इन्डियाबाट हामीले ग्यास रेगुलर ल्याइराख्ने उसमै हाम्रो डिस्ट्रिब्युसन केही भयो। त्यसपछि नेपालमा गत 5-6 महिना अगाडि देखेको जुन ग्यासको क्राइसिस सुरु भइसकेको थियो, त्यो ग्यास क्राइसिस सुरु भइसकेपछि केही समय लामो गएको कारणले गर्दाखेर नेपाल आयल निगम र नेपाल सरकारले ग्यास हाफ सिलिन्डर गर्ने भन्ने निर्णय गर्यो। त्यस निर्णय पश्चात जुन हाफ सिलिन्डर ग्यास चाहिँ लामो समय चलिराख्यो, जुन जति समय चल्न पर्ने त्योभन्दा लामो समय चल्दाको परिणाम अहिले फेरि जब 4 महिना हाफ सिलिन्डर चले पश्चात जब ग्यास 14.2 फुल सिलिन्डर गरियो, त्यस पश्चात फेरि पनि ग्यास क्राइसिसको ऊ सुरु भयो। कारण के हो भन्दाखेरि उपभोक्ताको घरमा सिलिन्डर धेरै खाली भयो, हाफ सिलिन्डर भर्न रुचाएनन्। त्यो नरुचाउँदाको परिणाम फेरि पनि सिलिन्डर जब बजारमा भरि ग्यास भर्नको निम्ति निस्के, त्यसकै कारण जुन हामीले 1-1.5 महिनादेखि त्यो भोगिरहेको थियौँ, त्यस पश्चात फेरि पनि भोटेकोसीको बाढीको कारण 3-4 दिन त काठमाडौँ आइपुग्ने आयातै रोकियो। त्यो रोकिँदा साथ एक दिन मात्र के खुलेको थियो, कृष्णभीरको पहिरो पश्चात काठमाडौँ आउने जुन राजमार्गै अवरुद्धको कारणले गर्दाखेर अहिले काठमाडौँमा आइपुग्ने बुलेटहरू आउन नसकेका कारण जुन अहिले काठमाडौँका उपभोक्ताले जुन यो ग्यासको क्राइसिस खेप्नु पर्ने अवस्था छ।
4: यहाँले भन्नुभयो अहिले चाहिँ सडक अवरुद्धको कारण बाढी पहिरोको कारणले गर्दाखेरि पनि केही हदसम्म प्रभावित भएको अवस्था होइन। त्योभन्दा अगाडि त एउटा अघि पनि भनिसक्नु भएको थियो यो विश्व युद्धको कुराहरू, युक्रेन युद्धको कुराहरू होइन। यसमा चाहिँ युक्रेन युद्धको कुराहरूमा आइराख्दाखेरि चाहिँ पछिल्लो समय चाहिँ केही मत्थर भइसकेको अवस्थामा पनि त एउटा उपभोक्ताले त ग्यास नपाएको अवस्था थियो नि त होइन।
5: मत्थर भइसक्दाखेरि त एक लगभग हामी लामो समय हाफ सिलिन्डरमा जब बस्यौँ त्यति बेला ग्यास सहज रूपमा खरिद गर्न पाउने अवस्था बनाएको थियो। अब ग्यास सहज भयो भन्ने हिसाबले नेपाल आयल निगम र सरकारले जुन भरि ग्यास दिने जुन निर्णय गर्यो, जब त्यो निर्णय पश्चात चाहिँ फेरि पनि खाली सिलिन्डर तीव्र रूपमा बजारमा निस्के, किनकि हाफ ग्यास किन भने फुल ग्यास आएपछि भर्छु भन्ने उपभोक्ताहरूको मास ठुलो भएको कारणले गर्दा जुन 4 महिनाको आयातित विवरण हेर्ने हो भन्दा पनि हामीले यसलाई हो रहेछ भन्ने एउटा डाटा हामीले देख्न सक्छौँ। हेर्न सकिन्छ नेपाल आयल निगमसँग लिएर जुन त्यो डाटामा हेर्ने हो भने जति ग्यास हामीले मासिक रूपमा खपत गर्थ्यौँ त्यति ग्यास हामीले रिसिभ गर्न सकेनौँ हाम्रो सिग्नलको कारणले गर्दाखेरि त्यसको प्रभाव चाहिँ हामीले पछि खेप्नु पर्यो त्यो खेप्दा खेप्दै बिचमा फेरि जुन भटेकोसीको बाढी आयो त्यो बाढी पश्चात सबै हाम्रो काठमाडौँ आउने जाने बाटोको चिन नै रोकिनाको कारणले अहिले यो मेन समस्या सिर्जना भएको छ।
6: यो बाहेक मुख्य दोषी चाहिँको अभाव जो अहिले चाहिँ धेरै विद्यार्थीहरू भोको पेट बस्नुपर्ने अवस्था छैन दिनभरि स्कुलमा पढ्नुपर्ने पनि अवस्था छ तर उनीहरू बिना खाना होइन एउटा जङ्क फुडको भरमा बस्नुपर्ने अवस्था छ यसमा दोषी चाहिँ मुख्य कसलाई देख्नु
5: दोषी भन्दा प्राकृतिक प्रकोप एउटा जुन आइसकेपछि त्यसलाई व्यवस्थित गर्नको लागि नेपाल सरकार यसको सम्बन्धित नेपाल आयल निगम सँगसँगै उद्योगीहरूले पनि रेस्पोन्स लिनुपर्ने एउटा अवस्था जटिल थियो जुन हिसाबले लिनुपर्ने त्यो नलिदिँदाको आफ्नो जिम्मेवारी नगरिदिँदाको परिणाम चाहिँ अहिले जुन उपभोक्ताको माझ जुन हजुरले भन्नुभयो विद्यार्थी बालबच्चा जस्तै अशक्त अपाङ्गता भएका व्यक्तिहरूले को घरमा चुलो बल्न मुस्किल परे अवस्था सिर्जना भएको छ।
6: अहिले पछिल्लो समय माग र आपूर्ति बिचको अन्तर कतिको छ?
5: माग र आपूर्ति बिचको अन्तर आकाश जमिनको फरक छ। जति मार्केटको डिमान्ड जति उपभोक्ताहरूको डिमान्ड छ त्योभन्दा धेरै नै कम ग्यास चाहिँ बजारमा आएको अवस्था छ। त्यो कारण हो यही नै बाटोको कारण राजमार्ग अवरुद्ध जुन काठमाडौँको बोटलर्सबाट ग्यास बोटलिङ भएर मार्केटमा जान सक्ने अवस्था छैन जुन चाहिँ सबै तराईका बोटलिङबाट ग्यास बोटलिङ गरेर आउँदाखेरि बाटो सानो बाटो साना गाडी मात्रै आउन सक्ने अवस्था ट्रान्सपोर्टेसनको कस्टका विविध विषयले गर्दाखेरि चाहिँ त्यो समस्या सिर्जना भएको छ।
6: अहिले चाहिँ धेरै नागरिक भोको पेट बस्नुपर्ने बाध्यता त छ होइन घरमा सुत्केरी राखेर लाइन बस्दा बस्दा केही सिप नलागेर खोलामा आम फाल्नुपर्ने अवस्था पनि आएको छ आफैलाई जलाउनु पर्ने अवस्था पनि आएको छ यसको लागि चाहिँ महासङ्घले पहल के गर्छ गुनासो त यहाँ के आएको छ भने महासङ्घले जति पहल गरे तापनि विक्रेताले पनि त एउटा कालोबजारी गर्यो सिलिन्डरहरू लुकाएर राख्यो भन्ने गुनासो पनि आएको छ नि
5: एकदम यो अहिले समय सान्दर्भिक क्वेसन उठाउनु भयो जुन खालको कालाबजारीका कुराहरू उठिरहेछन् यो कहाँबाट भो के कारणले कालाबजारीका कुराहरू उठिरहेछन् यो चाहिँ बुझ्न आम उपभोक्ता आम सम्बन्धित निकायलाई यो म भन्न चाहन्छु कि कारण यो हो कि जुन खालको मध्य भटेपछिको यो बाढीको कारण जब जुन हाम्रो बाटोको कारण चेन रोक्यो यो चेन रोकिसकेपछि जसरी ग्यास हामीले जुन बाटोबाट ल्याउन परेको थियो त्यो बाटोबाट ल्याउनका निम्ति जुन डिस्टेन्स टाढा भयो बोटर प्लान्टभन्दा 50 किलोमिटर टाढा गइसकेपछि ढुवानी कस्टिङको मापदण्ड फरक भएको कारणले गर्दा केही कस्ट बढाउनु पर्ने अवस्था भन्दै एलपिजी ग्यास उद्योग सङ्घबाट उनीहरूको आफ्नो साधारण सभा बढै पारित हुने गरी 105 रुपियाँ 38 पैसा वृद्धि गरेपछि हामी ग्यास ल्याएर दिन सक्छौँ यो चाहिँ ढुवानी कस्ट हो भनेर उद्योगीहरूले भनिसके पश्चात पनि उहाँहरूले सम्बन्धित आफ्नो उद्योगको विक्रेतालाई जति नियमित ग्यास पठाउनु पर्यो त्यो ग्यास नपठाउँदाको अवस्थामा यो सिर्जना सृजित भएको हो।
6: अब यसमा चाहिँ अब एउटा उपभोक्ताको हितको संरक्षणको लागि पनि यो महासङ्घले त पहल गर्नु पर्ने होइन यसमा नैतिक जिम्मेवारी र व्यावसायिक जिम्मेवारी त महासङ्घले पनि त निभाउनु पर्ने हो नि होइन त्यसमा चाहिँ महासङ्घ चुकेको
5: महासङ्घ चुकेको छैन महासङ्घले आफ्नो सङ्घबाट गर्न मिल्ने गर्ने जति पहलकदमी गरिरहेछ आजको दिनमा पनि कालोबजारी नहोस् उपभोक्ताले सही मूल्यमा ग्यास पाउन् राज्यले तोकिदिएको मूल्यभन्दा बेसी मूल्यतिर नपरोस् भनेर आज पनि महासङ्घले एउटा विज्ञप्ति जारी गर्दैछ यहाँहरूको माझ पनि आइपुग्नेछ र कुनै पनि उपभोक्ताले यो महाविपदको अवस्थामा मूल्य वृद्धि होइन सहज रूपमा ग्यास पाउनुपर्छ भन्ने महासङ्घको सधैँ त्यो धारणा हो र सधैँभर भनिराख्छ यसको लागि उपभोक्ताको निम्ति विक्रेताका लागि सधैँ महासङ्घ गरिराख्नेछ।
6: विक्रेताले चाहिँ कतिको कालोबजारी गर्नुहुन्छ
5: विक्रेताको हातमा कालोबजारी गर्न सक्ने अवस्था र ठाउँ अहिले छँदै छैन म कारण तपाईँलाई स्पष्ट भन्न चाहन्छु जुन अहिले कालोबजारीको नाउँमा जुन मिडियाबाजी भइरहेको छ यो गलत हो के कारणले गलत हो भन्दाखेरि जसरी विक्रेताले आफ्नो डिलरमा आइपुगेको ग्यास उपभोक्तामा पठाउने काम गर्थ्यो त्यो काम चेन त्यो चेन रोकेको छ अहिले जुन उद्योगले जसरी ग्यास विक्रेताको डिलरसम्म लगिदिनु पर्ने हो त्यो काम गरिरहेको छैन त्यो नगर्दाको अवस्थामा हरेक उद्योगले आफ्नो विक्रेतालाई मेरो जहाँ बोटलिङ हुन्छ जुन तराईको बर्देवास चितवन वीरगन्ज कहाँ कहाँ बोटलिङ हुन्छ त्यहाँ ट्रक लिएर आइजाऊ भनेर बोलाइराखेको अवस्थामा त्यहाँसम्म काठमाडौँदेखि यो बाटो 3 दिन 4 दिनको बाटो ट्रक लिएर जाने त्यो लोड गर्ने अनलोड गर्ने यहाँ लिएर आएर जुन कस्ट अहिले थपेर केही साथीहरूले बेचेका छन् त्यो गाडी भाडाको कस्टलाई यो गराएर यो कालोबजारी भनेर भनिँदैछ 1,65 रुपियाँ 38 पैसाभन्दा कुनै पनि विक्रेताले बेसी पैसा लिनु भएको छैन कहीँ कतै त्यसरी
6: 3,000 पनि तिरेको गुनासो आइरहेको छ,
5: गुनासो आएको छ। मैले यही यही विषयमा जोड्दैछु कि कुनै गाडी भाडा जोड केही सीमित कोही साथीहरूले गाडी भाडा कहीँ तिरेको पैसालाई बेसी पैसा तिरे भने यो गलत हो, नत्र 2165 रुपियाँ र 38 पैसा भन्दा बेसी कुनै पनि विक्रेता लिनु हुँदैन र लिया छैन भन्न यही
6: भन्न
5: चाहन्छु।
6: अहिले चाहिँ गुनासो धेरै आए होइन, एउटा विद्यार्थी कुपन लिएर हातमा कुपन लिएर भदौ 17 गतेको ग्यास सिलिन्डर लिन आउनुपर्ने होइन, कुपन लिएर जाँदाखेरि असोज 21 गते पुर्याउँछ, एक महिना चाहिँ त्यो विद्यार्थीले कसरी धान्ने?
5: त्यो यसको लागि सम्बन्धित निकाय जुन आयल निगम ग्यास उद्योगीहरूले जुन सम्बन्धित आफ्नो डिलरहरूलाई समय र टाइममा ग्यास डेलिभर गर्ने पनि यो समस्याबाट हामी मुक्त छिटै हुन सक्छौँ।
6: पछाडि कालो बजारी भएको छैन भन्नु,
5: कालो बजारी यो कालो बजारी होइन, यो कालो बजारी गर्नु मेन उद्रेक गरेको अहिले देखियो कालो बजारी, यो गलत हो। उद्योगीले जसरी डिलरमा ग्यास लान पनि त्यो नलग्दाखेर देखेको मात्र हो, काहीँ कतै यस्तो भएको छ भने यो गलत हो, गर्नु हुँदैन।
6: खर्चको नाममा चाहिँ अति शुल्क बढाएको छ कि लाग्ने शुल्क भन्दा बेसी लगाएको छ,
5: यो गलत।
6: यो ढुवानी खर्च चाहिँ एउटा बहाना मात्र होइन,
5: ढुवानी खर्च उठाउने वातावरण बन्द गर्नको निम्ति सबभन्दा पहिला उद्योगीले आफ्नो विक्रेताको डिलरसम्ममा ग्यास लैदिने काम, किनकि ढुवानी बापत भनेर उनीहरूले 105 बढाइसकेपछि त्यस पश्चात पनि विक्रेतालाई आफ्नो उद्योगमा ग्यास लिन बोलाउनु भनेर चाहिँ यो कालो बजारीको मेन ऊ चाहिँ श्रेय दिने चाहिँ उद्योगी हो। पहिला उद्योगीलाई यसमा बडा फर्किनलाई आह्वान गर्छु म।
6: अब एउटा विद्यार्थीले चाहिँ गुनासो पुर्याइदिनुहोस् भन्ने खालको कुराहरू आउँछ होइन, आँखै अगाडि कुपन लिएर महिनौ दिन लाइन बस्दाखेरि पनि नपाउने अवस्था, आफ्नै आँखै अगाडि अरू जस्तै नामै तोकेर भन्नुपर्दाखेरि प्रहरीहरू आउँदाखेरि चाहिँ खुलेआम उहाँहरूले लाइन नबसिकन बिना कुपन मजेले लगिराखेको अवस्था पनि देख्यौँ भनेर गुनासो आएको छ, यसमा के भन्न चाहनुहुन्छ?
5: यस्तो महासङ्घको उसबाट हामीले यो सबै साथीहरूलाई आह्वान गरेका छौँ कि कसैलाई पनि आफ्नो आएको ग्यास क्रमबद्ध रूपमा पालोमा राखेर आफ्नो उपभोक्ताहरूलाई सबैलाई क्रमबद्ध सिलसिलेबद्ध रूपमा सबैलाई विद्युत वितरण गर्नका निम्ति हामीले पटक पटक आह्वान गरिरहेका छौँ।
6: अब चाहिँ हुँदैन भन्नु,
5: अब होइन हाम्रो अहिलेसम्मै भएको छैन, हामी त्यो हिसाबले नै भनेका छौँ। अब कहीँ कतै सबै महासङ्घको एउटा निर्देशन कसैले पालना गराएको छैन, त्यो सिस्टममा छैन भने यसको लागि हामी जति पनि खबरदारी गर्दछौँ।
6: विक्रेताले ग्यास लुकाएको छैन भनेर,
5: विक्रेताले ग्यास लुकाउने होइन, अब यही पारा हो, यही अवस्थामा सिर्जित हुने हो भने विक्रेता आफै ग्यासको लाइन बस्न कहाँ आयल निगम जानुपर्ने अवस्था सिर्जना भइसकेको छ।
6: यदि विक्रेताले कालो बजारी गरेको भेटिएमा, विक्रेताले नै ग्यास सिलिन्डर लुकाएको भेटिएमा, तपाईँ आफ्नो सदस्य डिलरहरूलाई कारवाही गर्न सक्नुहुन्छ
5: मजाले? हामी आजै मात्रै हामीले एउटा विज्ञप्ति जारी गर्दैछौँ, भनिसकेँ मैले पनि, कुनै पनि विक्रेताले आएको ग्यास सिस्टममा नराखिकन बाँधेर कालाबजारीको निम्ति काहीँ कतै लुकाएर आफ्नो रेगुलर कस्टमर नदिकन त्यो गराएछ भने महासङ्घको तर्फबाट कारवाहीको प्रोसेस अगाडि बढ्छ।
6: एउटा उपभोक्ताले यदि कालोबजारी गरेको भेटिएमा होइन, आफू परेमा चाहिने मूल्यभन्दा बढी तिर्नु परेमा, विक्रेतालाई सिलिन्डर लुकाएको भेटिएमा उजुरी चाहिँ कसरी दिने?
5: त्यो त अब सम्बन्धित अहिले धेरै हटलाइनहरू नम्बरहरू प्रसारण भइरहेका छन् मीडिया, यत्र तपाईँहरू मिडियाहरू हुनुहुन्छ, मीडिया मार्फत हर उसमा छिटभरमा अहिलेसम्म हुन सक्ने छ। सिभिल पुलिसहरू त्यतिकै खटेका छन्, सबले गर्दा सम्बन्धित निकाय छ, स्थानीय तह छ, अहिले त टोल सुधार समितिहरू छन् है, नगर प्रहरी छन्, सबका सामु गएर उसले एउटा एक क्लिक भएर उसले आफ्नो जाहेर दिन सक्नेछ। कुनै पनि काहीँ पनि विक्रेता साथीहरूले गलत गरेछ भने नि गलत गर्ने कारवाही हुनुपर्छ, जसमा मै पनि किन नहोस्, जसले गलत गरेछ गलत गर्ने कारवाही हुनुपर्छ। जुन अहिले सिस्टममा जुन खलबल आइरहेछ यो के कारणले भयो र कसरी भयो भनेर सम्बन्धित निकायको खोजी गर्न जरुरी छ।
6: अहिले पछिल्लो समय चाहिँ जनगुनासोहरूको के पनि आएको छ भने डिलरहरूले चाहिँ ठुलो ग्राहक अथवा ठुला ठुला होटलहरूलाई चाहिँ धेरै सिलिन्डर दिलायो, तर एउटा सर्वसाधारण विद्यार्थी जो सरकारले प्राथमिकतामा राख्ने भनेको वर्ग अशक्त ज्येष्ठ नागरिक सुत्केरी महिलाहरूको लागि बिरामी व्यक्तिहरूको लागि जो प्राथमिकतामा छ भनिएको छ, तर उहाँहरू त कहिले पनि प्राथमिकतामा आउनु भएन नि।
5: यो विषयलाई मैले अलिकति खण्डन गर्नै पर्छ भन्ने मलाई लाग्छ। किनकि जब क्राइसिसको बेला सुरु भयो होटल व्यवसायलाई ग्यास बेसी चलायो, जस्तै अस्ति एउटा उदाहरणको रूपमा मन्त्रीज्यू नै गएर एउटा थापा हान्दा कुनै होटलमा गएर कालोबजारी भन्ने कुरा गर्नुभयो। यति एउटा कुरा हो कि नर्मल टाइममा पनि होटल व्यवसाय उनीहरूले व्यवसाय गरे हुन्छ, ट्याक्स तिर्या हुन्छ, आफ्नो लोन हुन्छ, आफ्नो कर्मचारी हुन्छन्, यसरी नै चलाइराखेका हुन्छ। नर्मल टाइममा नै उनीहरूले ग्यास युज गरिराखेकै हुन्छन्। उनीहरूले जति नर्मल टाइममा ग्यास युज गर्ने हो त्यो अहिले पनि उनीहरूले युज गर्यो, क्राइसिसमा चाहिँ उनीहरूले कम गर्ने, नर्मलमा चाहिँ युज धेरै गर्ने भन्ने हुन्न। अहिले चाहिँ अहिले मात्रै उनीहरूले ग्यास युज गरे होइन, होटल व्यवसायले पनि ग्यास खपत नर्मलको टाइमकै रेसियोमा भइरहेको हुन्छ। त्यो कारणले गर्दा उहाँहरूले पाउने आफ्नो रेगुलर बाल्ने ग्यासहरू होटल व्यवसायलाई नै कुन माध्यमबाट कसरी लिनु भएको छ त्यो दिनै पर्ने अवस्था हुन्छ। उद्योग या विक्रेता सिधै कसरी लिनुहुन्छ आयल निगम, त्यो सबैले पाउनुपर्छ भन्ने कुरा हो। जुन खालको अहिले चाहिँ व्यवसायले ग्यासै नपाउने दिनै हुँदैन, व्यवसायलाई खालि घराइसियो बोक्तालाई मात्र ग्यास दिने भन्ने कुरा छ, यो बुझाइमा गलत नजाओस् म यही मिडिया मार्फत भन्न चाहन्छु। सम्पूर्ण सबै सेक्टर चल्नुपर्छ, व्यवसाय चल्नुपर्छ, होटल व्यवसाय चल्नुपर्छ, उपभोक्ताको चुलो नि बल्नुपर्छ।
6: हामीले पनि व्यवसायको होटल चल्नु पर्दैन, चल्नु हुँदैन भन्न खोजेको होइन, अहिले त संकटको अवस्था छ नि त होइन,
5: संकटको यो
6: तर एउटा सर्वसाधारण जनताले चाहिँ उसको घरमा महिनौ दिनदेखिको चुलो बलेको छैन तर गुनासो के आएको छ, चाहिने भन्दा बढी खपत गरेर राख्यो भन्ने गुनासो आएको छ।
5: खपत त्यो अवस्थामा छैन जति लाग्छ, किनकि झन् विक्रेताकोबाट जाने ग्यास जुन होटल व्यवसायमा जाने भनेर झन् सीमित हिसाबमा जान्छ। जस्तै नर्मल टाइममा 20 ग्यास लगेर उसले रेगुलर किन्थ्यो भने अहिले त 2-3 लगेर उनीहरू होटल व्यवसाय चल्ने, यतापट्टि उपभोक्तालाई पनि दिने, किनकि लाइनमा बाँड्नुपर्ने अवस्था छ, गोदाममा आएर झर्ने अवस्था, गाडीबाट डाइरेक्ट विक्रेताले लाइन टु लाइनमै ग्यास बाँडिराखेको अवस्था छ। पालो कुरेर बसिरहेछन् भनेपछि त मैले कति दिन मेरो आज ग्यास कति आउँछ र मैले कसरी पालोमा बाँड्छु भन्ने कुरा चाहिँ विक्रेताले अगाडि सबै तयार गरिसकेका हुन्छ। मैले उपभोक्तालाई दिने ग्यास कतिलाई बोलाएको छु त्यो अनुसार पालोमै हामीले सिस्टममा बाँडिरहेको हुन्छौँ। आउँदाखेरको अवस्थामा जुन 14 पछाडि कृष्णभीरको पहिरो पछाडि जसरी ग्यास आयात भयो, काठमाडौँमा जति ग्यास भित्रियो जसरी भित्रियो भने जुन डाटामा आएछ डाटामा भित्री अनुसारको ग्यास डिलर मार्फत गएको छैनन्। अधिकांश ग्यास उद्योगले सीमित केही उद्योग बाहेक सबैले आफ्नो उद्योगको गेटबाट लाइन लाएर टोकन लाएर विक्रेता जसरी आफूले बाँडिरहेछन् जुन यो कार्य भइरहेको छ, यो गलत कार्यलाई छिटोभन्दा छिटो करेक्सन गरेर विक्रेता मार्फतै ग्यास पठाउन सक्यो भने मात्रै दुःख पाएका चुलो नबलेका उपभोक्ताको घरको चुलो बाल्न सहजीकरण हुन्छ र सरल हुन्छ। जुन यो दायित्व भनेको विक्रेताको डिलरमा पुर्याउने दायित्व चाहिँ उद्योगकै हो, त्यो बापत लिएका उनीहरूले लोकल ट्रान्सपोर्टेसन बाह्य ट्रान्सपोर्टेसन सबै लिने आयल निगमबाट उद्योगले हो, हामीले पाउने भने त हाम्रो ग्यासको सीमित राज्यले तोक्दा कमिसन मात्रै हामीले लिएका हुन्छौँ। त्यो कमिसनले हामीले न गाडी लगेर उद्योगको बोटलिङ प्लान्टबाट हामीले ट्रान्सपोर्टेसन गर्न सक्छौँ, त्यो क्षमता विक्रेतासँग छैन र हाम्रो जति क्षमता हो त्यो क्षमताभन्दा माथि उठेर अहिले ट्रक लिएर जान सक्ने अवस्था हाम्रो छैन। त्यो कारणले गर्दाखेरि धेरै विक्रेताहरू अहिले सटर बन्द गरेर अन्न धुन्नको अवस्थामा बस्नु परेको छ। यो अवस्थालाई छिटोभन्दा छिटो सम्बन्धित निकाय राज्यले सुनाई भइदियोस्, यो सुनाई पश्चात छिटोभन्दा छिटो यो उद्योगले आफ्नो कार्यमा फर्केर ढुवानीको कामको टाइममा गरिदियो भने आम उपभोक्ताको चुलो बल्नबाट
6: सहयोग पुग्छ। यहाँको भनाइअनुसार विक्रेताबाट मात्र बिक्री भयो भने चाहिँ कालोबजारी पनि हुँदैन अनि यो ग्यास अभाव सङ्कट पनि हट्छ भन्ने हो।
5: तपाईँले यसलाई अझै प्रश्न कसरी बनाइदिनुहोस् भने जसरी अहिले उद्योगले ट्रान्सपोर्टेसनको ऊ देखाएर घाटा हुन्छ भन्ने हुनाले सबै विक्रेतालाई आफ्नो बोटलिङ प्लान्टमा बोलाइरहेका छन्, यो कार्य बन्द हुनुपर्छ। यो कारण बन्द हुने बित्तिकै जुन कालोबजारी कुरा पूर्ण रूपमा बन्द हुन्छ, किनकि उनीहरूले आफ्नो पाउने कमिसन विक्रेताले पाउँछ, आफ्नो डिलरमा आइसकेका ग्यास उपभोक्ताको माझ जुन रेटमा राज्यले तौलेको रेटमा दिनपर्ने हो त्यो दिन विक्रेतामा कहीँ कतै हिचकिचाएको थिएन, हिजोको दिनमा पनि थिएन, आज नै छैन, भोलि पनि छैन। जसरी अहिले आफू बाहिर गएर 3-4 लाइन बसेर चितवन र बर्दिवास बिरगञ्ज गएर ल्याउनु पर्ने अवस्था छ, त्यो ल्याउँदाखेरिको अवस्थामा कहीँ कतै कोही केही साथीहरूले ट्रान्सपोर्टेसन कस्ट लिएर बाँड्यो होला। सबैमा पनि म भन्न चाहन्न किनकि छैनौँ, हामी आफैले बाँडेको छैनौँ, किनकि भोलुममा सेल्स हामी आफै गर्छौँ, म आफै विक्रेता हो, म आफै ग्यास बेच्छु उपभोक्ताको, उसमा म रिटेलरै हो, म आफै ग्यास बेच्दाखेरि मैले अहिलेसम्म मैले उपभोक्तालाई बारम्बार भनेको छु 14 हामीले ग्यास यसरी ल्याउन सकेका छैनौँ। कारण यो जब बाटो बन्छ, जब हामीलाई सहजमा उद्योगले हामीलाई हाम्रो डिलरमा पठाउँछ तब मात्र तपाईँहरू हामी ग्यास दिन्छौँ, पालो कुरो बस्दिनुहोस् प्लिज भनेर हामीले हात जोड्ने पर्ने अवस्था सिर्जना भएको छ। यो सिर्जना नभइदियोस् छिटोभन्दा छिटो उद्योगले हाम्रो डिलरमा ग्यास पठाइदिनु हो भने आम उपभोक्ताका चुलो बाल्न हामी सहयोग पुऱ्याउनेछौँ।
6: यहाँले सिलिन्डर बेचिरहँदाखेरि ग्यास बेचिरहँदाखेरि कुनै गुनासोहरू आएको छैन?
5: गुनासो आउँछ, किन नआउनु? किनकि हामीले ग्यास बेच्दाखेरि गुनासो आउनु स्वाभाविक पनि हो, किनकि हाम्रो कस्टमर धेरै छन्। नियमित सीमित मात्रामा उद्योगले हामीलाई ग्यास पठाउँछ, जो पायो ऊ खुसी हुन्छ, नपाउने विक्रेता त ऊ उपभोक्ता त जति बेला मलाई ग्यास दिएर भन्ने गुनासो स्वाभाविक रूपमा आउँछ। त्यसमा महिला नै पर्छन्, सुत्केरी नै पर्छन्, विद्यार्थी नै पर्छन्, अपाङ्ग नै पर्छन्, सबैलाई हामीले पूर्ण रूपमा ग्यास पुऱ्याउन जबसम्म सक्दैन तबसम्म यो आइ नै राख्छ।
6: जो सरकारले प्राथमिकतामा राखिने वर्ग भनेर तोकिएको थियो उहाँहरूको लागि तपाईँहरूले कतिको ध्यान दिनुभएको छ?
5: उहाँहरूको लागि हामीले जब ग्यास बाँड्दासम्म जति त्यति त्यो टाइमभित्र आइपुग्नेहरूलाई विद्यार्थीलाई नै हामीले दिएका छौँ, पालो नपुर्याएका छौँ, सुत्केरीलाई नै दिएका छौँ, अपाङ्गता बुढाबुढीलाई पनि दिएका छौँ कि अगाडि हामीलाई नाम टिपाएको छ यस्तो छ हाम्रो भनेर जानकारी आएको छ भने हामीले छुट्याएर राखेर पनि हामीले उहाँहरूलाई सुविधा दिएका छौँ। अब त्यस पश्चात हामी काम स्टक सिद्धिसकेपछि जब आज हाम्रोमा ग्यास जाने हो भने आउने स्टक बाँडिसकेपछिलाई कि भोलि भन्छौँ कि आउने दिन पालो कुराएर हामीले केही न केही छुट्याएर राखेर दिएका हुन्छौँ।
6: अब अहिले चाहिँ चरम ग्यास अभाव नै छ होइन, अब बाढी पहिरोले पनि उस्तै नै सताएको छ नेपालमा, अहिले धेरै सङ्कटहरू आइराखेको अवस्थामा ग्यास सङ्कट चुलिँदै गएको छ
5: एकदम
6: होइन। यो ग्यास सङ्कट चुलिरहँदाखेरि जो यो नीति नेतृत्व गर्ने वर्ग हुनुहुन्थ्यो जस्तै उद्योग मन्त्री, उद्योग मन्त्रीले विभिन्न विवादास्पद अभिव्यक्तिको कारणले गर्दाखेरि राजीनामा दिनु पर्यो भनेर कुनै पनि कुरा आएको छ होइन।

0: हो भने यसलाई छिटोभन्दा छिटो समस्याको समाधान गर्न पनि जान सकिन्छ।
1: मुख्य एक दुई तिन भन्नुपर्दाखेरि यहाँले चाहिँ एउटा विक्रेताको संरक्षणको लागि पनि होइन एउटा उपभोक्ताको संरक्षणको लागि पनि पहल गर्नुहुन्छ, आवाज उठाउनुहुन्छ। अब सरकारलाई यदि नीति नेतृत्वमा तिनवटा सुझाव दिनु पर्यो भने के दिन चाहनुहुन्छ?
0: मैले अब हामी विक्रेताको हिसाबबाट सुझाव दिने हो भने पहिलो सुझाव भनेको जुन उपभोक्ताको उसँग चेनसँग जोडिएको भनेको विक्रेतै हो। उद्योगले यो सेल्स गरेर साध्य लाग्दैन, विक्रेतै मार्फतबाट मात्रै एउटा चेन सुरुवात गर्नुपर्छ। अहिले भएको जुन भङ्ग गराएर आफ्नो हिसाबले बाँड्ने टोकन जुन डिलरले बाँडे जसरी उद्योगले आफ्नो गेटबाट टोकन 4 गते 5 गते 6 गते भन्ने असोज महिनाभरिको टोकन उद्योगले बाँडिरहेको छ, इमिडिएटली यो बनाउनुपर्छ एउटा सुझाव। दोस्रो सुझाव हो जुन कारणले अहिले यो क्राइसिस चलाएको छ ट्रान्सपोर्टेसन, उद्योगले गर्ने ट्रान्सपोर्टेसन जब डिलरलाई गर्न लगाएको छ यो दोस्रो यो बन्दै हुनपर्छ।
1: अनि विक्रेताबाट नै बिक्री गर्दाखेरि चाहिँ राम्रो हुन्छ, सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ के गरी
0: त्यो त आधिकारिक त विक्रेता यसै त प्रमाणित गरेर दिएको छैन नि। हिजो उद्योगले यो विक्रेतालाई चाहिँ मेरो ग्यास बेच्न सक्छ यो सक्षम छ भनेर दिए विक्रेता नै आधिकारिक विक्रेता मात्र छन् ग्यासको, जुन यो चाउचाउको अरू चामलको जस्तो सटरै पेसी होइन एउटा मापदण्डमा तोकिएर बसेका विक्रेताहरू हुनुहुन्छ। त्यो भएको भएर विक्रेता मार्फत जाँदाखेर नै सजिलो र सरल हुन्छ।
1: अनि यहाँले सिलिन्डर लुकाइएको छैन भनेर भनिराख्नु भएको थियो होइन, आज मात्रै नारेफाट र समाखुसीबाट मात्रै 372 सिलिन्डर बरामद गरेको भनेर समाचार आएको छ, त्यो लगायत भक्तपुरबाट पनि बरामद केही गरिएको छ भनेर आएको छ।
0: म यो विषयलाई म यसमा नि खण्डन गर्न चाहन्छु कि बरामद जुन खालको न्युज आएपछि भ्रामक न्युजले मात्रै समस्याको समाधान ल्याउँदैन। मात्रै भने मैले
1: गलत हो
0: सबै होइन गलत मैले भन्न म जुन विषयमा के हो मैले पनि राम्रोसँग स्टडी गर्न पाएर मैले पनि हेडलाइन न्युज सुने हो, यो कुरा बुझ्न जरुरी छ कि सबै मिल्यो भने मात्रै समस्यालाई समाधानमा लान सकिन्छ। उसले उसलाई नङ्गनी उसले उसलाई नङ्गनी गरेर कहिले पनि समस्याको समाधान आउँदैन। यसको लागि भनेको के हो ग्यास कहाँ आएको कुन माध्यमबाट आइरहेको छ ल्याएको कहाँ हो कहिलेदेखि ल्याएर उसले स्टोर गर्यो जुन समात्यो भनेर न्युज लेख्नेले उसको डेटा पहिला हेरेर कुन दिन बिलिङ भएको छ उद्योगले कहिले बिलिङ गरे ग्यास कहाँ कहाँदेखि आयो ट्रान्सपोर्टेसन हुँदा हुँदै थियो कि र बरामद भन्दा त किनकि अहिले सबै 300, 400, 500 को ट्रकमा तपाईँको वीरगन्ज र चितवन गरेर ल्याइरहेका छन् आम विक्रेताहरूले। त्यही ग्यास ल्याउँदा ल्याउँदैको बाटोमा देखाएर जुन न्युजकै लागि भ्युजकै लागि यो काम भइराखेको छ कि यो हेरेर मात्र न्युज लेख्न अपिल गर्न चाहन्छु किनकि यसले गर्दा झन् ठुलो त्रास फैलिने अवस्था देखिरहेको छु। त्यो भएको कुरा सबै मिडियाले पनि एउटा खालको पोजिटिभ रोल खेलिदिन पर्ने अवस्था छ किनकि न्युज भ्युजकै लागि मात्रै लेख्दाखेरको अवस्था नै यो खालको एउटा श्रव्य दृष्टि ठुलो क्राइसिस हो।
1: यो जुन अहिले मैले भने समाचार यो चाहिँ झुटो हो,
0: झुटो पनि मैले झुटो पनि भने के छ वास्तविक बुझेर ऊ गर्नुपर्छ। यदि गलत यदि गरे हो जुन 372 कति भन्नुभयो त्यो उसले गलत गरे यत्रो क्राइसिसमा पनि उसले दुई दिन तिन दिन कहिलेदेखि आएको छ उसको गोडामा ल्याएर राख्यो भने ऊ कारवाहीको दायरामा पर्नुपर्छ। कानुनी रूपमा कोही पनि माथि छैन कानुनभन्दा।
1: सहज कसरी बनाउन सकिन्छ? एउटा त यहाँले भन्नुभयो एउटा विक्रेताबाट मात्रै अगाडि बढाउँ होइन, नीति नेतृत्वमा चाहिँ के फरक गर्नुपर्छ?
0: नीति र नेतृत्व जुन खालको अहिले यो ग्यापिङ चलिरहेको छ ट्रान्सपोर्टेसन कस्ट पुगेन भन्ने खालको उद्योगको जुन हटले उनीहरूले ग्यास काठमाडौँ ल्याइरहेका छैन कारण के हो? गलतै उनीहरू गलत हो या निकाय गलत हो यसलाई पृष्ठ र कसरी हुन्छ एउटा मध्यवर्गी धार खोलेर त्यही त के हो गलत उनीहरूले गलत गरिरहेको छन् भने गलत गर्नलाई कारवाहीको दायरामा उद्योगलाई ल्याउनु पर्यो। यदि छैन उनीहरूको राइट हो भने उनीहरूको माग त्यही सम्बोधन गराएर कुन मूल्यमा ग्यास बेच्ने अझ घट्न सक्ने हो कि यो आम यो महामारी जुन खालको अवस्थामा जसरी मूल्य वृद्धि खेपेर पनि ग्यास किन्न पाइरहेको छैन उपभोक्ताले यस्तो अवस्था सिर्जना भइसकेको छ यसलाई छिटोभन्दा छिटो निर्धारण गर्नुपर्ने अवस्था छ।
1: अहिले चाहिँ अब उद्योग मन्त्रीले राजीनामा दिइसक्नु भएको अवस्था छ, नयाँ मन्त्री नियुक्त भएको भनेर आइराखेको छैन, यसमा चाहिँ काम उस्तै छ, सङ्कट उस्तै छ, उपभोक्ता बारमा छन् होइन, अब मन्त्री चाहिँ फेरिरहने तर विधि उही नियम उही, परिवर्तन कसरी सम्भव?
0: समस्याको समाधान गर्ने यदि हो भने समस्या जहाँ हो त्यहीँबाट स्टार्टिङ गरियो भने मात्र यो समस्याको हामी समाधानमा पुग्छौँ। मन्त्री फेरिएर सिस्टम जो जिउको त्यो हुने हो भने यो कन्टिन्यू जानेछ, झनै ठुलो उपभोक्ताले झनै ठुलो दुःख पाउने अवस्था सिर्जना हुनेछ।
1: अहिले चाहिँ अब धेरै गुनासोको चाङ मात्रै छ होइन, विद्यार्थीको आफ्नै गुनासो छ, विद्यार्थीले अहिले सडकमा खाना पकाएर खानुपर्ने अवस्था छ, सरकारको ध्यान जाओस्, सम्बन्धित सङ्घ संस्थाको ध्यान जाओस् भनेर चाहिँ उनीहरूले एउटा रचनात्मक तरिकाले सडकमा खाना बनाएर खानुपर्ने अवस्था छ, यो अवस्था कहिले अन्त्य हुन्छ?

0: विद्यार्थीले कहिले सहज रूपमा ग्यास पाएर आफ्नो पेट भरेर दिमाग भर्न जान पाउँछन्? र अर्को कुरा, एउटा घरमा सुत्केरी भएको अवस्थामा एउटा परिवारको सदस्यले आफ्नो सुत्केरीलाई पेट भराउन, होइन, सुत्केरी पोष्नको लागि खोलामा हाम फाल्नु नपर्ने अवस्था कहिलेदेखि समाप्त?
1: यो मलाई, हामी म विक्रेता भएर मलाई भन्दा पनि यो सम्बन्धित निकाय र उद्योगीलाई
0: सोध्नु
1: जिम्मेवारी, हाम्रो जिम्मेवारी, हाम्रोसँग जब आइपुग्छ तब त्यसको हामी जिम्मेवारी वहन गर्न पालना गर्न तत्पर भएर बसेका छौँ। किनकि 8-10 दिनदेखि पसल हामी सटर बन्द गरेर बसेका छौँ, हाम्रो पनि रोजीरोटी यही व्यवसायमा छ, हाम्रो नि बालबच्चा हामीले यसैबाट पाल्न पर्ने अवस्था छ, हाम्रो बालबच्चा कसरी पाल्ने भन्ने अवस्थामा हामी पुगिसकेका छौँ। किनकि 8-10 दिन हुनाहुँदै झनै 2 हप्ता लगभग हुन लागिसक्यो, हाम्रो पसल बन्द भएको, हामीले पनि सटर भाडा तिर्नुपर्ने अवस्था छ। हाम्रो व्यवसाय यही हो, जब हामीले त्यो व्यवसायमा त्यो भर लागेर हामीले व्यवसाय गर्न पाउँछौँ, जब उपभोक्ताको चुलोमा बलिराख्दाखेरि हाम्रो पनि चुलो सँगसँगै बल्ने भएको हुनाले यो सम्बन्धित निकायले ध्यान दिएर हामीलाई ग्यास दिने अवस्था बनाइदियो भने जुन उद्योग हो, जुन पोटलिङ प्लान्ट हो, उहाँहरूले आफ्नो सिलिन्डर भर्नका निम्ति कुन माध्यमबाट ल्याउनुहुन्थ्यो, कसरी ल्याएर अहिलेसम्म व्यवस्थित गर्नुभएको थियो, उहाँहरूले खाली भएका सिलिन्डर भर्नका निम्ति पहल कदम गराएर सिलिन्डर ग्यास उपलब्ध गराएर पठाइदिनु भयो भने जुन हामीले हजुरले भने जस्तो विद्यार्थी सुत्केरी अपाङ्गता भएका उसलाई ग्यास दिइराख्दाखेरि हाम्रो पनि चुलो, उहाँहरूको मात्र होइन हाम्रो पनि चुलो सँगसँगै जल्ने अवस्था सिर्जना हुन्थ्यो, चुलो उहाँहरूको मात्र होइन हाम्रो पनि चुलो निम्ने अवस्था सिर्जना भइसकेका छ। यो कुराको लागि सम्पूर्ण उद्योगीहरूलाई म यहीँबाट भन्न चाहन्छु, छिटोभन्दा छिटो आफ्नो लयमा फर्केर उद्योगीले सही काम गरिदिनु भयो भने मात्रै हामी विक्रेताले पसल खोलेर बस्न नसक्ने अवस्था, उपभोक्ताको चुलो बाल्न सक्ने अवस्था सिर्जना हुन्थ्यो।
0: यो एउटा सडकदेखि सदनसम्म उठेको विषय ग्यास अभाव, ग्यास सङ्कट। अब यहाँ त एउटा महासङ्घमा कोषाध्यक्षको रूपमा पनि हुनुहुन्छ, महासङ्घको तर्फबाट ती हातमा कुपन लिएर महिनौसम्म कहिले ग्यास सिलिन्डर आउला भनेर पर्खेर बसेका नागरिकलाई के भन्न चाहनुहुन्छ?
1: धैर्य गर्नुहोस्, छिटोभन्दा छिटो उद्योगीले हामीलाई पनि ग्यास पठाउनेछन्, त्यस पश्चात हामी पालोबद्ध रूपमा क्रमबद्ध रूपमा जहाँ जहाँ पालो बस्नु भएको छ, जुन आफूलाई पाए पर्ने डिलर छ त्यसै डिलरमा पालो बसेर छिटोभन्दा छिटो दिनुको लागि महासङ्घले पनि अथक प्रयास गरिरहेको छ। यो प्रयासलाई हामी निरन्तर जारी राख्छौँ, नपाउँदासम्मको अवस्थामा छिटोभन्दा छिटो उपभोक्तालाई ग्यास दिनको निम्ति हामी पनि आतुर छौँ, हतार छ, हामीलाई पनि हामीलाई व्यवसाय चलाउनु छ, हामी पनि चल्नु छ, यसलाई हामी सधैँ गरेर कन्टिन्यू गर्न चाहन्छु।
0: अन्त्यमा के भन्न चाहनुहुन्छ?
1: अन्त्यमा जुन समस्या छ सबैको साथ सहयोगले मात्रै समस्यालाई समाधान गर्न सकिन्छ, उपभोक्तालाई पनि म आह्वान गर्न चाहन्छु, जसको घरमा चुलो बालेको छैन यो विगत यो दुःखद घडीमा सबैलाई आह्वान के छ भने साथ सहयोग सरसापट्टि चल्ने बेला भने यो हुनेले नहुन्ड्या दिउँ, सरसापट्टि गरौँ चलाउँ, भोलि आइसकेपछि बाँडेर ऊ गरौँला भन्दै सम्पूर्णलाई साथ र सपोर्ट गरौँ, हुनेले थुपारेर राख्ने नहुनेको चुलो सधैँ निमेर दाल मुस चुरा खानु भन्ने अवस्थाको अन्त्य गरौँ, भोलि केही सहज भएर नेपाल आयल निगम उद्योगले ग्यास पठाइसकेपछि विक्रेताको मातहतबाट जाने चेन जति बेलै तयार छ, कति बेला काम गर्ने भनेर विक्रेताहरू बसिरहेछन्, कहीँ कतै विक्रेताले गलत गर्ने छैन, गलत गरे खण्डमा कानुनभन्दा माथि कोही छैन, सबै कानुन दायरामा आउनुपर्छ, मै आउँछु, मेरै साथीहरू आउनुहुन्छ, विक्रेता र जति बेला आह्वान छ गलत काम नगर्नुहोस्, 2 दिन धैर्य गर्नुहोस्, 4 दिन धैर्य गर्नुहोस्, पालो आउँछ, ग्यास आउँदैछ साथीहरू भनेर अहिले पनि हामी बारम्बार भनिरहेछौँ, यो हाम्रो निरन्तर रहनेछ।
0: हस्, आजको समय र सम्वादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: एकदमै एकदमै धेरै धेरै धन्यवाद। जुन भनाइहरू महासङ्घको मेरो व्यक्तिगत भनाइहरू यहाँ मार्फत यहाँको मिडिया मार्फत आम उपभोक्तामा पुर्याउने जुन अवसर दिनुभयो यसको लागि धेरै धेरै हजुरलाई पनि धन्यवाद। हस्, नमस्ते।
0: पाउनुहुन्थ्यो ग्यास विक्रेता महासङ्घ नेपालको कोषाध्यक्ष रविन्द्र कार्की, SD।

0: So this FM 93.2 megahertz.
1: नमस्कार. संसदमा विपक्षी कहाँ छन्? सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य रेणु चन्द्रसँग संवाद गर्दैछौ. स्वागत छ.
2: नमस्ते. थैंक यू.
1: आराम हुनुहुन्छ?
2: आरामै छु.
1: राष्ट्रिय सभा पनि आराम छ?
2: आरामै छ भन्नु पर्यो.
1: हरेक पटक मन्त्रीहरू, त्यो चाहे माओवादीबाट, नेकपाबाट वा एमालेबाट, नेपाली कङ्ग्रेसबाट जब मन्त्री बन्छ, उसले धरातल बिर्सिन्छ, उसले जमिन बिर्सिन्छ र नागरिकले के चाहन्छन् भन्ने कुरा बिर्सिन्छ. अहिलेको सरकार र अहिलेको सरकारका मन्त्रीहरूले पनि त्यसै गरी धरातल बिर्सिए वा हामी कसका लागि काम गर्दैछौँ भन्ने कुरा ती मन्त्रीहरूले बिर्सिए भन्न खोज्नुभयो.
2: मोस्ट अफ द टाइम बिर्सिँदा रहेछन्. मोस्ट अफ द टाइम, किनकि जस्तो केही अर्थमन्त्रीहरू, केही प्रधानमन्त्रीहरू आउनुभयो जसले चाहिँ धेरै राम्रो कामहरू जनताको लागि गर्नुभयो. अब हाम्रो अर्थमन्त्रीजी, अहिले वर्तमान अर्थमन्त्रीजीले भन्नुभयो, मैले कम्युनिस्ट बजेट लेखेको होइन. मेरो त भनाइ के छ भने, कम्युनिस्ट बजेट त कम्युनिस्टहरूले पनि लेख्न बाँकी छ. उहाँले कसरी लेख्नुहुन्छ त्यो कुरा? त्यही हामीले त लेख्न सकेका छैनौँ. केही कल्याणकारी कामहरू, केही राम्रा कामहरू कम्युनिस्टहरूले गर्न खोजेका हुन्, तर त्यो समग्रतामा भएन. त्यो जुन आयतनमा हुनुपर्ने थियो त्यो आयतनमा भएन भन्ने मेरो बुझाइ छ. त्यसैले मोस्ट अफ द टाइम साथीहरूले चाहिँ जनताप्रति एकाउन्टेबल हुने कुरा काहीँ न काहीँ बिर्सेको भन्ने मेरो व्यक्तिगत.
1: तपाईँले भनेको यो तर्क सायद मलाई प्रष्ट हुनुपर्ने होला, यसलाई प्रष्ट पारिदिनुहोस्. स्वर्णिम वागले अर्थमन्त्रीका रूपमा वर्तमान सरकारको प्रतिनिधित्व गर्दै बजेट ल्याउँदा उहाँले यो कम्युनिस्टले ल्याएको बजेट होइन, त्यसकारण कम्युनिस्टले के चाहन्छन् भन्ने कुरा यो बजेटमा छैन, स्पष्ट हुनु. यसबाट कम्युनिस्टले ल्याउने जस्तो, कम्युनिस्ट सरकारले ल्याउने बजेट जस्तो होस् भन्ने यदि कसैले चाहेको छ भने त्यो गलत हो, त्यो हुँदैन भन्ने प्रष्टीकरण दिनुभएको हो. उहाँले उदार अर्थतन्त्र, प्रतिस्पर्धात्मक बजार संरचना लगायतको कुरा गर्नुभएको हो. त्यस आधारमा बजेट ल्याएको छु, मैले मध्यम वर्ग विस्तार गर्न चाहेको हुँ, मैले उच्च वर्गको लागि भनेर ल्याएको होइन, मलाई मध्यम वर्ग विस्तार गर्नु छ, यसका लागि करका दायरा बढाउनु पर्नेछ भनेर भन्नुभएको हो नि, होइन?
2: हो, भन्नुभएको
1: हो. अनि
2: तर त्यो उहाँले जुन वर्गलाई केन्द्रमा राखेर मैले बजेट ल्याएछु भन्नुभयो, त्यही वर्गलाई पनि भलो गर्ने गरी त ल्याउनु भएको रहन्छ भन्ने कुरा अहिले जो बहादुरीका साथ सरकार पछाडि हटेको छ त्यसले पुष्टि गर्दैन त. त्यसैले मैले फेरि के पुष्टि हुन्छ भने, जुन वर्गका लागि काम गर्छु भनेर चेयरमा बस्छन् त्यो वर्गलाई बिर्सिँदा रहेछन्, चाहे त्यो उत्पीडित वर्गलाई बिर्सुन्, चाहे यिनले अहिले मध्यम वर्गलाई बिर्सुन्.
1: पटक पटक यो सरकारले उच्च वर्गको उत्थानका लागि,
2: हजुर,
1: उच्च वर्गको उत्थान किन गर्नु गरिराख्नु पर्छ र, तर सरकारले उच्च वर्ग केन्द्रित बजेट ल्याएको छ, यो सरकार नै उच्च वर्गको हो भनेर क्लेम गरिराख्नु भएको छ, यसको आधार के?
2: उहाँहरूले नै भनिराख्नु भएको छ त. उहाँले मध्यम बजेटमा लेख्दाखेरि मध्यम वर्गको लागि ल्याउँछ भन्नुभयो, तर अहिले जसरी उहाँहरू ब्याक हट्दै हुनुहुन्छ, उहाँहरू मध्यम वर्गको लागि काम त गर्नु भएन भन्ने कुरा पुष्टि हुँदैछ. दोस्रो कुरो, उहाँले भनिरहँदा, जहिले पनि भनिरहँदा हाउसहरूमा उहाँले अभिव्यक्ति दिँदाखेरि हामी चाहिँ उच्च वर्गकै प्रतिनिधि हौँ भनेर त उहाँहरूले भन्नुभएको, उहाँहरूको केही न केही त पत्याइदिनु पर्यो मैले. त्यसैले मैले उहाँको त्यो कुरा पत्याएछु.
1: ग्रेस मार्क दिनुभयो,
2: एटलिस्ट त्यहाँ सत्य बोल्नुभयो होला भन्ने छ मेरो.
1: हुन त तपाईँले अर्थमन्त्रीज्यूलाई प्रश्न गर्ने र उहाँलाई पनि प्रतिप्रश्न गर्ने सवालमा कतिपय कुरा त हामीले पनि बुझेका छौँ. हामी अनुभवी दलका सांसद हौँ, त्यस कारण म धेरै कुरा भन्दिनँ भन्दै कुरा राख्नु भएको छ. उहाँलाई तपाईँले के कुरा सम्झाउन खोज्नु भएको?
2: कस्तो भयो भने, बजेट हाउसमा त्यो डकुमेन्ट प्रस्तुत भयो, त्यसपछि गएर एउटा पानो आयो हाम्रो पिजनमा, करका दर हेरफेर गरिएको छ भनेर. त्यस्तो त्यो पानो कहिले आउँदैन थियो,
1: पिजन होलमा
2: आयो. त्यसपछि यो पानो के हो भनेर हामीले सोध्यौँ.
1: अतिरिक्त कागज
2: एउटा आयो. अनि मैले अरू साथीहरू, जो अलि सिनियर साथीहरू हुनुहुन्छ, यो पानो पहिले आउँथ्यो कि आउँदैन थियो भन्दाखेरि, यस्तो त कहिले आएको थिएन भन्ने कुरा गरिसकेपछि, अनि मैले के बुझेँ भनेपछि, विगतमा पाना त आएनन्, तर करका दर हेरफेर हुँदा अथवा चाहिँ अनाधिकृत मान्छेहरू बजेट बनाउने बेलामा मन्त्रालयमा छिरे भन्ने कुराले गर्दाखेरि त विगतका अर्थमन्त्रीहरूले त राजीनामा दिनुभएको छ, छानबिनमा पर्नुभएको छ, किनकि त्यहाँ केही न केही कमजोरी भयो भन्ने लागेर नै उहाँहरूलाई कारवाहीको दायरामा ल्याइएको हो. त्यसैले तपाईँकोबाट कमजोरी भइसक्यो भन्ने कुरा हामीले बुझेको हुनाले भन्ने अर्थमा मैले स्वीकार्नुहोस् भन्न खोजेको हो उहाँलाई.
1: यो सरकारका बारेमा तपाईँका टिप्पणीहरू हेरिसकेपछि, धेरैवटा टिप्पणी हेरिसकेपछि, यो सरकार र सरकारका मन्त्रीहरू पटक्कै मन पर्दो रहन्छ भन्ने प्रतीत हुन्छ. तपाईँलाई लाग्छ कि यो सरकार र सरकारका मन्त्रीहरू र यो सरकार चलाउने राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि विषयमा प्रष्ट छ भन्ने नै लाग्दैन किन?
2: मलाई अब व्यक्तिगत रूपमा म सबै मन्त्रीलाई चिन्दैन पनि, अनि राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै साथीहरूसँग मेरो भेटघाट छैन पनि, एकाधसँग छ, उहाँहरूसँग मेरो राम्रै छलफल हुन्छ. त्यसैले ओभरअल सबैलाई मैले एउटै डालोमा हालेर मलाई मन पर्दैनन् भन्ने कुरा चाहिँ होइन. काम कारवाहीको मैले उहाँलाई व्यक्तिगत रूपमा केही भनेको होइन. उहाँहरू मिनिस्टर हुनुहुन्छ, उहाँहरू नेता हुनुहुन्छ, उहाँहरू चाहिँ ठुलो पार्टीको नेता र ठुलो पार्टीको मन्त्री हुनुहुन्छ जसले चाहिँ एकदमै ठुलो जनमत पाएको छ र उहाँहरू एकाउन्टेबल हुनुपर्छ. एउटा जनप्रतिनिधिको हैसियतले उहाँहरू एकाउन्टेबल हुनु भएन भने उहाँहरूलाई चाहिँ त्यो आभास दिलाउने मेरो दायित्व अन्तर्गत पर्छ. त्यसैले मैले उहाँलाई त्यो कुरा भन्छु. तर एउटा कुरा म के सहमत छु भने तपाईँसँग कन्सेप्चुअल क्ल्यारिटीमा उहाँहरूले काम
1: गर्नुपर्छ.
2: त्यो उसमा चाहिँ उहाँहरू अलिकति मेहनत गर्नुपर्छ. त्यो मेहनत गर्नु भएन भने फेरि मैले उहाँलाई पटक पटक भनिराख्नुपर्ने हुन्छ, पटक पटक उहाँहरूलाई सचेत गराइराख्नुपर्ने हुन्छ. उहाँहरूले मेरो काम बढाइराख्नु भएको छ, त्यति उहाँहरूले गर्नु, त्यो सेक्टरमा चाहिँ अलिकति मेहनत गर्नुपर्ने हुन्छ. जो चाहिँ अहिले पनि 3% ट्याक्स बढेको र फिर्ता लिएको जो घटना छ यसले पनि देखाउँछ. यही कुरा व्यापक टाइम लिएर उहाँहरूले छलफल गरेर गरेको भए यो गर्नुपर्ने हुन्थेन. त्यसैले हतार हतारमा डिसिजन गर्न खोज्ने, अलिकति पपुलर हुने खालको डिसिजन गर्न खोज्ने, त्यसपछि गएर त्यसले ब्याकफायर गर्छ अनि फेरि चाहिँ त्यसबाट फिर्ता हुने. यसले के गर्छ भनेपछि अत्याधिक जनमत पाएको सरकारप्रतिको विश्वास गुम्दै जाने हो. यो विश्वास गुम्दै जानु एउटा प्रतिपक्षको हैसियतले एकछिन त म खुसी हुँला, तर कालान्तरमा यत्रो ठुलो जनमत पाएको दलको विश्वास यति चाँडै गुम्नु नेपाली समाजका लागि राम्रो होइन.
1: उसो त यो सरकारले यति ठुलो जनमत प्राप्त गर्नु भनेको नागरिकलाई उसले विश्वासमा लिएको भन्ने प्रमाणित गरेको पनि हो. उसले सुशासनको मुद्दा उठाएको छ, नागरिकका लागि हामी काम गर्छौँ भनेर प्रतिबद्धता जाहेर गरेको छ, त्यसका आधारमा नागरिकले विश्वास गरेका हुन्. सुशासनपछि सेवा प्रवाहको कुरालाई हामी तीव्र बनाउँछौँ, डिजिटल सेवा प्रवाहलाई हामी तीव्रता दिन्छौँ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टी र उसको सरकारले गरेको हो. त्यसका आधारमा काम पनि सुरु गरिसकेको छ. सय बुधे शासकीय सुधारका 100 बुधे कार्यसूची ल्यायो, त्यसका आधारमा हामी काम गरिरहेका छौँ भनेको छ. कतिपय काम अगाडि बढेका पनि छन्। आर्थिक समृद्धि अर्को एउटा पिलर हो जसमा हामी लगानी भित्र्याउँछौँ, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउँछौँ, त्यसमा बिचौलियाहरूको रजगजलाई हामी हटाउँछौँ भन्ने हिसाबले उहाँले अहिले प्रधानमन्त्रीज्यूको यो म्याराथन छलफल जसरी चलिरहेको छ त्यो पनि त्यसै अन्तर्गत हो भन्ने देखिन्छ. यो सबै कुरा हेर्दाखेरि पनि सरकारको ओरिएन्टेसन क्ल्यारिटी छ भन्ने तपाईँलाई लाग्दैन?
2: अब अहिले प्रधानमन्त्रीले गरेको छलफलको रिजल्ट आउला, तर हामीले अहिलेसम्म उहाँहरूले के गर्नुभयो भन्ने कुराको विश्लेषण गर्ने हो. जसरी उहाँहरूले सुकुम्बासी समस्यालाई हल गर्न खोज्नुभयो त्यसमा चाहिँ असाध्यै आतङ्कको शैली, राज्यले गरेको जस्तो थिएन. राज्य त अभिभावक हो, एउटा अभिभावकले चाहिँ आफ्नो जनतालाई त्यसरी दुःख दिनु हुँदैन, त्यो विश्लेषणको आधारमा मैले भन्न खोजेको. अहिले अब उहाँहरूले सुरु गरिराख्नु भएको छ, त्यसको रिजल्ट त अब आउला. जहाँसम्म अब म यो भित्र्याउँछु त्यो भित्र्याउँछु भन्नुभएको छ, अब एउटा कुरा के भइरहेको छ भने उहाँले विगतमा जो आफू प्रतिपक्षमा छँदाखेरि विगतमा जसरी उहाँहरूले आफ्ना कुराहरू राख्नुभएको थियो, जसरी प्रतिपक्षलाई उहाँहरूले औँला ठड्याउनु भएको थियो, आज त्यही कुरा उहाँहरूको विपक्षमा उहाँहरूकै भाषणहरू, उहाँहरूकै अभिव्यक्तिहरू प्रयोग भइरहेको छ. उहाँहरूले विगतमा चाहिँ उठान गर्नको लागि कुरा उठाइदिए जस्तो, अहिले चाहिँ त्यो हल गर्ने बेलामा पुरा नजरअन्दाज गरिदिएको जस्तो देखिन्छ. उहाँहरूले के कुरा बुझिराख्नु भएको छैन जस्तो लाग्छ भने उहाँहरू अब प्रश्न गर्ने ठाउँमा हुनुहुन्न, उहाँहरू जवाफ दिने ठाउँमा हुनुहुन्छ. र जवाफ दिने मान्छे बहुत सिरियसली र एकाउन्टेबिलिटीका साथ जवाफ दिनुपर्ने हुन्छ, त्यहाँ उहाँहरूको पुगिरहेको छैन भन्ने हो. र अब यो प्रधानमन्त्रीजीको जो क्रियाकलाप छ त्यसमा अब यतापट्टि त म्याराथन गर्नुभएको छ, तर उहाँ एकाउन्टेबल हुनुपर्ने पार्लियामेन्टप्रति उहाँ कहिले जवाफदेही हुन्छ, फेसबुकमा लेख्नुहुन्छ सब थोक, अब हामीले त हामीले धरी पिएमले फेसबुकमा के लेख्छ भनेर हेर्नुपर्ने बेला आइसकेको छ, किनकि उहाँ हाउसमा आउनुहुन्न, आयो भने पनि अब एका छोटो समयको लागि आउनुहुन्छ, त्यसैले अहिले पनि उहाँ चाहिँ एकाउन्टेबल हुनुहुन्छ भन्ने कुरा प्रमाणित हुन बाँकी छ।
1: नागरिकले उहाँहरूलाई काम गर्नको लागि भनेर सरकारमा पठाएको वा यति ठुलो जनमत दिएको, उहाँहरूले अपडेट फेसबुक मार्फत दिनुहुन्छ ताकि सिधा पब्लिककोमा त्यो सूचनाहरू नोटिसहरू सरकारको अपडेट्सहरू पुगोस् भनेर उहाँहरूले नागरिकलाई खुसी बनाउने प्रयास गरिराख्नु भएको छ। केही मुद्दा छोडेर नागरिक खुसी पनि छन्, विपक्षी प्रतिपक्षी दलका सांसद नेताहरूलाई खुसी पार्न जवाफ दिइराख्नु पर्ने हो र
2: उहाँ काम कहाँ गरिराख्नु भएको छ पहिले मलाई त त्यो थाहा भइरहेको छैन।
1: प्रधानमन्त्रीले सिंहदरबारमा गर्ने, मन्त्रीहरूले आफ्नो मन्त्रालयमा गर्ने, फिल्ममा पनि उहाँहरू देखिनु भएको छ, उहाँहरूको दौडा दौड तपाईँले पनि देख्नु भएको छ टेलिभिजन स्क्रिनमा, सोसियल मिडियामा उहाँहरूले पनि अपडेट्सहरू दिइराख्नुहुन्छ।
2: उहाँहरू काम कहाँ गरिराख्नु भएको छ भन्ने मेरो क्वेसन छ। सिंहदरबारमा गरिराख्नु भएको छ भने हिजो अस्ति मात्रै सिंहदरबारमा एकचोटि तपाईँहरू जानुहोस्, सिंहदरबारमा पब्लिकको एक्सेसको कुरा कसरी भइरहेको छ त्यहाँ हेर्नुहोस्, त्यहाँ क्वेसन रेज गर्न सक्ने ठाउँ छ कि छैन, त्यहाँ मन्त्रालयमा गएर मन्त्रीसँग भेटेर कुराकानी राख्न गर्न सक्ने ठाउँ छ कि छैन भन्नेको पनि कसैले सर्वे गरिदियोस् भन्ने मेरो त मागै राख्नुपर्ने भइसकेको छ।
1: उहाँहरूले चाहेको डेलिभरी भनेको त सरकारी कार्यालय जहाँ हो एन्ड पोइन्ट त्यहाँबाट डेलिभर गर्ने भनेर सिस्टम बनाउन खोज्नु भएको होला नि त। मन्त्रालय मन्त्रालयमा नागरिक पुग्ने हो भने त यो देशका 3 करोड नागरिक सिंहदरबार भेला भएर गुनासो असन्तुष्टि पोख्ने सिस्टम हामीले बनाउन चाहेका हौ त?
2: नै नै त्यो होइन, द्याट्स वान अफ द पार्ट के पब्लिकले पनि एक्सेस गर्ने त्यो एउटा पार्ट हो, सर्भिस डेलिभरीको कुरा फेरि त्यो अर्को कुरा भयो। कहाँ अटक दिइराख्नु भएको छ त सर्भिस डेलिभरी, जो सुकुमवासीको जो उहाँ जसरी उहाँले त्यो प्रब्लम ह्यान्डल गर्न खोज्नुभयो त्यसपछि गएर त्यसको सेफ ल्यान्डिङ कसरी गर्दै हुनुहुन्छ, कसरी भइरहेको छ त, त्यसको विषयमा हामीले कतिचोटि सदनमा क्वेस्चन रेज गरेका छौँ, त्यसको के जवाब आएको छ त? हामीले त हेर्ने त्यसरी हो नि, प्रधानमन्त्री सिंहदरबारको बन्द कोठामा के काम गरिरहेको छु भन्ने कुरा त न उहाँले हामीलाई भन्नुभएको छ न हामीलाई देख्न दिएको छ, बस भनिदिएको छ कि प्रधानमन्त्री काम गर्दै हुनुहुन्छ, अनि एक दिन उहाँलाई लाग्छ कुन दिन उहाँले फेसबुकमा अपडेट दिनुहुन्छ। उहाँले ठुलो जनमत पाउनु भएको छ, उहाँ सक्सेसफुल हुनुपर्छ,
1: 48%
2: उहाँ हामीलाई हाम्रो त्यो इच्छा पनि छ, तर विधिविहीन हुने छुट उहाँलाई पनि छैन, गैर कानुन तरिकाले काम गर्ने छुट उहाँलाई पनि छैन, अनएकाउन्टेबल हुने छुट उहाँलाई पनि छैन। काम गरेको छ भने काम चाहिँ उहाँले चाहिँ जनतालाई देखाउनु पर्यो भनेर जो फेसबुकमा लेख्नुहुन्छ भने फेसबुकमा लेखेर हुन्छ भने पनि विधि जो एज अ प्रधानमन्त्री जो विधि उहाँले फलो गर्नुपर्ने त्यो पनि त उहाँको दायित्व अन्तर्गत पर्छ।
1: त्यसो त तपाईँले एक महिना अगाडि रोस्टममा उभिएर राष्ट्रिय सभामा क्वेसन गर्नुभयो, डिमान्ड गर्नुभयो सुकुम्बासी व्यवस्थापनका लागि यो सुकुम्बासी बस्ती हटाउने निर्णय कसरी भयो, अन पेपर हामीलाई जवाफ चाहियो, कुन डिसिजन हो, कहाँ भएको डिसिजन हो, यो निर्णयको कागज हामीलाई दिनु पर्यो भनेर डिमान्ड गर्नुभएको थियो, त्यो पाउनुभयो त्यो कागज?
2: पाएको छैन, किनकि मलाई लाग्छ उहाँहरूले कुनै रिटर्न डिसिजन नै गर्नुभएको छैन, त्यही भन्दैछु विधिविहीन हुने छुट उहाँहरूलाई छैन।
1: सुकुम्बासी बस्ती हटाउने भनेर कतै केही अफिसियल निर्णय भएको भन्ने तपाईँलाई लाग्दैन?
2: लाग्दैन, छ भने मलाई कागज चाहियो, मैले मागेको छु, मैले त संसदमा मागेको छु त्यो कागज, खोइ त एक महिना भइसक्यो त्यो कागज मागेको दिँदैनन् त, त्यसपछि पनि मैले गृहमन्त्रीसँग तपाईँहरूले भनेको यो के अरे हुकुमवासी यस कति छन् त, यी सब खोला किनारमा बसेका हुकुमवासी छन् हामीले हटाएका हौँ भने हुकुमवासीको डेटा दिनुहोस् त्यसो भए भन्दाखेरि त्यो पनि मैले अहिलेसम्म पाएको छैन। त्यसैले उहाँहरूले जनतालाई हामीले काम गरेर देखाइरहेका छौँ भनेपछि कहाँ देखाइराख्नु भएको छ, केमा देखाइराख्नु भएको छ भन्ने हो। राम्रा कामहरू केही गर्नुभएको छ हामी त्यसलाई एप्रिसिएट गर्छौँ, त्यो प्रतिपक्ष छ भनेपछि सधैँभरि नेगेटिभ हेर्नुपर्छ भन्ने छैन, राम्रो कामहरू पनि उहाँहरूले जस्तो अहिले स्थानीय तहमा जाने जो कर्मचारी हुन्छ त्यसलाई पठाउने काम उहाँहरूले राम्रो गर्नुभएको छ त्यो त हामीले राम्रो भन्छौँ, तर सुकुम्बासी हटाउने काम त उहाँले मौखिक आदेशमा गरेको भन्ने मेरो दावा हो। रिटर्नमा कहीँ गरेको छ भने कागज ल्याऊ भन्दाखेरि किन दिँदैनन्?
1: मन्त्री प्रतिभा रावल हुनुहुन्छ, काम गरेकै जस्तो देखिन्छ, चुपचाप काम गरेको स्पिड तपाईँले नाप्नु भएको होला, संसदको काम त फेरि मन्त्रीहरूको कामको स्पिड नाप्ने पनि हो।
2: चुपचाप काम गर्नुपर्ने त्यस्तो के आइलागेको छ, जनतालाई जानकारी दिँदाखेरि के बिग्रिन्छ?
1: हल्ला गरेर काम गर्नुको के अर्थ त त्यसो भए?
2: हल्ला गरेर काम गरेपछि त भइ पनि हाल्यो, चुपचाप काम गर्ने यो यो यो जो प्रयोग गरिन्छ नि चुपचाप काम, यो मेरो समझमा आइरहेको छैन। चुपचाप काम भनेको के हो? कसैलाई थाहा नदिने
1: होइन, त्यो ब्रान्डिङ त उहाँहरूको फेरि चुपचाप घन्टी छापदेखि सुरु भएको हो नि। काम गर्ने हो, हामी भाषण गर्नका लागि आएको होइनौ। केपी ओली लम्बे तान संसदमै डेढ घन्टासम्म भाषण गर्ने नेता, पुष्पकमल दाहाल उस्तै भावनात्मक भाषण गर्ने नेता, काम भने एकदमै न्यून, त्यस्तो नेता चाहिएको होइन नि हामीलाई। हामीलाई त नबोलोस् बरु, काम चाहिँ होस् भन्ने नेता चाहिएको हो भनेर नागरिकले राष्ट्रपालाई प्रधानमन्त्री बालेन्द्र शाहलाई जिताएका होला नि त।
2: यो चुपचाप हामी काम गरिरहेछौँ भन्ने कुरा आफ्नो कामलाई रहस्यमय बनाउनु पर्ने दरकार के लागेको छ? यति रहस्यमय तरिकाले हामीले काम गर्दैछौँ, त्यो अरू ठाउँ अरू बेला गरेको भए ठिक हुन्थ्यो, तर जब एउटा मन्त्रीले काम गरिरहेको छ, जब सरकारले काम गरिरहेको छ, जब प्रधानमन्त्रीले काम गरिरहेको छ भनेपछि ऊ रहस्यमय तरिकाले म काम गरिरहेछु भन्ने बहाना दिएर जान पाउँदैन। म चुपचाप रहस्यमय तरिकाले अद्भुत काम गरिरहेका छु भन्ने बहाना दिन पाउँदैन। ऊ त एकाउन्टेबल हुने हो, र राइट टु इन्फर्मेसन जो जनताको छ, राइट टु इन्फर्मेसन जो पोलिटिसियनहरूको छ, त्यसप्रति त ऊ एकाउन्टेबल हुनै पर्छ, उसले हामीलाई जानकारी गराउनै पर्छ। चुपचाप काम गरेर बा काम गरिरहेछन् बा बिगारिरहेछन्, बेलैमै थाहा भयो सपारौँला नि। यसरी चुपचाप गएर लास्टमा भड्खालोमा लगेर हालिदियो भनेपछि त सपार्ने टाइम पनि रहँदैन।
1: नागरिकले विश्वास गरेकै छन्, तपाईँ विपक्षी दलहरूले विश्वास नगरेर के भयो त भन्ने त जवाफ उहाँहरूसँग होला। खै तपाईँले तारन्तार सुकुम्बासीहरूको भूमिहीनहरूको व्यवस्थापनका विषयमा सरकारले गरेको कामका बारेमा प्रश्न उठाउनु भएको छ। बजेटमा भएको करको दर हेरफेर वा त्यसमा रहेका शङ्काका बारेमा संसदमा पनि प्रश्न उठाउनु भएको छ, बाहिर पनि प्रश्न उठाउनु भएको छ। अर्को प्रधानमन्त्रीज्यूको संसदप्रतिको उत्तरदायित्वका बारेमा तपाईँको विशेष चासो छ, त्यसमा तपाईँको विरोध छ, आलोचना छ। यस बाहेक सरदर सरकारको काम ठिकै हो? यस बाहेक
2: अब रहस्यमय तरिकाले के काम गर्दैछन् भन्ने भनेकै छैनन् त, म ठिक र बेठिक कसरी भनौँ? सरकारले के गरिरहेको छ भन्ने कुरा त उहाँहरूले कहाँ भन्नुभएको छ? तपाईँकै अघिको कुरा मान्ने हो भने त उहाँहरू चुपचाप गरिराख्नु भएको छ। चुपचाप के गरिराख्नु भएको छ भन्ने थाहै नपाइकन त्यसमा चाहिँ अब टिप्पणी कसरी गर्ने त? टिप्पणी गर्ने ठाउँै छैन।
1: उहाँहरूले 100 दिन हामीले यो काम गर्यौँ भनेर हरेक मन्त्रालयले फेरि यस्तो निकालेको छ, त्यो के त त्यो पनि पढ्न भ्याउनु भएन भनेर मन्त्रीज्यूहरूले भन्नु होला तपाईँहरूलाई?
2: होइन, त्यो फेरिस्त त टोटली ब्लन्डर छ। जस्तो वान एक्जाम्पल दिन्छु म, उहाँहरूले एउटा फेरिस्तमा एउटा के लेख्नु भएको छ भने हामीले 12 कक्षाको रिजल्ट चाहिँ छिटो निकाल्यौँ, तर त्यसको पछाडि एउटा लाइन झुन्ड्याउन बिर्सिनु भयो, तर त्रुटिपूर्ण निकाल्यौँ होइन। त्यसैले उहाँहरूको फेरिस्त आत्मरतिको लागि त ठिकै होला, उहाँहरूको आफ्नो आत्मरतिको लागि, तर त्यो लिस्टलाई हामी हेर्ने हो भने पछाडि एउटा एउटा लाइन झुन्ड्याउनु पर्ने हामीले
1: देख्छौँ।
2: एउटा यो हो, तर यस पछाडि यो 12 कक्षाको रिजल्ट त छिटो निकाल्यो तर त्रुटिपूर्ण निकाल्यो, जसका लाग्दा विद्यार्थीहरू माइतीघर मण्डलमा जानु पर्यो। त्यसैले त्यो उहाँहरूको फेरिस्त चाहिँ उहाँको आत्मरतिको लागि ठिक छ।
1: सरकारले कर्णालीलाई सुदूरपश्चिमलाई हेर्ने नजरका बारेमा पनि तपाईँको गुनासो छ। तपाईँले त प्रधानमन्त्रीको झिक्कै झिक्कै मायालाई पनि टक्सिक माया भनिदिनु भयो।
2: टक्सिक माया रहेछ नि हो, मैले मुभीहरूमा हेर्थेँ के, त्यो टक्सिक माया भएका जो पात्रहरू हुन्छन् तिनीहरू चाहिँ पिट्ने बेलामा पनि मैले तँलाई माया गरेको हुनाले पिटेको हुँ भन्थ्यो क्या। त्यस्तै हो भयो के हाम्रो झिक्कै झिक्कै माया प्रधानमन्त्रीजीको।
1: प्रधानमन्त्रीज्यूले सुदूरपश्चिमलाई कर्णालीलाई त्यसरी पिट्ने खालको व्यवहार देखाउनु भएको छ र?
2: त्यो त अब बजेटमा उहाँले त्यसलाई प्रस्फुटित गर्नु पर्थ्यो नि आफ्नो प्रेमलाई, प्रेम प्रस्फुटनको अहिले उहाँसँग सबभन्दा नजिकको हतियार भनेको बजेट थियो, त्यो उहाँको प्रेम त्यहाँ प्रस्फुटित हुनु पर्थ्यो, त्यहाँ त भएन। त्यसो भएपछि त तँलाई माया गरेको छु भन्दै अनि त्यसपछि गएर हेप्ने, तँलाई माया गरेको छु भन्दै हामीलाई चाहिँ अगाडि बढ्न नदिने भएपछि त्यो त टक्सिक माया नै भयो नि त।
1: प्रधानमन्त्रीज्यूप्रति तपाईँको, अर्थमन्त्रीज्यूप्रति तपाईँको गुनासाहरू धेरै नै छन् भन्ने देखिन्छ। एउटा विषय तपाईँले संसदमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव मार्फत उठाउनु भयो, महिलामाथि हुने प्रविधिको प्रयोग गरेर हुने हिंसाको बारेमा संकल्प प्रस्ताव राख्नुभयो। त्यो प्रस्ताव कहाँ पुग्यो, सरकारले त्यसलाई कसरी लिएको छ?
2: त्यो प्रस्ताव पास भएर हाम्रो सभाको अध्यक्षले सरकारलाई निर्देशन दिनुभएको छ यसको विषयमा आवश्यक कानुनी व्यवस्था गर भनेर, अनि त्यसपछि गएर विषयगत समितिहरूलाई ती तिन महिनामा यसको अपडेट देऊ भनेर चाहिँ अध्यक्षज्यूले रुलिङ गर्नुभएको छ। हामी फलोअप गरिरहेछौँ। मैले गृहमन्त्रीजीसँग पनि त्यही बोल्ने क्रममा भेटिनुहुन्न उहाँहरू, त्यही हाउसमा आएको बेलामा बोल्ने क्रममा तपाईँले यसलाई ध्यान दिनुहोस् भनेर दुईचोटि मैले उहाँको ध्यान आकर्षण गराएछु। एकचोटि त्यही बजेटमा बोल्ने बेलामा, दोस्रोचोटि उहाँ चाहिँ प्रश्नोत्तरको क्रममा आउनुभएको थियो त्यति बेला। यसको लाइन मिनिस्ट्री कानुन मन्त्रालय पनि हो, कानुन मन्त्रालयमा पनि हामीले जानकारी गराएका छौँ र अहिले चाहिँ यसलाई एज अ लाइन एजेन्सी महिला तथा बालबालिका मन्त्रालयले हेरिरहेको छ, त्योसँग पनि छलफल गरिरहेका छौँ र यसको क्रियान्वयनको पक्ष अब पुरा दारोमदार त्यसको सरकारमा भर पर्छ, सरकारले कसरी त्यसलाई अगाडि बढाउँछ भनेर।
1: समाजमा हेर्ने हो भने प्रविधिको प्रयोग गरेर सामाजिक सञ्जाल मार्फत महिलाहरूमाथि, किशोरीहरूमाथि, अझै बालिकाहरूमाथि समेत यौन दुर्व्यवहारका घटनाहरू, हिंसाका घटनाहरू प्रशस्त भइरहेको पाइन्छ। संसदमा स्वयं गृहमन्त्रीले पनि यो विषयमा म गम्भीर छु, यदि तपाईँहरूमाथि वा बाहिर त्यस्तो घटना भएको थाहा भयो भने म त्यसप्रति निर्मम हुन्छु भनेर अभिव्यक्ति दिनुभयो। प्रतिनिधि सभामा त सांसद खुसबु ओलीलाई गएर आफैले लु उजुरी हाल्नुहोस् भनेर भन्नु पनि भयो, तर बाहिर यस्ता घटनाहरू घटेका छैनन्, कम भएका छैनन्। यहाँप्रति यो चासो कसले दिने हो? सरकारले के गर्न सक्छ? समुदायले के गर्न सक्छ?
2: अब यो सुरुवात सबै पोलिटिकल पार्टीहरूले पनि यस विषयमा गम्भीर हुनुपर्ने म देख्छु। यो त हाम्रो अभिव्यक्ति स्वतन्त्रता हनन हुने लेभलभन्दा पनि अगाडि बढिसकेको छ, खास गरी महिलाहरूको सन्दर्भमा भन्नुहुन्छ भने। अब अहिले हामी यहाँ बोलिरहेछौँ, यो हामीले मैले भोलि पर्सि फेसबुकमा हालेँ भने त्यसपछि त्यहाँ आउने कमेन्टहरू कस्ता प्रकृतिका हुन्छन् त्यो हेरि नसक्नु, सही नसक्नु खालका कमेन्टहरू आफ्नो राजनीतिक विचार व्यक्त गरे बापत हामीले भोग्नुपर्ने। त्यसपछि गएर सामान्य रूपमा अन्य महिला दिदी बहिनीहरूले, कोही अछुतो छैन, महिला दिदी बहिनी कोही अछुतो,
1: तपाईँकै तपाईँ बसेकै कुर्सीमा बसेर अन्तर्वार्ता दिने खुसबु ओलीको कुरा गरौँ, वा जेएनजी अभियन्ता तनुजा पाण्डेको कुरा गरौँ, वा अस्ति भर्खर हामीले संवाद गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लिमा अधिकारीको कुरा गरौँ, हरेक जसो महिला अन्तर्वार्ता दिनका लागि आउनुभएका मेरा महिला पाहुनाहरूका सवालमा पनि फेसबुक र युट्युबमा आउने अभिव्यक्तिहरू, टिप्पणीहरू त्यो उच्चारण गर्ने योग्य छैनन्, त्यसले उहाँहरूलाई स्ट्रेस हुन्छ।
2: बिल्कुल,
1: यसलाई कसरी कम गर्ने?
2: अब त्यही भएर मैले त्यो सङ्कल्प प्रस्ताव दर्ता गराएको हो। हामीले किन यस्तो भइरहेको छ, किन यो कन्ट्रोलमा आइरहेको छैन भन्ने कुरा हामीले रिसर्च गऱ्यौँ। त्यो गर्दाखेरि हामीले पत्ता लगाएको के हो भनेपछि, हाम्रो जो कानुनहरू छन् त्यसले चाहिँ यो साइबर हिंसालाई सम्बोधित गरिरहेको छैन। अहिले जो विद्युतीय कारोबार ऐनले जसले यो हेरिरहेको छ त्यसले चाहिँ साइबर ऐनलाई परिभाषित, साइबर क्राइमलाई परिभाषित नगर्दो रहेछ, जसले गर्दा प्रोसिक्युसनमा प्रब्लम आउने र जब सजाय मिल्दैन, जे पाए त्यही बोल्दाखेरि केही पनि हुँदैन, त्यसपछि गएर मान्छेमा उन्माद चढ्ने रहेछ र त्यो उन्मादको भरमा परेर जे पाए त्यही लेख्ने। अहिले त यस्तो भइसकेको छ, हाम्रो सोसाइटी कहाँ जाँदैछ भन्ने हो। अब तपाईँलाई त्यो स्ट्रेस हुन्छ, स्ट्रेस भएपछि तपाईँ पहिला के गर्नुहुन्छ, लेख्न बन्द गरिदिनुहुन्छ। त्यसले अब अरूले त लेख्न बन्द गरिदिँदाखेरि एउटा होला, तर हामी जो जनप्रतिनिधिहरू छन् हामीलाई त त्यो छुट पनि छैन, चुप लाएर बस्ने छुट त हामीलाई छैन। त्यसले हुँदाखेरि यो कानुनी लुप होल कहाँ छ, कानुनी त्रुटि कहाँ भयो, अथवा कानुनको आवश्यकता कहाँ छ भन्ने खोजी गर्दाखेरि हामीले सङ्कल्प प्रस्तावको तयारी गऱ्यौँ र गभर्मेन्टलाई हामीले भन्यौँ कि यो विषयमा तपाईँहरूले कानुन ल्याउनुहोस्, यद्यपि यो अलिकति इन्टरनेसनल लेभलको कुरा भयो, प्लेटफर्महरू सबै बाहिर छन्, बाहिरका प्लेटफर्महरू हामीले युज गर्छौँ र बाहिरका प्लेटफर्महरू हाम्रो जुडिसियरी सिस्टमभित्र हामीले अहिलेसम्म ल्याउन सकेका छैनौँ, त्यसले गर्दाखेरि अलिक जटिल भइरहेको जस्तो लाग्छ।
1: राष्ट्रिय सभाको औचित्यका बारेमा नागरिकले कहिलेकाहीँ प्रश्न गरेको सुनिन्छ, बौद्धिक वर्गसम्म यो प्रश्नहरू कहिलेकाहीँ आइपुग्छ। राष्ट्रिय सभा कहाँ छ? राष्ट्रिय सभाको आवाज सरकारले सुन्छ कि सुन्दैन? राष्ट्रिय सभामा प्रतिनिधित्व जसले गर्नुहुन्छ उहाँहरूको सहभागिता, उहाँहरूको प्रोएक्टिभनेस कस्तो छ भन्ने सवालमा पनि थुप्रै प्रश्नहरू छन्।
2: म पहिला संविधान सभा सदस्य भए, त्यति बेला मेरो अलगै तरिकाको अनुभूतिहरू थिए, र अहिले म राष्ट्रिय सभा आइसकेपछि मैले झट्टै आउँदाखेरि तपाईँलाई फिल हुन्छ नि, त्यो मैले फिल गरेको के हो भने लेजिस्लेटिभ काम चाहिँ राष्ट्रिय सभामा असाध्यै राम्रो तरिकाले हुँदो रहेछन्। एउटा विधायन समिति छ, अनि छोटो हाउस छ, सबै चाहिँ त्यही विधायन समितिमा बसेर एकदमै राम्ररी छलफल गर्ने लेजिस्लेटिभ काममा असाध्यै राम्रो काम राष्ट्रिय सभाले गरेको छ। यसको मूल्याङ्कन जुन तरिकाले हुनुपर्ने हो त्यो चाहिँ नभएको देखिन्छ। त्यसका केही कारणहरू छन्। विगतमा अब राष्ट्रिय सभा अब अलिकति पाका मान्छेहरू, सिनियरहरूको हाउस के भन्छन् त्यसलाई, अलि अब अनुभवी मान्छेहरूको हाउस भनेर पठाइदिने, त्यो भनेको अब
1: वा अरू कसैले भन्ने हो भने त्यसलाई डम्पिङ साइट वा रिटायर्डहरूको क्लब
2: गरियो। अनि त्यसको कारण छ, किन गरियो भन्दाखेरि अब चुनाव हारेका साथीहरू नेताजीहरूलाई त्यहाँ पठाइहाल्नुपर्ने, चुनाव हारेको एक कार्यकाल पनि साथीहरू रोकिन नसकिने राष्ट्रिय सभामा गइहाल्नुपर्ने, कहाँ लग्ने त भन्दाखेरि राष्ट्रिय सभामा लग्ने, मान्य बनाइहाल्नुपर्ने, जो अभ्यासहरू भए त्यसले गर्दा राष्ट्रिय सभाको गरिमामा आँच आयो। तर राष्ट्रिय सभा आफैमा चाहिँ एउटा कन्टिन्यू हाउस हो र त्यसले चाहिँ राम्रो काम गर्छ भन्ने बेला बेलामा पुष्टि भएको छ। जस्तो विगतको केही समय अगाडिको घटना हेर्ने हो भने हाम्रो निजामती कर्मचारी ऐन छ, जो चाहिँ नेपालको पार्लियामेन्टेरियन हिस्ट्रीमा एज अ पार्लियामेन्टेरियन हामीले चाहिँ एउटा ब्ल्याक स्पट बोकेर हिँड्नुपर्ने भयो। हाउसमा अर्को पास हुन्छ, समितिमा अर्को पास भएर आएको छ, यो त अब कसलाई विश्वास गर्ने भन्ने टाइपको। अब जनप्रतिनिधि मैले एउटामा साइन गरेको छु भन्छ, त्यहाँ अर्को साइन भएर आयो, त्यस्तो डिजास्टरस
1: निजामती कर्मचारीले टेम्पर गरेको विधेयक।
2: अब त्यो टेम्पर भएको छ भने हामीले के हेरेर बसेका थियौँ भन्ने हामीतिर पनि त्यो प्रश्नको सुई आयो। त्यसलाई चाहिँ सपार्ने काम राष्ट्रिय सभाले गर्यो भनेपछि राष्ट्रिय सभाको औचित्य त त्यहाँ पुष्टि हुन्छ। राष्ट्रिय सभाले विधायन ऐन बनायो, जसले चाहिँ अहिले सबै ऐनहरूलाई अकाउन्टेबल बनाउने गरी मापन गर्न लगाएको छ। अहिले नयाँ ऐनहरू चाहिँ सरोकारवालाहरूसँग छलफल नगरिकन लेख्न पाइएको छैन। यस्तो राम्रो कामहरू कसैले हेरिदिएन, त्यसको व्याख्या पनि कहीँ भएन। व्याख्या के मात्रै भयो भने अलिक बुढा बुढा मान्छेहरू गएका छन्, उठ्नै सक्दैनन्, बस्नै सक्दैनन्, तर उनीहरूले काम के गर्छन् भन्नेतिर गएन, अनि त्यसपछि कसरी काम गरिरहेको छ भन्नेतिर गएन, यो किन चाहियो यो हाउस भन्नेतिर पनि गएन। अनि रिसर्च नगरिकन टिप्पणी गर्ने त हाम्रो बानी नै भइसकेको छ।
1: उसो त एउटा स्ट्यान्ड पोइन्टबाट हेर्ने हो भने आजको दिनमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी सत्तारूढ दलको सांसदहरूको प्रतिनिधित्व धेरै छ, त्यहाँ सभामुख पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाटै प्रतिनिधित्व गर्नुभएका डिपी अरियाल जो हाल सभामुख हुनुहुन्छ, यसो हेर्दाखेरि उहाँ अलिकति बायस हुनुहोला भन्ने शङ्का राख्न सकियो। तर राष्ट्रिय सभामा अध्यक्ष त अहिले प्रतिपक्षमा रहेकै दलको, विपक्षमा रहेकै दलको पूर्व नेता हुनुहुन्छ, उहाँ मार्फत तपाईँहरूले प्रधानमन्त्रीलाई रुलिङ गर्न त सक्नु भएको छैन, उहाँले पनि त्यो रुलिङ गर्नुभएको छैन। प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिनुपर्छ, उहाँले सीमाका विषयमा दिएको अभिव्यक्तिका बारेमा प्रश्नीकरण दिनुपर्छ भनेर दुवै सदनमा प्रश्न उठ्दा राष्ट्रिय सभामा त्यो छुट त थियो, तपाईँका अध्यक्षले उहाँलाई रुलिङ त गर्न सक्नुहुन्थ्यो।
2: रुलिङ चाहिँ गर्नुभएको छ, यदि हामीले फेरि गएर हेऱ्यौँ भने, त्यो रेकर्डहरू हेऱ्यौँ भने, उहाँले चाहिँ सरकारलाई हाम्रो यो शून्य समयमा अथवा विशेष समयमा उठेका जति पनि प्रश्न छन् त्यसको विषयमा जवाफ देऊ भनेर रुलिङ चाहिँ गर्नुभएको छ। अब त्यो रुलिङलाई कति सिरियसली लियो गभर्मेन्टले भन्ने प्रश्न चाहिँ फेरि आफ्नो ठाउँमा छ।
1: गभर्मेन्टले राष्ट्रिय सभामा अध्यक्षले गरेको रुलिङ सुनिरहेको छैन गभर्मेन्टले भनेदेखि कि त गभर्मेन्टको समस्या भयो कि त राष्ट्रिय सभाको समस्या भयो, कता समस्या हो यो?
2: अहिले त अब कसैको सुनिराख्नु भएको छैन, आफ्नै हाउसको त सुनिराख्नु भएको छैन भनेपछि जुन हाउसले उहाँलाई पिएम बनाएको छ त्यही हाउसको त सुनिराख्नु भएको छैन भने अब हाम्रो हाउस त न बजेट बनाउँछ न सरकार भनेपछि त्यतातिर अलिकति उहाँको ध्यान कम पुगेको छ। मैले प्रधानमन्त्रीजीलाई दुईचोटि देखाएको छु राष्ट्रिय सभामा, दुईचोटि आउनु भएको छ र एकदम सानो समय बसेर उहाँ हिँडिहाल्नुहुन्छ, जस्तो प्रतिनिधि सभामा गर्नुहुन्छ त्यस्तै यता गर्नुहुन्छ र उहाँ आफ्नो बिहाफमा मन्त्रीहरूलाई खटाउनुहुन्छ, जवाफ दिनलाई पनि त्यस्तो गरिराख्नु भएको छ। तर जहाँसम्म रुलिङको प्रश्न छ, राष्ट्रिय सभाले रुलिङ गरेको छ, विभिन्न विषयको बेलामा गरेको छ र जवाब मन्त्रीहरूले आएर दिनु पनि भएको छ कतिपय, यद्यपि त्यो जवाब कति सन्तुष्टिजनक छ त्यो अर्को पाटो छ।
1: विपक्षीहरूको प्रस्तुति, विपक्षीहरूको ले जे गर्न सक्छन् सरकारको खबरदारी, त्यो कति पर्याप्त छ दुवै सदनमा?
2: बिल्कुल पर्याप्त छैन।
1: कसरी पर्याप्त बनाउने, कसरी प्रभावकारी बनाउने?
2: विपक्षीहरूले अहिलेसम्म ट्र्याक समात्न सकेको जस्तो लाग्दैन।
1: किन?
2: अलिकति कुराको उठान गर्ने, त्यसपछि गएर त्यसको ल्यान्डिङ नगरिकन छोडिदिने खालको म देख्छु। अब अस्ति पनि अब प्रधानमन्त्रीले त्यत्रो ब्लन्डर बोल्दाखेरि सीमाको विषयमा ल आउनुहोस् जवाफ दिनुहोस् भनेर एकछिन भयो, त्यसपछि गएर छोडिदिने काम भयो, त्यसरी गर्नु हुँदैन।
1: के विपक्षीहरूले लगातार सदन अवरुद्ध गर्नु पर्थ्यो?
2: उहाँ एकाउन्टेबल बनाउनलाई जे गर्नुपर्छ त्यो गर्नुपर्थ्यो। अब बजेट आयो, बजेटको प्रेसर भयो, बजेट तिमीहरूले पास, त्यो बजेट पास गराउने प्रेसर प्रतिपक्षमा जति छ त्यति सत्तापक्षलाई पनि त छ, इक्वल प्रेसर छ। तर त्यो इक्वल प्रेसरको समग्र भारी प्रतिपक्षले बोकिदियो। किन बोक्यो? बजेट पास गराउने त बढी जिम्मेवारी त सरकारको हो नि त, सरकारले ल्याउनु पर्थ्यो नि त प्रधानमन्त्रीलाई। तर नभएको भारी पनि किन बोक्नु परेको थियो प्रतिपक्षले? त्यो नभएको भारी पनि उनको भारी पनि बोकेर अनि चाहिँ ब्याग खटिसकेपछि अहिले त्यो विषय ओझेलमा परिरहेको छ। अब अहिले प्रश्न उत्तरको सेसन सुरु गर, प्रश्न उत्तरमा प्रधानमन्त्री आउनु पर्यो भन्दाखेरि उहाँ आइराख्नु भएको छैन भन्दाखेरि रटान गरे जस्तो, मागलाई रटानको शैलीमा लैजाने त्यसपछि गएर थाक्ने छोडिदिने कुराले राम्रो गर्दैन। अडान त तपाईँले एकाउन्टेबल बनाउनु प्रतिपक्षको काम, मैले यो भनेको छैन तर म आज यहाँ भन्न पनि चाहन्छु, विपुल जनादेश पाएको सरकार हो भनेपछि उसले आफ्नो जनादेशको दमखम देखाउँछ भने प्रतिपक्ष पनि त अभय जनादेश पाएको हो, हामीलाई पनि त प्रश्न गर निर्भयताका साथ, अभयताका साथ विपुल जनादेश पाएको सरकारलाई प्रश्न गर भन्ने दायित्वका साथ त हामीलाई पनि त पठाएको छ। त्यो कुरा चाहिँ प्रतिपक्षले चाहिँ अलि ध्यान दिइरहेको छैन।
1: त्यो प्रश्न गर्ने साहस विपक्षीसँग छैन, वा प्रश्न गर्ने लेजिटिमेसी विपक्षीसँग छैन, वा प्रश्न गर्ने तरिका शैली विपक्षीसँग छैन?
2: अलिकति प्रोसेसमा प्रब्लम छ जस्तो लाग्छु मैले प्रतिपक्षका साथीहरूको। प्रतिपक्षका जो दलहरू छन् तिनीहरू आपसी झगडामा वा आपसी म्यानेजमेन्टको पाटोमा यति धेरै उल्झेका छन् कि यतातिर ध्यान दिइराख्नु भएको छैन भन्ने मलाई लाग्छ।
1: वा त्यो बढी हो कि आपसी सम्बन्धमा भएको दरारको समस्या ठुलो हो कि प्रतिपक्षी दलहरूभित्र भएको लघुतावास ठुलो हो?
2: लघुतावास त छैन, किनकि मैले त के भन्छु भनेपछि मैले त हामीले अभय जनादेश पाएको छु भन्छु। लघुतावास गर्नुपर्ने हामी यो अहिले आएको नयाँ पार्टी फर्स्ट टर्म होला यसको अधिकांशको, तर हामी धेरैचोटि चुनाव लडेका पार्टीहरू, धेरैचोटि हारेका, धेरैचोटि जितेका, र यो जो इलेक्सनको गेम छ हार जितको कुरा हामी अभ्यस्त छौँ, त्यसैले यहाँ लघुतावास लिनुपर्ने केही छैन, यदि छ भने पनि हट्नु पर्यो।
1: तर अर्कोतिरबाट हेर्ने हो भने त आफ्नै दल मिलाउन नसक्ने, आफ्नै दलले के चाहन्छ भन्ने प्रश्न हुन नसक्ने दलले र त्यो दलको प्रतिनिधित्व गर्ने सांसदहरूले सरकारका बारेमा बोल्ने के हिम्मत राख्छन्, के ल्याकत राख्छन्?
2: आफ्नो दलमा साथीहरूले लड्ने कुरा आफ्नो ठाउँमा छ, एउटा बेनिफिट के छ भने प्रतिपक्षलाई उसँग अनुभव छ, नयाँ भन्दा हामी
1: अनुभव छ, व्यथिति ल्याउने अनुभव छ, सरकारमा बसेर सुशासन दिन नसकेको अनुभव छ, 30 वर्षसम्म बिचौलियाहरूलाई व्यथितिलाई प्रमोट गरेको अनुभव छ, त्यसरी भन्न पनि त सकिन्छ नि।
2: त्यसरी भन्न त त्यसरी भन्न पाइँदैन भन्ने हो मेरो तर्क त, किनकि अब यो एउटा त यो 30 वर्षसम्म सबै व्यतिथि नै भयो भन्ने कुरासँग म सहमत छैन. यो यो जो शासन प्रणालीमा हामी अहिले छौँ, जे जति हामी गरिरहेका छौँ, यो त्यसै आएको पनि होइन. यसका लागि पनि ठुला आन्दोलनहरू, ठुला बलिदानहरू भएर यो सब प्राप्त भएको हो. त्यसैले यसको अपमान गर्ने छुट हामी कसैलाई पनि छैन.
1: त्यसको अपमान त म पनि गर्दिनँ. समावेशी समावेशिताका लागि, समानुपातिक प्रतिनिधित्वका लागि, अधिकारका क्षेत्रमा महिला, दलित, सीमान्तकृत, अल्पसङ्ख्यकहरूका लागि यसभन्दा अगाडि संविधान सभाका ताकामा वा त्योभन्दा पश्चात भएका धेरै ल्यान्डमार्क डिसिजन्सहरू नेकपा एमाले, माओवादी, नेपाली कङ्ग्रेस लगायतका दलहरूको नेतृत्वमा भएको छ. कतिपय सवालमा विकास निर्माणका कामहरू पनि भएका छन्, नभएका होइनन्. तर जुन रफ्तार नागरिकले अपेक्षा गरेका थिए, त्यो रफ्तारको एक छेउ पनि यी सरकारहरूले त नभेटेकै हुन्.
2: त्यसको हरजना त भोगिरहेछन् नि त अहिले. त्यही नगरेको हुनाले पब्लिकले त अहिले साइज डाउन गरेर पठाएको छ. त्यो पनि साइज डाउन गरेर जुन साइजमा पठाएको छ त्यो साइजमा पनि बोल्ने फेरि त्यहाँ पब्लिककै कुरा हो. त्यसैले आफ्नो पार्टीको आन्तरिक झगडा, जो हाम्रो अगाडिको प्रश्न छ, आन्तरिक झगडा, आन्तरिक मनमुटाव जे जति छ, त्यो हल गर्ने जिम्मा जसको छ त्यसले गरोस्, त्यसमा जसले जहाँ योगदान पुर्याउनु पर्ने हो त्यो पुर्याओस्. तर त्यसले गर्दाखेरि नागरिकको काम ह्याम्पर हुनु भएन. नागरिकको काम जो जनप्रतिनिधिले एज अ सांसद सदनमा गर्छ त्यो काम ह्याम्पर हुनु भएन. त्यतातिर चाहिँ विपक्षी दलका पार्टीहरूले काम गर्नुपर्छ, नेतृत्वले काम गर्नुपर्ने हुन्छ.
1: अब विपक्षी दलको नेतृत्व कहाँ छ अहिले भनेर हेर्ने हो भने, प्रदेशको सरकार कहाँनिर भत्काउने, कहाँनिर कसलाई भाग लगाउने भन्ने मेसोमा लागिरहेको छ. पुष्पकमल दाहाल भर्खरै श्रीलङ्काबाट फर्केर आउनुभयो, अब प्रदेश प्रदेश घुम्दै हुनुहुन्छ. कहाँ कहाँ हाम्रो सरकार हुने, कहाँ कहाँ एमालेको सरकार बनाउने, काङ्ग्रेसलाई कहाँ भाग दिने भनेर उहाँहरू लागिराख्नु भएको छ. विशेष त वाम गठबन्धनको सक्यो भने एकदै गर्छु भनेर पनि उहाँ लाग्नु भएको छ. यही होइन त, चेत्नु भएको त छैन नि.
2: नै त्यो पनि वाम गठबन्धन गर्ने अहिले त्यो त हाम्रो पार्टीको घोषित नीति नै भइहाल्यो. वाम एकता गरौँ भनेर पछिल्लो सेन्ट्रल कमिटीबाट भएको डिसिजन नै हो. जहाँसम्म प्रादेशिक सरकारहरू निर्माणको कुरा छ, यहाँ चाहिँ अब मेरो व्यक्तिगत बुझाइ, मैले मेरो पार्टीलाई दिएको सुझाव पनि, यो विगतमा पनि हामीले यो विचार नमिल्ने, साथीहरूसँग मिलेर सरकार बनाउने, त्यसपछि डेलिभरी दिन नसक्ने, अनि जसको हर्जाना चाहिँ अहिले आएर चुनावमा हामीले भोग्नु परेको हो, यसबाट सिक्ने कि नसिक्ने भनेर हामीले हाम्रो पार्टीहरूलाई, पार्टी लिडरसिपलाई भन्ने गरेकै छौँ. र अहिले केही समय अगाडिदेखि हाम्रो पार्टीको घोषित नीति अनुसार हामीले वाम गठबन्धन गर्ने, वाम एकता गर्ने भनेकै छौँ. त्यसको सुरुवात चाहिँ सायद प्रदेशहरूमा कार्यगत एकता गरेर अगाडि बढ्ने कुरा भइरहेको छ. त्यसलाई कार्यगत एकता किन भनिएको छ भने, अहिले पनि वैचारिक स्पष्टता बिना विगतमा कुन आधारमा हामीले एकता गरेका थियौँ र कुन आधारमा हामी छुट्टिएका थियौँ भन्ने कुराको समीक्षा नगरिकन अहिले हतार हतारमा गएर फेरि त्यही गल्ती दोहोऱ्याउनतिर हामी जानु हुँदैन. तर कार्यगत एकता गर्नलाई हामीले चाहिँ बाटो खुला राखेका छौँ. त्यो अन्तर्गत यी प्रयासहरू भइरहेका छन्। बरु अलिकति छलफलको विषयवस्तु, सबैको सरकार सर्वदलीय टाइपको सरकार बन्नुपर्छ भन्ने कुरा प्रदेशमा भन्ने कुरा चाहिँ अलिकतिको पार्लियामेन्टेरियन हिसाबले ठिक हुन्छ भन्ने कुरा, त्यो पनि एउटा शोचनीय विषय चाहिँ छ जस्तो लाग्छ मलाई. तर हामी वामहरूको बिचमा कार्यगत एकता हुनुपर्छ भनेर त पार्टीको घोषित लाइन नै छ. यसमा काम गर्दाखेरि अन्यथा मान्नुपर्ने त म केही देख्दिनँ.
1: मान्यज्यू, पहिलो कुरा त नेपालमा अब वाम घटकहरूको उपाध्येयता के छ भनेर मानिसहरूले प्रश्न गर्न थालिसके. त्यसमाथि तपाईँहरू वाम एकताको कुरा गर्दै हुनुहुन्छ, त्यो एउटा प्रश्न भयो. अर्को प्रश्न भनेको, प्रदेश सरकारहरू प्रदेश संरचनाका विषयमा नागरिकले जसरी आज प्रश्न गरिरहेका छन्, त्यो प्रश्न उठ्नुको एउटा सबभन्दा महत्त्वपूर्ण कारण भनेको पुराना राजनैतिक दलहरूले प्रदेश सरकार र प्रदेश सभाहरूमा गरिरहेको भागबन्डा, यहाँको खिचलो, काम केही नगर्ने, खालि भाग लगाउने मात्रै भए जति सांसदहरूलाई, सदस्यहरूलाई मन्त्री बनाउनको लागि कसरी गर्न सकिन्छ भनेर लागेका कारण पनि प्रदेश संरचनामाथि प्रश्न उठेको होइन. यो दुईटा अलग अलग प्रश्न.
2: अब वाम विचारको औचित्यताको कुरा गर्ने हो, त्यो त हामी नरहे पनि रहन्छ. त्यो त अब माओवादी रहला अथवा नेकपा रहला नरहला एमाले रहला नरहन अब एमाले वामपन्थी त्यो अलग कुरा भइहाल्यो होइन त वाम विचार त सधैँ रहन्छ व्यक्ति परिवर्तित होला पार्टीको नाम फेरेला यसलाई म यति भन्छु सेकेन्ड कुरा जो तपाईँसँग म सहमत कहाँ छु भनेर भन्ने यो प्रदेशहरूमा सरकार केन्द्रमा चेन्ज हुने बित्तिकै प्रदेशमा चेन्ज गर्ने त्यसलाई ढङ्गले काम गर्न नदिनेले गर्दाखेरि प्रदेशको औचित्यमाथि प्रश्न उठेकै हो त्यसको आत्मालोचना पोलिटिकल पार्टीहरूले गर्नै पर्छ त्यहाँ हामीले गल्ती गऱ्यौँ यो हाम्रो ठिक भएन भनेर प्रदेशले आत्मालोचना गर्नुपर्छ र अब सच्याएर जानुपर्ने बाहेक अर्को विकल्प पोलिटिकल पार्टीहरूसँग छैन तर त्यो न्यू बनाएर सिन्स विगतमा यस्तो भयो अब प्रदेश चाहिँदैन भन्ने कुरा जो विगतमा भयो जो पोलिटिकल पार्टीहरूले गरे त्योभन्दा झन् खतरनाक कुरा हो किनकि हाम्रो देशमा हामीले प्रदेशको संरचना खडा गर्दाखेरि हामीले संघीयताको बहस गर्दाखेरि कुन मुद्दालाई सेन्टरमा राखेर गरेका थियौँ भन्ने कुरा नजरअन्दाज गर्न मिल्दैन हामीले चाहिँ प्रतिनिधित्वको कुरा हामीले चाहिँ पहिचानको कुरालाई सेन्टरमा राखेर संघीयताका कुरा गरेको थियौँ विकासको कुरा हामीले सेकेन्डरीमा राखेका थियौँ सुदूरपश्चिममा मैले विगत हिजो अस्ति पनि भनि नै रहेको छु म यहाँ पनि रिपिट गर्छु म सुदूरपश्चिमको नागरिक हो म नेपाली हो देश मेरो हो तर राज्य मेरो हो कि होइन भन्ने प्रश्नको जवाफको खोजीमा हामीले संघीयता जवाफमा पाएका हौँ हाम्रो प्रतिनिधित्व भयो सङ्घीय सरकारमा प्रदेश प्रादेशिक संरचना बनिसकेपछि जुन तरिका जुन रफ्तार त्यहाँको विकास निर्माणमा पाएको छ त्यो चाहिँ त्यसलाई नजरअन्दाज गर्न मिल्दैन त्यसैले गल्ती भयो विगतमा गल्ती भयो अब सुधार गरौँ न त प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री गरिदिउँ न हात नलगाउँ जसरी मेयर प्रत्यक्ष निर्वाचित हुन्छ मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित गरिदिउँ त्यसलाई डिस्टर्ब नगरौँ गर्न दिउँ न त पाँच वर्ष काम त्यतातिर जानु पर्यो इलेक्सन फरक फरक गरिदिनु पर्यो सङ्घको इलेक्सन प्रदेशको इलेक्सनसँगै गराउनुहुन्छ हाम्रो सरकारले विगतका पनि अहिले पनि प्रदेश र स्थानीयको गराउने रहे सँगै त्यसो गर्दाखेरि प्रादेशिक एजेन्डाहरूले प्राथमिकता कहिले पाउँछन् त जब दुईवटा चुनावसँगै हुन्छन् हमेसा सङ्घको चुनावले सङ्घको एजेन्डाले प्राथमिकता पाएको छ यहाँनिर सुधार गरेर जाउँ स्थानीय सरकार फरक तरिकाले परिचालित भइरहेको छ उसलाई कसरी अधिकार सम्पन्न गराउने त्यो गरौँ 40% कामको जिम्मा सङ्घ सरकारले लिने 76% चाहिँ स्रोत सङ्घ सरकारले लिने यो त मिलेन नि वित्तीय संहिता कसरी लागू गर्ने त्यसपछि गएर प्रशासनिक संहिता कसरी लागू गर्ने यहाँ काम गरौँ यसलाई सुधारेर लैजाउँ तर यिनले खिचोलो पैदा गरे यिनले बढी मन्त्री बनाए यिनले आसेपासे मान्छेलाई पोस्ट दिए त्यसैले यो खारिज गरौँ भन्ने तर्क बेतुका तर्क हो
1: ओके तपाईँले यति भनिरहँदा बिचमा आएको एउटा प्रसङ्ग यसमा छोटो जवाब दिइदिनु होला तपाईँले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको कुरा गरिसकेपछि तपाईँ सङ्घमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको परिकल्पना गर्नुहुन्छ
2: हामीले संविधान संशोधन मेरो पार्टीले संविधान संशोधनमा आफ्नो नोट अफ संविधानमा आफ्नो नोट अफ डिसेन्ट राखेको छ त्यो नोट अफ डिसेन्टमा हामीले चाहिँ हाम्रो चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने विषय राखेका छौँ यो हाम्रो लागि नयाँ कुरा होइन तर मेरो अहिले आएर किनकि लामो समय बितिसक्यो हामीले धेरै कुरा हेर्दै आयौँ अहिले आएर मेरो बुझाइ के भनेको छ भने मैले दुईवटा घटना भन्छु यहाँ ओलीजी जब पिएम हुनुभयो दुई तिहाईको पिएम हुनुभयो नेकपा बन्यो एन्ड द वे उनले काम गरे उहाँले जसरी काम गर्नुभयो मलाई त्यसपछि डर लाग्यो उहाँले संविधान सदन विघटन गर्नुभयो
1: दुई पटक
2: दुई तिहाईको
1: टिकेन
2: त्यसपछि अहिले दुई तिहाईको सरकार छ बालेनजी हुनुहुन्छ अनि बालेनजी चाहिँ अकाउन्टेबल हुनुहुन्न पार्लियामेन्टप्रति इट्स लाइक सिक्वल हेरिरहेको छु जस्तो लाग्छ के कहिलेकाहीँ मलाई एज अ हेर्दाखेरि अनि त्यो त अहिले हामीले भर्खर विधानहरू ऐनहरू पास गरेका छन् सबै अध्यादेशबाट आएका ऐनहरू पास गरिरहेका त्यो एज अ सांसद मेरा लागि कति अपमानपूर्ण कुरा हो कि मैले एउटा गैर संसदीय तरिकाले आएका ऐनहरू पास गरेर पठाउनु पर्ने भएको छ मैले आफैलाई एउटा पार्लियामेन्टरीले अपमान गरिरहेको छ कि यो हेर्दाखेरि दुई तिहाईको बहुमत आउँदाखेरि जो एब्सोल्युट पावर जब एउटा व्यक्तिमा केन्द्रित गरिन्छ दुइटालाई हेर्दाखेरि ओलीजीलाई र बालेनजीलाई हेर्दाखेरि दुइटालाई हेर्दाखेरि उहाँहरूले चाहिँ त्रास पैदा गरिदिनु भएको छ र अब मलाई लाग्छ यही तरिकाले यदि हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गर्यौँ भने डिजास्टरतिर जान्छ कि.
1: हामी अन्तिममा छौँ, एउटा महत्त्वपूर्ण प्रश्न विशेष गरी तपाईँकै लागि, तपाईँले यसमा दिनुपर्ने जवाफ छ. पुस्तान्तरणको बहस सुरु भएको निकै वर्ष भइसक्यो, यो अरू सबै पार्टीमा यो बहसले एउटा छिमल पार गरेको छ. तपाईँको पार्टीमा पुष्पकमल दाहाल बाँचुन्जेलसम्म, पुष्पकमल दाहाल दीर्घजीवी हुनुहोस् यो कामना छ, तर उहाँ रहुन्जेलसम्म यो पुस्तान्तरणको बहस पार्टीमा सार्थक नहुने हो, तपाईँहरू नेतृत्वमा आउने परिकल्पना कसैले नगरे हुने हो?
2: त्यस्तो त छैन.
1: कस्तो छ?
2: बेहतरीका लागि गर्ने हो नेतृत्व परिवर्तन. अहिले जो छ त्यसभन्दा बेहतर हुने हो, राम्रो हुने हो भने हामीले पुस्तान्तरण गर्ने हो. एजको कुरा मात्रै गर्ने हो भने मेरा चाहिँ त्यसमा केही पोजिसन्स छन्, बिकज हामीले नयाँ एजका मान्छेहरू देखिरहेका छौँ. अहिले जो साथीहरू यङ जेनेरेसन आउनुभएको छ, त्यहाँ फेरि एक्सपिरियन्सको कुराले पनि माने राख्दो रहेछ भन्ने कुरा त हामीले हेरि नै रहेका छौँ. त्यसैले बेहतरीको लागि हामी नेतृत्व परिवर्तन गर्नु परे गर्छौँ. तर सिन सबै ठाउँमा भइरहेको छ, यहाँ गर भन्ने कुरा चाहिँ हामीलाई त्यति माने राख्दैन. र हाम्रो नेतृत्व परिवर्तन गर्ने कुरा हाम्रो महाधिवेशन
1: निष्कर्ष भनेको नेकपामा नेतृत्व परिवर्तन भनेर सोचियो भने अर्को विकल्प छैन पुष्पकमल दाहाल.
2: त्यस्तो होइन, हामीले अलग तरिकाले सोचिरहेका छौँ. जस्तो अहिले हाम्रो पार्टीभित्र चलिरहेको बहस के छ भनेपछि, यहाँ पुराना जति खराब यिनलाई मिलगाइदेऊ, सकाइदेऊ, हरिद्वार पठाइदेऊ भन्ने टाइपको बहस छ कि.
1: हरिद्वार त वहाँ जानुहुन्छ, हाम्रो नेता हो.
2: हाम्रो बहस त्यस्तो छैन. हाम्रो बहस कस्तो भइरहेको छ भने, नेकपाभित्र बहस कसरी चलिरहेको छ भने, उहाँहरूको मेन्टरसिपको व्यवस्थापन कसरी गर्ने, मेन्टरसिप उहाँहरूको कसरी हामीले लिने, त्यसपछि गएर उहाँहरूले जो यतिका वर्षसम्मको जो अनुभव आर्जन गरेको छ त्यो हामीमा ट्रान्सफर कसरी गर्ने, उहाँको लेगेसीलाई हामीमा ट्रान्सफर कसरी गर्ने, हामी बहस त्यसरी गरिरहेका छौँ. एकाथरी पुराना सबै खराब छन् यिनलाई मिल्काइदिउँ भन्ने टाइपले गरिरहेका छन्. हाम्रो बहस त्यतातिर छैन. त्यसैले सही बहस हाम्रो सही लिगमा छ. हामीले चाहिँ मेन्टरसिप कसरी व्यवस्थापन गर्ने, लेगेसी कसरी हस्तान्तरण गराइ माग्ने, र उहाँको अनुभवलाई दीर्घकालीन रूपमा हामीले कसरी प्रयोग गर्ने, त्यो कसरी व्यवस्थापन हुन्छ भन्नेमा हामी लागिरहेका छौँ. मङ्सिरमा हाम्रो महाधिवेशन हुन्छ, त्यति बेला थाहा होला.
1: हस्, शुभकामना छ त्यसका लागि पनि, तपाईँको संसदीय आगामी यात्राका लागि पनि धेरै धेरै शुभकामना. यो समय र संवादका लागि तपाईँलाई धन्यवाद छ. थ्याङ्क यू
2: सो मच. धन्यवाद.
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो. मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: ओखती फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
2: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
3: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
6: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
7: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
8: हेलो आयन के छ
9: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ माडीतिर हाम्रो नेपालमा
8: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
9: भिडियो अन गर न यार
8: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
9: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
10: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई टेकमाइन्डलाई
12: स्वदेश एफएम 93.2 मेगाहर्ज
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556-5569-6053 98550-77061 र 98550-77053
10: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556-493-440-493-580 र 98550-26-440
14: It's 9 o'clock अहिले 9 बजेको छ

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज तीज पर्व, पशुपतिनाथमा चारै ढोका खुला। बाढीले विपद बाढीपछिको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन।

भोलि ऋषि पञ्चमी गरिसकिनेछ। आज तीज मनाउन महिलालाई बिदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ। निरन्तर व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। यसैबीच विगतमा तीज आउनु हप्ता अघि रौनक हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दरखाने लगायतका कार्यक्रम हुने गर्थे। तर गएको भदौ 10 को बोटेकोसी बाढीका कारण यस वर्ष तीज निकै खल्लो भएको छ। विपदको पीडा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोरखा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीडा छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान छन् नै, बाढीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झन्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि ती प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथसहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भिडभाड छैन। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मखन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। आज पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। अहिले बिहानसम्म झन्डै 10,000 जनाले मन्दिरको दर्शन गरिसकेको तथ्याङ्क छ। कोषका सञ्चालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामका अनुसार पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइन व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भिड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। त्यसै गरी ससाना बालबच्चालाई पनि नलैजान भक्तजनलाई आग्रह गरिएको छ। पशुपतिनाथमा दर्शन गर्न पुग्ने भक्तजनको गाडी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरीको कार्यालयमा व्यवस्थापन गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाडी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मधेश प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरै जसो पहाडी तथा हिमाली क्षेत्रमा पानी परेको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप, जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। यसैबीच गुल्मीमा खोला तर्ने क्रममा बाढीले बगाउँदा 1 सम्पर्कविहीन हुनुभएको छ। मुसिकोट नगरपालिका 5 इन्द्रीगौडा कि 29 कल्पना पुनलाई हिजो बेलुका निस्ती खोलामा आएको बाढीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले पुनको खोजी कार्य गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ। अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।

0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888।
4: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
4: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
5: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
4: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
4: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
5: इतिहास, गाथा र कथा, गाँठका कुरा।
4: गाँठका कुरा
5: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
6: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटे कोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैथिदेवीमा महाकवि देवकोटा मिथ र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुहुनेछ। महाकवि देवकोटाको जन्म 1966 साल कार्तिक 27 गते अर्थात् कार्तिक कृष्ण औँसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन 2016 साल भदौ 29 गते भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत समालोचना र फुटकर कविता प्रकाशित छन्। नाट्य सम्राट बालकृष्ण समले देवकोटा मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै 3 पटक जन्मेको बताउनुहुन्थ्यो। देवकोटाले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान पुर्याउनु भएको थियो। अब विदेशको खबर। रुसले युक्रेनको पोल्यान्ड सीमासँग नजिकै रहेको याहोदिन क्षेत्रमा रेलमाथि ड्रोन आक्रमण गरेको छ। पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका उच्च सुरक्षा अधिकारीहरू त्यही रेलमार्ग हुँदै गएको केही समयपछि रुसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको बीबीसीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति छैन। जोनसन सहित बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली सुरक्षा अधिकारीहरू भने कियवमा आयोजित याल्टा युरोपेली रणनीति सम्मेलनमा सहभागी भएर फर्किने क्रममा केही समय अघि त्यही रेलमार्गबाट अर्को रेलमा गएका थिए। रुसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको जनाएको छ। बोरिस जोनसनले सामाजिक सञ्जाल एक्समा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भएको आक्रमण अर्थहीन भएको बताउनु भएको छ। उहाँले युक्रेनलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आकस्मिक बैठक बोलाएर सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो T20 खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरुण जेटली रङ्गशालामा हिजो अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरेका थिए। यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह उमर जाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन जोडे। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृङ्खलामा अग्रता लिएको छ। 3 खेलको T20 श्रृङ्खला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा चारवटै ढोका खुल्ला, बाढीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्सव। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै। रुसद्वारा युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण, बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित। र पहिलो T20 क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जित।
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
7: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।

प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। हरितालिका तीज पर्वको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र परिबल नेपालले स्वास्थ्य खानेपानी र सुरक्षासहित झण्डै 800 जनशक्ति परिचालन गरेको जनाएको छ। गैराति 2 बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो। मन्दिर परिसरमा नेपाल एफिएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टोली तैनात गरिएको छ। त्यसै गरी प्रधान कार्यालयबाट खानेपानीका लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि नै खटाइएको छ। यसै गरी पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोर सहितको उद्धार टोली समेत तयारी अवस्थामा छ। सूक्ष्म निगरानीका लागि मन्दिर परिसर र वरिपरिका क्षेत्रमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। मन्दिर वरिपरिको क्षेत्रहरू तिलगङ्गा, जय बागेश्वरी, गोहेश्वरी मन्दिर, विश्वरूपा मन्दिर, गौरीघाट लगायतका क्षेत्रमा शान्ति सुरक्षाका लागि गस्ती बढाइएको हो। आवश्यक समन्वयका लागि मन्दिर परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा 2 जनालाई पक्राउ गरेको छ। प्रहरी वीरत स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका 15 स्वयम्भू भगवान पाउबाट गएको भदौ 9 गते चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। पक्राउ पर्नेमा धादिङका उनबहादुर सेन्तान र मकवानपुरका दिपेश मोक्तान रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट स्वयम्भू बुद्ध पार्कबाट चोरी भएको 2 मोटरसाइकल, टी आकारको मास्टर चाबी एक थान तथा मोबाइल फोन 2 थान बरामद गरिएको छ। पक्राउ परेका 2 जना विरुद्ध चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो। र काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव हिजो विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। वार्षिक उत्सवको अवसरमा महानगर प्रहरी गौरव, उत्कृष्ट महानगर प्रहरी तथा महानगर प्रहरी पुरस्कार वितरण गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा चारै ढोका खुला, सशस्त्र प्रहरीबाट सुरक्षासँगै स्वास्थ्य र खानेपानी सेवा। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै आज महाकवि देवकोटाको 67 स्मृति दिवस। र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा 2 जना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: दुबईमा रोजगारीको सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खान बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98550 58369, 98426 43211 र 98142076704।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184923।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056 518 853 518 953।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रको सुरक्षाका लागि 1250 प्रहरी परिचालित भएका छन्। आज बिहान 3:15 बजेदेखि नै भक्तजनका लागि पशुपतिका चारवटै ढोका खुला भएपछि सहज भएको छन्। विगतमा तीज आउनु हप्ता अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान दरखानी लगायतका कार्यक्रम हुन्थे, तर गएको बदौ 10 को भटेको सिबाडीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन र सुभा नुवाको धादिङ गोर्खा मात्रै होइन देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा रहेको छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्क विहीन रहेका छन्। कतिपयका घर बगेका छन्। आज 20 औं दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा

परम्परा सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएकोले गर्दै यसले आपसी प्रेम पारिवारिक एकता सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको समेत बताएका छन्। काठमाडौँ महानगरपालिकाले शहरी बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। आज काठमाडौँ महानगर परिवहनको वार्षिकोत्सवमा बोल्दै सुनिता डङ्गोलले यो जानकारी दिनुभएको हो। थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढी आउने र जनजीवन प्रभावित हुने समस्या बढेपछि वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण गर्ने यो अभियान अघि बढाउन लागि हो। विगत तीन दशकमा भएका व्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण अहिले अर्बन फ्ल्यास फ्लड अर्थात शहरी बाढीको मुख्य समस्या निम्तिएको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर र सुवर्णकोट धादिङका बाढी प्रभावित परिवारका लागि मलेसिया स्थित एन पेनाङ क्लबको सहयोग तथा सहाराको समन्वयमा काठमाडौँ आएका प्रभावित 150 परिवारलाई इन्डक्सन चुलो लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ। बाढी तथा विपदबाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। सहाराले बाढी प्रभावित क्षेत्रमा विपदको पहिलो दिनदेखि नै उद्धार तथा राहत कार्यमा स्वयंसेवक समेत परिचालन गर्दै आएको छ। प्रभावित परिवारको आवश्यकता पहिचान गरी सहयोगलाई सम्बन्धित हाउसमा पुर्याउने काममा सहारा सक्रिय रहँदै आएको समेत जनाइएको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भुटेकोशी उदय त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण र सुवा नुवाकोट धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताएका छन्। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको समेत आयोजना गरेका छन्। सरकारले भुटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा खर्च व्यवस्थापन गर्न 4 सदस्यसम्मलाई मासिक 15,000 रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत बाढी प्रभावित नागरिकहरूको राहत पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री परिषदको यस्तो निर्णय सार्वजनिक गर्नुभएको छ। मन्त्री तिमल सिन्हाका अनुसार गत बिहिबार बसेको मन्त्री परिषद बैठकबाट भुटेकोशी बाढी प्रभावित 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र 4 भन्दा बढी सदस्य भएमा प्रति सदस्य मासिक थप 2,000 रुपियाँ अतिरिक्त रकम उपलब्ध गराउने निर्णय भएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: दुबईमा रोजगारीको सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98550-58369, 98426-43211 र 98142-76074।
2: अब त म तिमीसँग 1 बस्दिन 2 बस्दिन 4 बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
0: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625-73089, 98074-46182 र 98495-95225।

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका
4: सम्पर्क 98550 54984 98651 94998।

0: स्क्रब टाइफस रोग बारे स्वास्थ्य सचेतना सन्देश।
1: स्क्रब टाइफस रोग का लक्षण
2: धेरै ज्वरो आउनु तथा कामजोरो समेत आउने, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु र माइटले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु।
1: स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू:
2: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म बाँसघारी वा चौरमा नबस्ने, बस्नै परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाट वा अग्लो स्थानमा सुत्ने र बस्ने, घर वरपर झाडी घाँस तथा बुट्यान बढ्न नदिने र घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी सिकिस्ता हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
0: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
3: मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो, तर
4: के डियर,
3: आजै गएर कहाँ बस्ने हो र?
4: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
6: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518।
7: तपाईँ उत्कृष्ट, तपाईँको विचार, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
8: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
9: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेट, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
0: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।
10: हेलो
11: हेलो बुढी, के छ खबर?
10: ठिकै छ, चलेकै छ।
11: ल भिडियो अन गर् त, तलाई हेरौँ।
10: भिडियो अनै छ त, देख्नु भएन र?
11: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
10: माडीको नेट यस्तै त हो नि।
11: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0656-1040 र 98452-0828-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 5570 53।
2: चौबीस घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 0855 5570 2640।
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: थुप्ली गत जेठ 10 गते उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले देशभर सुझाव संकलन गरेर सदस्य सचिव शंकर पोखरेललाई असार 25 गते प्रतिवेदन मस्यौदा गर्ने जिम्मा दिएको थियो। सुझाव समिति र पोखरेलले तयार पारेको मस्यौदा प्रति कार्यदल संयोजक थापाले नै काउन्टर प्रतिवेदन पत्र तयार गरेपछि कार्यदल भित्रै विवाद देखिएको थियो। एमाले भित्र पार्टी पुनर्गठनका सवालमा नेताहरू बीच एउटै मत हुन सकेको छैन। उपाध्यक्ष थापा वर्तमान नेतृत्वलाई दोष दिएर हटाउन नहुने पक्षमा छन् भने महासचिव पोखरेल कार्यकर्ताको भावना अनुसार आवश्यक परे वर्तमान नेतृत्वलाई विदाई गर्नुपर्ने पक्षमा छन्। आज हरितालिका तीज 30 अवसरमा पशुपतिनाथ लगायतका देशभरका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि ठूलो भीड़ लागेको छ। व्रतालुहरूको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। लाइनमा बसेको आधा घण्टामा व्रतालुले पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको समेत कोषले जनाएको छ। पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन्। हरेक वर्ष भाद्र शुक्र याका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ। अविवाहित महिलाले राम्रो पति पाउने कामना सहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायु होस् भन्ने कामना सहित व्रत

भन्दा बढी जग्गा भएको ठाउँलाई सिफारिस गरेको छ। अधिकांश वडामा रहेका सार्वजनिक तथा प्रति जग्गा पहिचान गरी कार्यपालिका बैठकमा प्रतिवेदन पेश गरिएको संयोजक शाहीले बताएकी छन्। समितिले फिल्ड बुक तथा मालपुत श्रेष्ठ अध्ययन गरी वडा नम्बर 1, 2, 3, 4, 5, 6, 7, 8 र 9 बाहेक अन्य वडामा रहेका सम्भावित 2-3 ठाउँका जग्गा छनौट गरेर कार्यपालिकामा सिफारिस गरेको हो। जाजरकोटको नलघाट नगरपालिका 1 र 2 को बीचमा पर्ने बौला खोलामा गैराती बाढी आएको छ। बाढीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढेको आवाज सुनेपछि भागेको नलघाट नगरपालिका 1 का वडाध्यक्ष धनबहादुर मोहरले बताएका छन्। बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। जाजरकोट रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरुद्ध सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य खानेपानी र सुरक्षा प्रदान गरेको छ। यसका लागि सशस्त्र प्रहरीले 8 जनशक्ति परिचालन गरेको छ। आज बिहान 2 बजेबाट नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टिम परिचालन भएको छ। त्यसै गरी प्रधान कार्यालयबाट खानेपानीको लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि खटिएको छ। सशस्त्रले सूक्ष्म निगरानीका लागि मन्दिर परिसर र वरिपरिको क्षेत्रमा सादा पोसाकमा समेत व्यापक मात्रामा सुरक्षाकर्मी परिचालित गरिएको छ। मन्दिर वरिपरिका क्षेत्रहरू तिलगंगा, जय बागेश्वरी, गुहेश्वरी मन्दिर, विश्वरूपा, गौरीघाट लगायतको क्षेत्रमा समेत आवश्यक शान्ति सुरक्षाका लागि गस्ती बढाइएको छ। गुल्मीमा निसी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। मुसिकोट नगरपालिका 5 इन्द्र गौडा घर भएको अन्दाज थियो। 28-29 वर्षीय कल्पना पुना इतिबार साँझ माइती घरमा 30 मनाउने जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइती घर जाने क्रममा आइतबार साँझ करिब 7 बजे निसी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। त्यस्तै प्रहरी चौकी पौती अमराईबाट वरिष्ठ प्रहरी नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको जनाएको छ। उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। इरान, इराक र टर्कीले मध्य पूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराक्चीले टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गरेका थिए। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा समेत जोड़ दिएका छन्। जस्तै फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङसा मोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचन निर्वाचन अघि भएको गोलीकाण्डमा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार आइतबार मध्यराती अघि कोटा बाटो सहर स्थित एक मतदान केन्द्रमा घटना भएको हो। मतदानका लागि लाइनमा बस्ने विषयमा प्रतिद्वन्दी राजनीतिक समूहबीच विवाद भएपछि धकेलाधकेल र हात हालहाल भएको थियो। र भारतले अफगानिस्तानलाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रङ्गशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर

पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाएका छन्। उनले 7 चौका र 7 छक्का प्रहार गरे भने त्यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाएका छन्। तीन खेलको टी ट्वेन्टी श्रृङ्खला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: किन डोलाउ केबिट भयो
1: मुंगुर पाल्ने घाटै लाल त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपी प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
4: कहाँ गएर के सिप सिकौ भन त अब
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
4: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056-50-10-60
7: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
9: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्ने कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: नेपालीपनको आभास, नेपाली मनको आवाज।
8: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा सुन।
7: स्वदेश FM 93.2 मेगाहर्ज।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 580 र 98550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: साली नदीको शिर
3: मणि चूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भिडभाडबाट टाढा
3: सहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481 वेबसाइट झुले.com.nt
3: MBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप
4: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा
3: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
3: न्यून सेवा शुल्क न्यून ब्याज दर
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: शर्तहरू लागू हुनेछन्
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा। काठमाडौँमा 10 दिनमा 4 लाख सिलिन्डर ग्यास वितरण भएको तथ्याङ्क। रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौँ अघि रौनक सुरु हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोसी बाढीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीडा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीडा छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झन्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भिडभाड भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाइ छ। भक्तजनले यसपल्ट तीजको व्रत तथा पूजासँगै बाढी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढी आएको छ। बाढीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढेको आवाज सुनेपछि भागेका उडा नम्बर 1 का उडा अध्यक्ष धनबहादुर महरले बताउनुभयो। बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक अवरुद्ध

0: आएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिन्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घरपोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले बाढीको विपदले यस वर्षको तिज खल्लो प्रभावित बस्तीमा छैन उत्साह आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई जाजरकोटको बौलाहा खोलामा बाढी केही घर पसलमा क्षति भेरी करिडोर अवरुद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्रचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। 2 दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तिजको दिन आज सोमबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1,200 रुपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1,200 रुपियाँले बढेको थियो। आज नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुन हिजो तोलाको 3,02,200 रुपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रुपियाँले बढेर चाँदी तोलाको 4,360 रुपियाँमा कारोबार भएकामा आज 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै यस्ता आक्रमणका कारण रुस

केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रुस विश्व बजारमा डिजेलको महत्त्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गए राति मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्गाले एसएससी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नु भएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नु भएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीडामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुसी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएईलाई 44 रनले पराजित गर्दै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीको विपदले यस वर्षको तीज खल्लो। प्रभावित बस्तीमा छैन उत्साह। आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढी। केही घर पसलमा क्षति। भेरी करिडोर अवरुद्ध। बोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै। उपभोक्ता भने लाइनमा। काठमाडौँमा 10 दिनमा 4 लाख सिलिन्डर ग्यास वितरण भएको तथ्याङ्क। रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह। विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र ujaloonline.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौ, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भएपुग्छ, IELTS पनि 5.5 भएपुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
3: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
5: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।

0: अर्थात् मलेरिया रोग बारे सार्वजनिक जानकारी।
1: औलो कसरी सर्छ?
2: संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू।
2: मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हाड जोड्नीहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि हुन सक्छ।
1: औलो रोगबाट बस्ने उपायहरू।
2: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाईबाट कसरी बस्ने?
2: झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावकारी हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने र बाहिर जाँदा वन जङ्गल अथवा खेतबारीमा लामखुट्टेको टोकाईबाट बस्न पुरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
1: लामखुट्टेको नाश तथा वृद्धि विकास नियन्त्रण गर्ने उपायहरू।
2: घरका कुना काप्चा र गोठमा कीटनाशक औषधि छर्कने र छर्केको कम्तीमा 3 महिनासम्म लिपोत गर्नु हुँदैन। घर वरपर पानी जम्ने खाल्डा खुडीलाई पुरिदिनु पर्छ। खाल्डोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिएमा लामखुट्टेको लार्वाहरू मर्दछन्।
1: ज्वरो सहित औलो रोगका अन्य लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई रगत जाँच गराउनु पर्दछ। यदि रगत जाँच गर्दा औलो रोग देखिएमा स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-74-95510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ।
4: गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र ग्यावलीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेपछि बाढीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल शुरू गर्नुभएको छ। आज बिहान 11 बजेदेखि शुरू भएको छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यहरूको सहभागिता छ। बैठकमा बाढीपछिको समग्र अवस्थाको समीक्षा, वर्तमान परिस्थिति, पुनरुत्थान तथा आगामी रणनीतिबारे गहन छलफल भइरहेको छ। बैठकमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू विक्रम तिमिल सेना, अच्युतम लामिछानेका साथै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोट गढीका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङ र ताक्रेश्वरका अध्यक्ष शिव अधिकारीहरू सहभागी हुनुहुन्छ। भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरएनडीएन प्रतिवेदनले देखाएको छ। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेखनीय क्षति पुगेको देखिएको छ। उपलब्ध विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1669 हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। त्यस्तै तरकारी

16 अर्ब 8 करोड 89 लाखको आर्थिक नोक्सानी गरी कुल 1 खर्ब 50 अर्ब 36 करोड 52 लाख रुपियाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढीको कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढी असर होटेल र रेस्टुरेन्ट 1,269 वटा र थोक तथा खुद्रा व्यापार र 1,212 वटामा परेको छ। यातायात साधन तथा होटेल पूर्वाधारमा व्यापक भौतिक क्षति पुग्नुका साथै व्यापार अवरुद्ध हुँदा अर्बौँ रुपियाँको कारोबार गुमेको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45 अर्ब 45 करोड रुपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 को अवसर

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका अब बाँकी खबरहरू। मन्त्री सिधावादीले भोटेकोसी बाढीका कारण अभिभावक गुमाएका र विशेष संरक्षण आवश्यक बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने बताउनु भएको छ। उहाँले उद्धार स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग परिवार खोजी र पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। आज हरितालिका तीजका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको छ। विशेष गरी रातो सारी, हरियो चुरा पोतेर कपालको चुल्ठोमा रङ्गीचङ्गी फुलहरू सजाएर आकर्षक रूपमा सजिएका महिलाहरू पूजा आज तथा दर्शनका लागि पशुपति पुगेका छन्। पारम्परिक पहिरनमा सजिएका दर्शनार्थीहरूको बाक्लो उपस्थितिले पशुपति क्षेत्र तीजमय बनेको छ। विशेष गरी चुल्टोमा थरी थरीका फूल चिउरिएर व्रतालुहरू पशुपतिनाथको दर्शनका लागि पुगेका छन्। महिलाहरूले चुल्टोमा थरी थरीका प्राकृतिक र कृत्रिम फूल चिउरिनु नेपाली परम्परा, संस्कृति र सौन्दर्यको एउटा सुन्दर प्रतीक मानिन्छ। गाउँ ब्लक जग्गा नापी भएको करिब 12 वर्षपछि सिराहाको गोल बजार नगरपालिका 2 लालपुरका बासिन्दाले जग्गा दर्ता गराउन पाउने भएका छन्। गोल बजार 2 वडा कार्यालयले सूचना जारी गर्दै गाउँ ब्लक जग्गा भोगचलन गरिएका जग्गा धनीलाई दर्ताका लागि निवेदन दिन आह्वान गरिएको छ। जग्गा धनीलाई सहज होस् भनेर वडाले नापी कार्यालयका कर्मचारीलाई वडामै बोलाएर निवेदन लिने व्यवस्था मिलाएको जनाएको छ। वडा अध्यक्ष सुखदेव सिंहका अनुसार लहान स्थित नापी कार्यालयसम्म पुग्दा लाग्ने यातायात खर्च र कागजात तयार पार्न हुने झन्झट कम गर्न ओडामै सेवा दिन लागिएको हो। र भारतीय महिला क्रिकेट टोलीले आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा वुमन्स एसिया कप 2026 उपाधि 8 पटक आफ्नो नाममा गर्यो, तर अस्वाभाविक दम्ब देखाउँदै विजेताको ट्रफी र पदक ग्रहण गर्न अस्वीकार गरेको छ। एसिसी अध्यक्ष मोहन सिंह नकवी, जो पाकिस्तानका गृहमन्त्री तथा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष समेत हुन्, भारतीय टोलीले उनीबाट ट्रफी लिन अस्वीकार गरेको हो। यो घटना गत वर्ष पुरुष एसिया कप फाइनलमा देखिएको दृश्यसँग मिल्दोजुल्दो छ। भारतीय महिला टोलीका प्रशिक्षक अमोल मजुमदारले खेलपछिको पत्रकार सम्मेलनमा भने, यो निर्णय बिसिआईको हो र हामी त्यसमा सहमत छौँ। हामी यस प्रतियोगिताका विजेता हौँ, त्यति नै पर्याप्त छ। स्कोर बोर्डमा भारत च्याम्पियन लेखिएको छ। हाम्रा लागि प्रतियोगिता समाप्त भइसकेको छ। उनले ट्रफी कहिले प्राप्त हुने भन्ने सम्बन्धमा कुनै जानकारी नरहेको बताए। खेल सकेपछि प्रेजेन्टेसन समारोह करिब 50 मिनट ढिलो सुरु भएको थियो। श्रीलङ्काकी कप्तान चमारी अत्तापत्तुले उपविजेताको चेक ग्रहण गरिन्। त्यसपछि आयोजकले भारतीय टोली अवार्ड लिन नआउने घोषणा गरे र कार्यक्रम सकियो। विजेता पदक तथा ट्रफी वितरण गरिएन। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: हेलो
3: बुढी के छ खबर
2: ठिकै छ चलेकै छ
3: ल भिडियो अन गर् त तलाई हेरम
2: भिडियो अनै छ त देख्नु भएन र
3: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
2: माडीको नेट यस्तै त हो नि
3: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
0: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
2: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
3: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन। अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0974 46 142 र 98 491 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: माडीवासीहरुका लागि खुशीको खबर।
2: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
4: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
5: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
6: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651 5494।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
4: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आइसीयू, ल्याब सुविधा, न्युरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 0556493580, मोबाइल 9855026440। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घन्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656185353।

नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भुटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रुपियाँ भन्दा बढीको पशुधन मात्र गुमियो। धादिङको कृष्णवीर सडक असोज 1 गतेदेखि 2 तर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भिड, भुटेकोशी बाढीले निम्त्याएको विपद कारण रौनक घट्यो। हिम नदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकको तुलनामा पग्लिने दर झन्डै 65% बढ्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भुटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीले विशेष गरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झन्डै 1,843 तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोट, गढी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। सङ्ख्याका हिसाबले 2,14,000 भन्दा बढी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैँसी, बाख्रा र गाई गोरुको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भुटेकोशीको बाढीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णवीर खण्ड असोज 1 गतेदेखि 2 तर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ क्र्याक खनेर सडक बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार लगाइए पनि सडकमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि नियमित 2 तर्फी गाडी खुलाइने सडक विभागले जनाएको छ। सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेपानेले असोज 1 गतेदेखि सडक खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सडक विभागले बाढी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसँगै परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपिल गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भिड लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरूले परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानुनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि सङ्घ, प्रदेश र पालिका बीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको
वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित

0: लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलिजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।

0: बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपालमा राजनीतिक आन्दोलन र हुलदङ्गाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलन क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय सञ्चालनमै सङ्कट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र सङ्कटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ। विदेशको खबर। हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टिमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपद मध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमताल मध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ। अब खेल खबर। युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पिसिबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरू बीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतले श्रीलङ्कालाई 72 हराउँदै उपाधि जित्यो। तर दुबई टोलीका खेलाडीहरू आआफ्ना ड्रेसिङ रुमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिन्नु तथा उपविजेता टोली श्रीलङ्काका खेलाडीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत

का साथै भारतीय टोलीले पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। सन् 2025 मा पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। चार भन्ज्याङ भित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रुपियाँ भन्दा बढीको पशुधन मात्रै गुमियो। धादिङको कृष्णवीर सडक असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्ताएको विपद कारण रौनक घट्यो। हिम नदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशक अघिको तुलनामा पग्लिने हिउँ पग्लिने दर 65% बढ्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक

0: साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98-510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
6: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: भाइ यति बेला सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: यो माइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
3: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: कति फेसु जस्तो नाम उस्तै गम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
1: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855 63938 र 9855 65542

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 4 o'clock. अहिले 4 बजे को छ।
4: नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। आज नेपाली नारीहरूको पवित्र पर्व हरितालिका तीज यस अवसरमा बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र देशभरका शिव मन्दिरहरूमा दर्शनार्थी महिलाहरूको बाक्लो घुइँचो लागेको छ। महिलाहरू बिहानैदेखि भगवान शिवको व्रत बसी शिवको आराधना र उपासना गरिरहेका छन्। विशेष गरी रातो साडी हरियो चुरा पोते र कपालको चुल्ठोमा रङ्गी चङ्गित फुलहरू सजाएर आकर्षण रूपमा सजिएका महिलाहरू पूजा आजा तथा दर्शनका लागि शिव मन्दिरहरूमा पुगेका हुन्। पूजा आजसँगै महिलाहरू समूह बनाई नाचगान गरी एक आपसमा गीतका माध्यमबाट दुःख सुख साटासाट गरी रमाइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दार्तु निकायहरूको उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको भन्दै यस्तो बताउनु भएको हो। उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा उहाँहरूले मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त समेत गर्नुभएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाट विपदका बेला सङ्घ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो। सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको प्रधानमन्त्री शाहको भनाइ छ। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङका बाढी पहिरो विस्थापित करिब 300 घरधुरी सुरक्षित बास नपाएपछि पुनः जोखिमपूर्ण बस्तीमा फर्किएका छन्। गत 30 साउनको बाढी पहिरोमा रिसाङमा 4 जनाको मृत्यु र 10 जना घाइते भएका थिए भने 14 परिवारका घर पूर्ण क्षति भएको छ। पूर्ण क्षति भएका 14 परिवारका लागि अस्थायी आवासको विवरण सङ्कलन र 31 भदौ फार्म भराउने तयारी भए पनि पुनर्स्थापना स्थानको निर्णय भएको थिएन। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साल 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका अब बाँकी खबरहरू। नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले पार्टी अध्यक्ष केपी ओली विरुद्ध चलाइएको हल्ला अन्त्य गरेको दावी गर्नुभएको छ। दुई दिनसम्म काभ्रे पलानचोक पनौती स्थित बलथलीमा बसेको बैठकले अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरेको दावी गर्नुभएको हो। कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलले पेश गरेका दुवै मस्यौदा प्रस्तावलाई बैठकमा आएका सुझावको आधारमा अन्तिम रूप दिन निर्णय भएको समेत जानकारी गराउनुभयो। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई त्रिभुवन विमानस्थल आउने बित्तिकै लफडा भएको छ। झापाबाट विमानस्थलमा ओर्लेका प्रसाईलाई स्वागत गर्न समर्थक र युट्युबरको भिड लागेको थियो। युट्युबरका अगाडि विमानस्थलमै भाषण दिन खोजेपछि प्रहरीले प्रसाईलाई रोकेको थियो। त्यस क्रममा प्रसाई समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो। प्रहरीले प्रसाईलाई नियन्त्रणमा लिएर भक्तपुर स्थित उनको घरतर्फ लगेको छ। र उत्तर कोरियाले क्षेपास्त्र तोफाखान र ड्रोन सहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी विशाल विनाशकारी शक्ति प्रदर्शन गरेको दावी गरेको छ। दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्र

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-490-374 98510-61356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: हेलो
4: हेलो बुढी, के छ खबर?
3: ठिकै छ, चलेकै छ।
4: ल भिडियो अन गर त, तलाई हेरौँ।
3: भिडियो अनै छ त, देख्नु भएन र?
4: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
3: माडीको नेट यस्तै त हो नि।
4: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई टेकमाइललाई
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
8: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
10: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना
2: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजीत कुवर फोन 98042211343 र 98184923।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542।
9: नेपालीपनको आभास नेपाली मनको आवाज
10: सुन हिउँ चुली पहाड पहरा सुन मेरो पागलेक बेसी सारा सुन
9: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धातु निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको भन्दै यस्तो बताउनु भएको हो। उहाँले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलले उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त समेत गर्नुभएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाट विपदका बेला सङ्घ प्रदेश स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो। सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको प्रधानमन्त्री शाहको भनाइ छ। ग्रीन आर्मी नेपालको वैधानिकता प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्ष बनाएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक, दर्जा तथा गतिविधिबारे कानुनी आधारसहित जवाब पेश गर्नु भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्त्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लक्षित छ। गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक, दर्जानिक चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गर्न के आधारमा सहमति दियो भन्ने विषय आजको बहस जोड़तोड़ले उठाएको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका बाढी पहिरो विस्थापित करिब 300 घरधुरी सुरक्षित बास नपाएपछि पुनः जोखिमपूर्ण बस्तीमै फर्किएका छन्। गत 30 साउनको बाढी पहिरोमा सियाङमा 4 जनाको मृत्यु र 10 जना घाइते भएका थिए भने 14 परिवारका घर पूर्ण क्षति भएको थियो। पूर्व क्षति भएका 14 परिवारका लागि अस्थायी आवासको विवरण सङ्कलन र 31 भदौमा फार्म भराउने तयारी भए पनि पुनःस्थापनाको निर्णय भएको थिएन। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यालयको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख एगिराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते आज राति 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नुवाकोटको किसपाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको छ। तामाङ आज प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँको एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई दरबार मार्ग प्रहरी परिसरमा बुझाइएको छ। दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज 7 को साँझ 6:15 बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटक नगरीय पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 बजे दुबईका लागि उड्नेछ। फ्लाइको दुबईको एयरबस 319 र 320 पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रुपियाँ दरका नोट पनि पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडबाडमा बैंकहरूमा हुने भिडभाड कम गर्न एटीएम मेसिनबाट 100 रुपियाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो। र उत्तर कोरियाले क्षेपास्त तोपाखाना र ड्रोन सहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी विशाल विनाशकारी शक्ति प्रदर्शन गरेको दावी गरेको छ। दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 518 953
2: So lovely. मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो
3: तर के डियर
2: आजै गएर कहाँ बस्ने हो र
3: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
4: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
5: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
4: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
6: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
7: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
8: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
0: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
9: हेलो
10: हेलो बुढी के छ खबर
9: ठिकै छ चलेकै छ
10: ल भिडियो अन गर त तलाई हेरम
9: भिडियो अनै छ त देख्नु भएन र
10: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
9: माडीको नेट यस्तै त हो नि
10: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
1: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0 28 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई

0: हेलो
1: हेलो बुढी के छ खबर?
0: ठिकै छ, चलेकै छ।
1: ल भिडियो अन गर् त, तलाई हेरम।
0: भिडियो अनै छ त, देख्नु भएन र?
1: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
0: माडीको नेट यस्तै त हो नि।
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइनलाई टेकमाइनलाई
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
5: बाट 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556-93-7038, मोबाइल 98550-88002।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घन्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656-18853-5189353।

0: विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0056493440 493580 र 98550426440
1: It's 6 o'clock अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोसी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
0: भोटेकोसी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
1: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोसी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारी निष्कर्ष, पूर्व सूचना अवसर नै नपाएको भनाई।
2: त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो।
0: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
1: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको वेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
3: साझा पृथ्वी साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझुम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
4: आयोजक घरबझुम गाउँपालिका जोमसोम मुस्ताङ,
3: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
4: घरबझुम घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगत भन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भोटेकोसी बाढीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरे। हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानुनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउन अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ प्रदेश र पालिका बीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकुसी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकार बीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सडक खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढङ्गले नयाँ बस्ती बसाउने तयारी सुरु गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोगी जमिनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
1: भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सडक आउँदो असोज 1 गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम

0: पुनर्निर्माण अघि बढाइनेछ। मन्त्री लम्सालले काठमाडौँमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
1: रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात् आइसियूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ताले युट्युब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढीका क्रममा त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आइसियूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बङ्कर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
0: भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झन्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपन्छी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाईगोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकोसी बाढीले अकल्पनीय क्षति गर्नुको कारण बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।

0: विश्वास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भिड भोटेकोशी बाढीले निम्त्याएको विपदका कारण रौनक घट्यो। भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता विपदका बेला सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त। धादिङको कृष्णवीर सडक आउँदो असोज 1 गते अर्थात् बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गरे।
1: पर्वमा अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय वेग अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढी 1000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढी उत्पन्न भएको हो। ढुङ्गा बरफ र माटो सहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश सुरु भएको अध्ययनले देखाएको छ। बाढीमा पानी मात्र नभई ठुला ढुङ्गा र गेग्रान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि सुरुमा 52 मिटर प्रति सेकेन्ड अर्थात् 188 किलोमिटर प्रति घन्टाको वेगमा बगेको यो बाढी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घन्टाको गतिमा रहेको थियो। बाढीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेसनहरू समेत बगाएको थियो। यस्ता बाढीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
3: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलान्स हुन गयो। त्यसपछि चाहिँ एभलान्स चाहिँ तल डेभी कभर ग्लेसियरमा बजारिएपछि त्यहाँको ठुलो भोलुम पानी त्यसपछि आइस रक अनि डेभी त्यो हाम्रो छुचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट पहिले छुचेन खोलामा एन्टर भएर त्यसपछि भोटेकोशी चाहिँ लेन्दे नदीसँग मिलेर भोटेकोशीमा छिरेको छ।
4: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
3: यस्तो खालको जुन आइस रक एभलान्स छ जुन डिजास्टर छ त्यो पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ कठिन नै हुन्छ अकस्मातै आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसवागढीको हाम्रो सेन्सर लगायो त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यतातिर चाहिँ हाम्रो श्रमको क्षतिमा कम हुन सक्यो।
4: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढीले बगायो कतिपय यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो।
3: एक्ज्याक्टली यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त ट्रिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन यो चाहिँ एकदमै रेयर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
4: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा 2 टप्ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना ल्याएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
3: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुनिन पछि थुनिन गएर तालहरू बन्यो भने वा थिक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गरी गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन बिच हुन सक्छ होइन मोनिटर गरिराख्नुपर्छ अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नुपर्ने हुन्छ
2: हुनुहुन्थ्यो जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो सम्मेलनपछि काङ्ग्रेस असन्तुष्ट पक्षले छुट्टी 15 महाधिवेशन आउँदो मङ्सिर 21 देखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ
1: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढङ्गले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भएका भनेका कारण आरोप लगाउनु भएको थियो विवाद बढेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई जिम्मा दिएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ
5: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ मोबाइल चार्जमा राखौँ आवश्यक कागजात औषधि खानेकुरा पिउने पानी टर्च रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ बाल बालिका ज्येष्ठ नागरिक गर्भवती बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरुवाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एन्ड एडभेन्चरका सञ्चालक समेत रहेका तामाङ विरुद्ध बैङ्क कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
4: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषद सरकारले रक्षा मन्त्रालय र जङ्गी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, सञ्चालन, पोसाक र गतिविधिका विषयमा कानुनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानुन व्यवसायहरूले सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड दिएका जानकारी दिनुभयो।
5: नेपालमा राजनैतिक आन्दोलन र हुलदङ्गाका बेला सङ्ग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा सङ्ग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले सङ्ग्रहालय सञ्चालनमै सङ्कट आएको उजागर गरेको छ। अध्ययनले सङ्ग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व अभिलेखीकरण, बीमा र सङ्कटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
4: आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनेन्स, निर्जीवन बिमा समूह 1.5% उकालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4.36 अर्ब रुपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1.15 करोड किता सेयर 4.68 अर्ब रुपियाँमा किनबेच भएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डिप फ्राइड अर्थात् धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गरिने बिबिसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कुल एन्ड कलेज लिडर्स ASCL यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दबाब दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा 2 पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा 1 पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफुलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफुल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ।
4: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जिडिपीको झन्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमाली क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमतालमध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिने प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्यान्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछरमा छ। इङ्ल्यान्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्यान्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलका 9 टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भिड। भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक खट्यो।
4: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला सङ्घ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
5: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
4: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
5: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ।

0: Studis FM tiran në pito blu 2 MHz.
1: Khabar, tapaiko samudayko ani tapaiko sarokarko.
2: Khabar, tapaiko adhikar ani tapaiko aparihariyata.
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नारायणगढ मुगलिन सड़क खण्डमा दुई घण्टामा 30 मिनट मात्र यातायात सञ्चालन। बढ्दो उत्पादन लागतले दुग्ध किसान संकटमा। दूधको मूल्य समायोजन गर्न माग। भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरूमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै चाडपर्व नजिकै गर्दा चितवनमा सयपत्री खेती विस्तार। प्रधानमन्त्रीसँग जनप्रतिनिधिको गुनासो। संघीय संयन्त्रको सुस्थताले उद्धार राहतमा ढिलाइ। दुईजना सिडिओसहित 8 जनालाई कार्यवाहीको सिफारिस। र काँग्रेसका दुवै पक्षले गर्न लागेको महाधिवेशन रोक्न माग गरिएको रिट दरपीठ। संघीय संसद अधिवेशन अन्त्यको तयारी। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरूमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ। हाल मुख्य अस्पतालसहित 25 ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको हो। अस्पतालले चितवनसहित 8 जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्र बाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै आएको छ। मुख्य अस्पताल भरतपुरको बाइपास सडकमा छ। भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठोरी र काउसोतीमा सेकेन्डरी आँखा अस्पताल, नवलप्रासीको मध्यबिन्दु र सर्लाहीको ईश्वरापुरमा सर्जिकल सेन्टर रहेका छन्। यसै गरी चितवनको खैरहनी, माडी, चनौली, रत्ननगर, कुरिन्टार, राप्ती र कालिका, धादिङको सल्यानटार र बेनीघाट, नवलप्रासी, बर्दाखाट, सुस्तापूर्वको हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेका छन्। नारायणगढ मुगलिन सडक खण्डमा मरमत कार्य जारी रहेकाले प्रत्येक 2 घण्टामा आधा घण्टा मात्र यातायात सञ्चालन भइरहेको छ। बिहान 8:30 बजेदेखि 2-2 घण्टाको अन्तरमा 30 मिनटका लागि मात्रै सडक खुल्ला गरेर सवारी साधन सञ्चालन भइरहेको हो। बाँकी समयमा सडक मरमतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ। सडक खण्ड अन्तर्गत तुइनखोलामा अहिले मरमत कार्य भइरहेको छ। मरमतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्। गाई भैँसी पालन गरेर दूध उत्पादन गर्दै आएका किसान बढ्दो उत्पादन लागत र अपेक्षाकृत न्यून आमदानीका कारण आर्थिक दबावमा परेका छन्। पशु आहार, औषधि, श्रम तथा गोठ व्यवस्थापन लगायतका खर्च बढ्दै गएपछि दूध उत्पादन व्यवसाय धान्न कठिन बन्दै गएको किसानहरूले बताएका छन्। अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदीप तिमिर्सिनाले बजारमा दैनिक उपभोग्य वस्तुसँगै गाई भैँसीलाई खुवाउने दाना, सुकर, पराल लगायतका सामग्रीको मूल्य उल्लेखनीय रूपमा बढेको बताउनुभयो। उत्पादनमा लाग्ने खर्च निरन्तर बढे पनि सोही अनुपातमा दूध को मूल्य समायोजन नहुँदा किसानको वास्तविक आमदानी घट्दै गएको उहाँको भनाइ छ। चाडपर्वलाई लक्षित गरी चितवनमा सयपत्री फूल खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फूल खेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको हो। कृषि विकास कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर 44 हेक्टर पुगेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले संघीय संसद अधिवेशन अन्त्यको तयारी थालेको छ। असोज 15 गतेसम्मको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेण्डर प्रकाशित भएको छ। त्यसपछि 1 वा 2 वटा बैठक बसेर संघीय संसदको अधिवेशन अन्त्यको तयारी भएको हो। यसबीचमा प्रतिनिधि सभामा रहेका विधेयकहरू र दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप आर्थिक योगदान गर्ने भएका छन्। संसदीय दलका प्रतिनिधिहरूबीच भएको अनौपचारिक छलफलपछि प्रत्येक सदस्यबाट न्यूनतम 15,000 रुपियाँ योगदान गर्ने प्रस्ताव अगाडि बढाइएको हो। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रु 50 लाख प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने निर्णय भइसकेको छ। रसुवा लगायत बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरूले तत्काल सड़क र पुल निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा उनीहरूले प्रभावित क्षेत्रमा वैकल्पिक सड़क र बेली ब्रिज निर्माणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढ़ीका कारण त्रिशुली नदी आसपासका अधिकांश पुल बगेकाले प्रभावित बस्तीको आवागमन अत्यन्तै कठिन बनेको बताउनुभयो। पुल र सड़क बगेपछि राहत, उद्धार र पुनर्स्थापनाको काम नै प्रभावित भएको उल्लेख गर्दै उहाँले तत्काल बेली ब्रिज र वैकल्पिक सड़क निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरिसकेपछि सरकारी वा सार्वजनिक निकायले पनि अन्य पक्ष सरह
संविदात्मक दायित्वबाट बाँधिनुपर्ने र एकतर्फी रूपमा सम्झौताका शर्तहरू परिवर्तन गर्न वा आफू अनुकूल व्याख्या गर्न नपाउने सर्वोच्च अदालतले प्रष्ट पारेको छ। सम्झौता भएपछि दुवै पक्षबीचको सम्बन्ध सार्वजनिक कानूनबाट सम्झौता कानूनमा रूपान्तरण हुने भन्दै अदालतले सरकारी निकायले पनि आफ्नो सार्वभौम अधिकार नै विशेष अधिकार प्रयोग गरी सम्झौताका शर्त बाहिर जान नमिल्ने स्पष्ट पारेको हो। सुनसरीको देवानगंज र सिराहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको करिब एक महिना भएको छ। दुईवटै समितिले भदौ दुईमा गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा गएको छैन। प्रतिवेदन सार्वजनिक पनि गरिएको छैन। गृह मन्त्रालयका अधिकारीहरू प्रतिवेदन अध्ययनको चरणमा रहेको बताउँदै आएका छन्। नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई व्यवस्था गर्दै एकतर्फी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने बताएको छ। समूहले बनाएको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै त्यस्तो बताउनु भएको हो। मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टी अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउनुभयो। यसैबीच नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता तथा नेता डाक्टर प्रकाश शरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाउनु भएको छ। नेपाली काँग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपेट गरेको छ। काँग्रेसको क्रियाशील सदस्य रहेको दावी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताउनुभयो। नेपाल प्रेस काउन्सिलले आइसियुभित्रै अन्तर्वार्ता प्रकरणमा अनुसन्धान थालेको छ। सोमबार एक सूचना जारी गर्दै काउन्सिलले सो प्रकरणमा अनुसन्धान थालेको जनाएको हो। रसुवाको बाढीमा घाइते भई आइसियुमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको जनाउँदै काउन्सिलले यस विषयमा सम्बन्धित संचारकर्मी अस्पताल र मेडिकल काउन्सिललाई समेत पत्रचार गरिएको जनाएको छ। र नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेको छ। उनलाई प्रहरीले सोमबार सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई प्रहरी वृद्ध दरबार मार्गमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाउनु भएको छलफलमा सहभागी भएर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। नारायणगढ़ मुली सडक खण्डमा 2 घण्टामा 30 मिनट मात्र यातायात सञ्चालन, बढ्दो उत्पादन लागतले दुग्ध किसान संकटमा, दूधको मूल्य समायोजन गर्न माग। भरतपुरका अस्पतालले चितवन सहित छिमेकी जिल्लाहरूमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै चाडपर्व नजिकै गर्दा चितवनमा सयपत्री खेती विस्तार। प्रधानमन्त्रीसँग जनप्रतिनिधिको गुनासो, संघीय संयन्त्रको स्वच्छताले उद्धार र राहत माटीलाई 2 जना सिडिओ सहित 8 अधिकारीलाई कार्यवाहीको सिफारिस। र काँग्रेसले दुवै पक्षले गर्न लागेको महाधिवेशन रोक माग गरिएको रिट दरपीट, संघीय संसद अधिवेशन अन्त्यको तयारी। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
1: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ, ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9845512206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
4: यस माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
3: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855-50-954 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9845-51-294। दुबईमा रोजगारीको सुवर्ण अवसर।
4: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खान बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
3: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
4: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
3: सम्पर्क 9855-58-369, 9846-243-211 र 9142-076-04।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 5570 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 0855 5570 2640
3: It's 7 o'clock. अहिले 7 बजेको छ।
4: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोसी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल। पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई। पृथ्वी राजमार्गको कृष्णभीरमा ग्राभेलिङको काम सुरु असोज 1 गतेबाट सञ्चालनमा ल्याउने तयारी। धनुषाको हंसपुरमा 365 परिवारलाई जग्गाधनी पूर्जा वितरण र फ्रान्समा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटे कोशी नदीमा आएको बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटे कोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी दिनुभयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनका लागि चालेका कदमको सराहना गर्नुभयो। छलफलमा उहाँहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो। जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ताहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो। छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको बताउनुभयो। मन्त्री लम्सालले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट गर्नुभयो। छलफलमा गृहमन्त्री सुदन गुरुङ, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स UAE टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गेग्रियान हटाउने काम भइरहेको छ। टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। बाढीले क्षति पुर्याएको 216 मेगावाटको माथिल्लो त्रिशुली 1 आयोजनाको अडिट 3 सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेका छन्। सुरुङबाट पानी बाहिर आइरहेकाले भित्र प्रवेशमा चुनौती थपिएको जनाइएको छ। हाँकुबेसी स्थित अडिट 1 नेपाली सेना र अस्ट्रेलियाली गरी 16 उद्धार टोली परिचालित छ। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सब स्टेसन मर्मतपछि सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीले जहरे खेत स्थित सब स्टेसनमा 10 फिटसम्म लेदोसहितको पानी जम्बा हुँदा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। सब स्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडर अन्तर्गत 22 किलो क्षेत्र तथा पीडा फिडर अन्तर्गत किरानचोक मिलनटार लगायत क्षेत्रमा विद्युत सेवा पुनस्थापना भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सब स्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ। नियमित र भरपर्दो सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,68,73,54,000 मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 10,08,43,08,000 रुपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,000 अमेरिकी डलर मौजदात रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ। सडक भाँसिएको 15 दिनमा ट्र्याक तयार गरी ग्राभेलिङको काम थालिएको हो। भदौ 14 गतेको बाढीले तटीय क्षेत्र कटान गरी सडक भाँसिएपछि ठप्प भएको यातायात सेवा अब असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको नागढुङ्गा मुगलिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो। करिब 100 मिटर सडक भाँसिएपछि त्यसलाई पार गराउन करिब 300 मिटर लामो नयाँ ट्र्याक निर्माण गरिएको छ। सडक विभाग र प्राविधिक टोलीको अध्ययन अनुसार अवरुद्ध क्षेत्र जोड्न भिरतर्फ करिब 30 मिटर उचाइबाट चट्टान काटेर नयाँ मार्ग निकालिएको हो। सडक डिभिजन कार्यालय स्थानीय प्रशासन र निर्माण व्यवसायको संयुक्त प्रयासमा अहिले त्यस क्षेत्रमा पर्याप्त जनशक्ति र उपकरण परिचालन गरिएको त्यहाँबाट हाम्रा संवाददाता नवराज छतकुलीले जनाएका छन्। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज देशैभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रतबसी भगवान् शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। हरितालिका पर्वका अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा भक्तजनहरूले पूजा एवं दर्शन गरेका छन्। यसै विषयमा थप जानकारीका लागि यतिखेर हामीसँग पशुपति क्षेत्रबाट हाम्रा सहकर्मी सुरेन्द्र त्रिपाठी हाम्रो सम्पर्कमा हुनुहुन्छ। सुरेन्द्रजी, अहिले पशुपतिनाथमा चहलपहल कस्तो छ? दर्शनार्थीहरूले के कसरी दर्शन गरेका छन्? आजको समग्र अवस्था कस्तो रह्यो?
0: अब समग्र अवस्था भन्नुपर्दाखेरि बिहान 3 बजे

0: आहरुका अनुसार दर्शन सहज भएको र खासै भेटघाट नभएको सजिलो तरिकाले दर्शन गर्न पाइएको भन्ने किसिमका प्रतिक्रिया उहाँहरूले दिनुभएको छ। र अर्को कुरा अतिथि, अब रसुवाको बाढीको कारणले गर्दाखेरि देशका विभिन्न स्थानबाट आउने बाटोहरूको आवागमन टुट्न गएको हुँदा देशका अन्य क्षेत्रबाट तीर्थालु भक्तजनहरू आउन सकेका छैनन्। त्यसै गरी छिमेकी देश भारतबाट पनि यस महिनामा उल्लेख्य संख्यामा दिनहुँ जस्तो भारतीय तीर्थ यात्रुहरू पनि आउने क्रम अन्य वर्षहरूमा हुने गर्दथ्यो, तर यसपालि बाढी पहिरोले बाटो अवरुद्ध हुँदाखेरि त्यो हुन सकेन। त्यसले गर्दाखेरि काठमाडौँ केन्द्रित अथवा काठमाडौँ उपत्यकामा बसोबास गर्ने व्रतालु महिलाहरू मात्रै चाहिँ पशुपति क्षेत्रमा उपस्थित देखिनुहुन्थ्यो र उहाँहरूले सहज रूपमा पशुपतिनाथ भगवान्को पूजा अर्चना दर्शन गर्न पाएको प्रतिक्रिया हामीले पाएका छौँ। र यसै क्रममा हामीले सशस्त्र प्रहरी बल जो यहाँ पुरुषका तैनातमा खटिएका थिए उहाँहरूलाई सोद्धाखेरि आज अघि 7 बजेसम्म 45,000 दर्शन गरिसकेका छन् भने अहिले पनि मन्दिर परिसरमा 2,000 हाराहारीमा भक्तजनहरू दर्शनका लागि लामबद्ध हुनुहुन्छ र उहाँहरूले अहिले दर्शन गरिराखेको अवस्था छ, दर्शन गर्ने क्रम जारी रहेको छ। र त्यसै क्रममा आज दिनभरिकै अवस्थामा प्रथम महिला सविता पौडेलले पनि आज पशुपतिनाथ पुग्नु भई भगवान पशुपतिनाथको पूजा अर्चना गर्नुभएको छ। र पशुपति क्षेत्रमा चहल पहल अझै यति बेला पनि निकै नै रहेको छ, तथापि गत वर्षहरूमा जुन किसिमले अलि बढी उल्लासमय तरिकाले चाहिँ मनाइने गरेको थियो चिज हुनसक्छ रसुवागढी बाढीका कारणले गर्दाखेरि जुन देशमा एउटा पीडाको अवस्था छ त्यस क्रममा यहाँका महिलाहरूले संयमता र देखाएको अवस्था छ। यति तडक भडक नगरिकन उहाँहरूले यसलाई पूजा आराधनामा मात्र सीमित राखेर यो चाड मनाइरहेको यहाँ देखिन्छ, तथापि कतिपय ठाउँमा केही नाचगान भन्ने गरिरहेको यहाँ देखिन्छ। अतिथि
1: हुन्छ, हस् जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी सुरेन्द्र मणि त्रिपाठी पशुपतिनाथ परिसरबाट हामीसँग कुराकानी गर्नुहुँदै। अब बाँकी समाचार। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। नेवार समुदायमा घर आँगन कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाउने परम्परा छ। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा सुवासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका सुवासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै पूर्जा वितरण कार्यलाई अगाडि बढाइएको बताउनुभयो। जग्गाधनी प्रमाण पूर्जा वितरण भएपछि वर्षौंदेखि जग्गाको स्वामित्व स्थापित हुन नसकेका परिवारले कानूनी रूपमा आफ्नो जग्गाको मालिक बन्ने आधार पाएको कार्यालय प्रमुखले जानकारी दिनुभयो। कैलालीका मगर समुदायमा कुनै समय निकै नै गाइने तीजका भाकाहरू अहिले हराउन थालिसकेका छन्। प्रविधिको विकाससँगै तीजका मौलिक भाकाहरू लोप भएको मगर समुदायका महिलाहरूको बुझाइ छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
2: एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तीजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टेकापुरकी मीरा देवी घरते मगर।
3: पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच। अब हाम्रो पालामा फेरि मादल आयो है, आजकल यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद। मादल पनि सकियो, अब बाजा आयो, बाजाको सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू।
2: टिकाप्रे एक वनगाउँकी सरस्वती पुन मगरलाई पनि त्यसका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ।
4: पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। कति राम्रो।

बनगाउँकै असौजी घरती मगरलाई पनि तिजमा डिजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै

0: पुरानो पुस्ताको समाप्ति सँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गर्ने बताउनु भएको छ। सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्त्वपूर्ण रहेको बताउँदै प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिमार्जन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। मन्त्री पोखरेलले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त गर्नुपर्ने उल्लेख गर्नुभयो। सडक डिभिजन कार्यालय बैतडीले लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका 10 सडक आयोजनाका ठेक्का सम्झौता तोडेको छ। कार्यालयले आज एक सूचना प्रकाशित गर्दै सम्झौता अवधिभित्र काम सम्पन्न नभएका तथा सम्झौता बमोजिम काम अघि नबढेका ठेक्का तोडिएको जनाएको हो। ठेक्का अन्त गरिएका आयोजनामा महाकाली राजमार्ग, जय पृथ्वी राजमार्ग, मध्य पहाडी राजमार्ग, महाकाली राजमार्ग र शतबाज गोकुलेश्वर दार्चुला लगायतका सडकमा मर्मत, स्तर उन्नति तथा सडक सुरक्षा सम्बन्धी काम छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमान्युएल म्याक्रोनले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराइएको बताउनुभयो। राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बाल बालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाउनु भएको छ। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानुनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकता भन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो। कृत्रिम बुद्धिमत्ता एआईले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिनुभएको छ। यो चेतावनी चिनिया राष्ट्रपति सी जिनपिङ यसै महिना वासिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न लागेका बेला आएको हो। प्रविधिको बढी निगरानीका लागि आवाज उठिरहेका कारण एआई प्रशासन र सुरक्षा उनीहरूको छलफलको हिस्सा हुने अपेक्षा गरिएको छ। अमेरिकी प्रविधि अधिकारीहरूले पनि एआईको प्रगतिलाई सुस्त बनाउनु पर्ने आह्वान गरेका छन्। सुपर इन्टेलिजेन्ट कम्प्युटर प्रणालीहरूको जोखिमबारे चिन्ता बढिरहेको समयमा एन्थ्रोपिकका कार्यकारी प्रमुख डारियो अमोदेईले पनि एआई प्रविधि विकासको लापरवाहपूर्ण गतिबारे चेतावनी दिनुभएको थियो। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भुटेकसी नदीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले कृषि क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशु पक्षी क्षेत्रमा उल्लेखनीय मात्रामा क्षति पुगेको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएर 5,843 टन धानमा क्षति पुगेको छ। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकोट गढीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धान उत्पादनमा क्षति पुगेको छ। रसुवाको गोसाइकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। बाढीबाट 252,445 पशु पक्षी प्रभावित भएर 1,11,39,00,000 बराबरको क्षति भएको छ। कुल पशुधन क्षति मध्ये भैँसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ। फ्लाई दुबईको जहाज आगामी असोज 7 गते साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यहाँबाट आएका यात्रुको अवतरण पछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 बजे दुबईका लागि उड्ने भएको छ। फ्लाई दुबईको एयरबस 319-320 ले पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। सूचना अधिकारी रावतले पहिलो उडानमा पोखरामा आउने यात्रुको संख्या उल्लेख्य रहेको र पोखरादेखि दुबई फर्कँदा जहाजले यात्रु सहित कार्गो समेत लिएर फर्किने जानकारी दिनुभयो। दुबई पोखरा दुबई नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक तयारी अघि बढाएको छ। फ्लाई दुबईका नेपाल महाप्रबन्धक नवराज साईले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 रुपियाँसम्म सस्तो रहेको बताउनुभयो। बाँदरले अन्नबाली नष्ट गरेर हैरान पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्। मकै कोदो धान र विभिन्न फलफूल बाँदरले खाएर सखा पारेपछि स्थानीय किसानहरू बेसार खेतीतर्फ आकर्षित भएका हुन्। भोजपुरको तल्लो भेग र जंगल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकोले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका 5 बोखिमका स्थानीय किसान नवराज फुयालले बताउनुभयो। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अङ्कले बढेको छ। गत शुक्रबार बढेर बन्द भएको नेप्से यस दिन पनि वृद्धि भएको हो। सोमबार नेप्से परिसूचक 25.55 अङ्कले बढेर 2,585.04 बिन्दुमा पुगेको छ। नेप्से सँगै सोमबार कारोबार रकम पनि बढेको छ। गत शुक्रबार 4,36 करोड रुपियाँ बराबरको कारोबार शेयरको किनबेच भएको बजारमा सोमबार 4,68 करोड 86 लाख रुपियाँ बराबरको शेयरको किनबेच भएको छ।
1: आर्थिक समाचारका साथ पहुँचनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
4: नेपाल भलिबल संघ अस्ट्रेलियाको आयोजनामा दोस्रो संस्करणको एनभीए वार्षिक भलिबल अवार्ड नाइट असोज पहिलो साता आयोजना हुने भएको छ। अस्ट्रेलियामा रहेका नेपाली भलिबल समुदायहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुने अवार्ड नाइट यसपालि असोज 10 गते शनिबारमा रकडेल स्थित रेड रोज फन्स सेन्टरमा हुनेछ। अवार्ड नाइटमा वर्ष 2026-27 सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी क्लब तथा भलिबल क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने संघले जनाएको छ। त्यस्तै नेपाल भलिबलको विकास प्रबन्धन र विस्तारमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि कदर गरिने आयोजकले जनाएको छ। संघका अनुसार यसपटक विभिन्न 11 विधामा अवार्ड प्रदान गरिन्छ। एनभीए अन्तर्गत न्यू साउथ वेल्स एनएसडब्ल्यूमा 12 भन्दा बढी क्लब दर्ता छन् जसको खुला पुरुष टोली भेटरान र महिला टोली रहेका छन्। इङ्ल्यान्ड विरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा निर्धारित समयभित्र ओभर पूरा गर्न नसकेपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले दोहोरो कारवाही गरेको छ। आइसिसीका अनुसार पाकिस्तानका खेलाडीलाई खेलको शुल्कको अधिकतम 50% जरिवाना गरिएको छ भने विश्व टेस्ट च्याम्पियनसिप डब्लुटिसीको 11 अङ्क पनि कटौती गरेको छ। वार्मिङमा भएको तेस्रो टेस्टमा पाकिस्तान निर्धारित लक्ष्य भन्दा 11 ओभर कम बलिङ गरेको पाइएपछि कारवाहीमा गरिएको आइसिसीले जनाएको छ। समयको छुटलाई समेत हिसाब गरेपछि पाकिस्तान 11 ओभर कम परेको थियो। आइसिसीको आचार संहिता अनुसार निर्धारित समयमा 1 ओभर कम बलिङ गरे बापत खेलाडीलाई आफ्नो खेल शुल्कको 5% जरिवाना हुन्छ। यस्तो जरिवाना अधिकतम 50% सम्म हुन सक्छ। त्यसैले पाकिस्तानका खेलाडीले अधिकतम 50% खेल शुल्क गुमाएका हुन्। यसै गरी डब्लुटिसीको खेल सम्बन्धी नियम अनुसार निर्धारित समयभन्दा कम गरिएको प्रत्येक ओभरबाट 1 अङ्क कटौती हुन्छ। यसरी नियम अनुसार पाकिस्तानको 11 WTC अङ्क काटिएको हो। पाकिस्तानसँग 16 WTC पोइन्ट रहेकोमा अब 5 अङ्क मात्र बाँकी रहेको छ। इङ्ल्यान्ड भ्रमण पाकिस्तानका लागि निकै निराशाजनक रह्यो। 3 खेलको टेस्ट श्रृङ्खला पाकिस्तानले 3-0 गुमाएको थियो।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका विभिन्न 5 शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 13 मिलिमिटर। धनकुटाको अधिकतम 31.8 8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.9 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर र पोखराको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 18.7 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोसी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल, पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई। पृथ्वी राजमार्गको कृष्णभीरमा ग्राभेलिङको काम सुरु, असोज 1 गतेबाट सञ्चालनमा ल्याउने तयारी। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण, र फ्रान्समा 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
5: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
6: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
5: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
6: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-8553-5189353।
8: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराइ नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ। जनहितका लागि आफन्त नेपाल।
6: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
9: घाटा होइन फाइदा हुन्छ।
5: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
6: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452112206 छ।
5: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।

0: Zoodays FM 92.2 MHz.
1: लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: अहिले बेलुकीको 7:30 बजेको छ. सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर.

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोडको क्षति। रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन, के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
0: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइँचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव। सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या।
2: खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
0: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलिमाको बाढीका कारणले असम्भव भयो, होइन।
0: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च, सहायता, बिमा दाबी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेकोशीको बाढीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनु भयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मङ्सिरसम्म बाढी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनु भयो।
1: भएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन, के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन, जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ, होइन, पुनर्वासका कुरा छ, पुनर्स्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैङ्किङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरुद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरुण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैङ्किङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा 1 अर्ब रुपियाँ भन्दा बढीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुप्त क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,843 टन धान उत्पादन क्षमता उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 को क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेन्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेन्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: उपलब्ध कार्यभार जे जति छन्, विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरी केही सार्वजनिक महत्वका प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेन्डर तयार गरिएको छ। बिचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेन्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेन्डरभित्र रहेर हामी अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलिमाको बाढीका कारणले असम्भव भयो होइन। त्यो दिन हामीले सामान्य बैठक त गऱ्यौँ, तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
5: काङ्ग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। काङ्ग्रेस नेता डाक्टर शशाङ्क कोइरालाले एकलौटी रूपमा अगाडि बढ्ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। काङ्ग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सिआइएनसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि हो, यसमा हाम्रो गम्भीरता थियो। दोस्रो कुरा, हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाटा मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो, त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सहजीकरण गरेका हौँ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
5: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसि भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दर्खायसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सिआइएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
8: सो यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरह हुन्छौँ।
5: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भने यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
9: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड रुपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु:
2: एकातिर काजबारको सुरुवाती, एकातिर खर्च यति बेला नै बढी चाहिनु पर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
9: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिरमल साउदका अनुसार चालु आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
10: योजनाहरू पनि सुरु हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायतका पनि सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या।
9: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल:
11: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ, बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्वलोकन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
9: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
5: साझा खबरमा अब एउटा खेल प्रसङ्ग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनु भयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
0: सन्तोष गन्धर्व: बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका:
12: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
0: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
13: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
14: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि,
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
17: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
18: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छन्। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन, हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छन्, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
17: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाईँ अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ।
19: होल्डिङ सेन्टरमा बसिराख्दाखेरि त हाम्रो जिउ त यत्तिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन, के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदाहुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्यो। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओको नि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
17: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। तपाईसँग पनि बाढी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
20: बाढी आउने बेला घरै थियो, त्यता अब जम्मै माथिबाट छाल आउँदै आयो, अनि हामी चाहिँ अब पाखा लाएर सर्टकट बाटो पाखा लायो, पाखा लाएपछि तिनजना थियो, हामी तिनैजना बच्चे उँधो गएको भयो नि भेट्ने, उँभो गयो नि भेट्ने, सर्टकट लायो कि माथि लाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बज्न सक्नु भयो। हामी बाउ छोरा चाहिँ अलि अगाडि भाग्यो बुढी अलि हिँड्न सकेन न जाँदा तिमीहरू म बद्दिन भनेको थियो अन्त उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अन्त हिँड्नै लिएर गयो हिँड्दै हिँड्दै हामीसँग आगोमा चाहिँ बचेन माथि लानु लाग्ने भए बिचैबाट लग्यो खोला सँगसँगै हिँड्ने खोला लग्यो
17: रसुवा बाडीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा
4: हामीलाई दाल खानु हुँदैन सबै कच्चालाई युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न
0: बाढी पीडित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
17: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
16: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
17: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ
16: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ
16: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
21: सामाजिक
16: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ रसुवाको भोटेकोसी बाढी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ
4: हामीले परिवारहरूलाई धेरै सङ्घ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन् एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ पैसा दिन सक्छौँ त्यो सामान आफ्नो चोइसको खान्छन् नि हामीले लगाए चामलै खानु सबैले चामल खानु हुँदैन नि डायबिटिज छ हामीले लगाए दाल खानु हुँदैन सबैले कच्चालाई युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस् ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस् हिसाब राख्नलाई भन्नुहोस् यो गर्छु यो गर्न पाउनुहुन्छ यो पैसाले यो गर्न पाउनुहुन्न यो किन्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस् पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस् उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ महिलाहरूलाई दिनुहोस् उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्
22: पैसा दिँदाखेरि फेरि के कति दिने कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई
4: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन् म यो किन भन्दैछु नि यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि फेरि हात तल र हात माथिको कुरो भएन नि ब्याङ्क ट्रान्सफर गर्नु सिस्टमबाट ट्रान्सफर गर्नुहोस् गर्नुहुने काम गर्नु नहुने पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस् 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस् करमा अहिले चिठ्यामा हाल्नुहोस् कर पनि दिइरहेको हुन्छ उतापट्टि तपाईँ पैसा पनि दिइरहनु भएको छ कर उता बिल लिन पनि सिकाइरहनु भएको छ बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्
22: नेपालको अभ्यास उपलब्ध जनशक्ति स्रोत साधन प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा कि केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ
4: भन्ने तपाईँ एउटा टेक्नोलोजी छ हेर्नुहोस् एउटा मान्छे हामी सब प्रशस्त मान्छे छ नि स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन् हाम्रो युथहरू हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न युथहरू यहाँ नेपालमा यो काम गर्नलाई यो मोनिटर गर्न यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू म त अहिले अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन् ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे सुरुमै उहाँहरूले अहिले यहाँ सबैभन्दा मोबाइल चलेन ब्याट्री छैन ब्याट्री चाहियो सोलर चाहियो फोन चाहियो सानो फोन हुन्छ नि सानो सानो फोनहरू युवाहरू त्यो बोकेर भोलिपल्ट गए हामीलाई फेरि यु खोला बढ्यो पानी बढ्यो फेरि फुट्यो हल्ला भयो ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ
22: शान्ति सुरक्षाको कुरा त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा
4: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने मान्छेहरू छुट्टिने आफन्तहरूकोमा जाने स्पेसियली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा यौन हिंसा दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्
22: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ
4: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने सिकाउने सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ बाल संरक्षण बालबालिकाको सहभागिता बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन् उहाँहरूसँग सम्पर्क गर्नुपर्छ यो फेसिलिटेटर टिचर्स के भन्ने टिचरहरू हुन सक्छन् खालि शिक्षकहरूलाई उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने खाने बस्ने पनि मिड डे मिल दिनुपर्छ यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ न्युट्रिसियस मिड डे मिल दिनुपर्छ
22: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला अब विद्यालय बगेर गइसकेको छैन होइन अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ
4: हो अब मुख्य कुरा तपाईँ त्यही आउनु सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भनेको चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदि काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित योबाट यो हाम्रो दैवी प्रकोपबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ अब यो दुईवटा पक्षलाई कसरी व्यवस्थापन गर्ने नागरिक सङ्गठनले काम गर्दा दुईवटा पक्ष बनाइदिन्छौँ नि सहयोग दिन्छौँ एउटालाई सहयोग दिन्नौँ एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने स्थानीय सरकारसँग काम गर्ने स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ
0: सरकारले भोटेकुसी बाढीले क्षतिग्रस्त बनाएको सडक तथा पुलको पुनर्निर्माणलाई तीव्रता दिने जनाएको छ रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ भोटेकुसी बाढीले कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति पुर्याएको छ प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासङ्घबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल सङ्घले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
3: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 440
21: It's 8 o'clock. अहिले 8 बजे को छन्।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
3: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4394 4403 580 र 98550 26 440
21: It's 8 o'clock. अहिले 8 बजेको छ So this time check
1: इस समय सूचकका साथमा
23: दक्षिण कोरियामा पढाइ
24: एक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
25: था संचार नेटवर्कमा समाचार अब विस्तारमा रसुवा बाढी प्रभावित क्षेत्रमा सडक र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिले संघीय सरकारसँग माग गरेका छन् आज सिन्दरबारमा प्रधानमन्त्री वीरेन्द्र शाहसँग भएको भेटमा बाढी प्रभावित क्षेत्रका प्रतिनिधिले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक र बेली ब्रिज निर्माणलाई तीव्रता दिन माग गरेका हुन् नुवाकोटको विदु नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीका कारण त्रिशुली नदी आसपासका अधिकांश पुल बग्दा नगरपालिकाका क्षेत्र प्रभावित बस्तीको आवागमन कठिनाई बनेको बताउनुभयो उहाँले स्थानीय जनप्रतिनिधिको माग सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको बताउनुभयो भेटपछि उहाँले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै चिन्ता नगर्न प्रधानमन्त्रीले आश्वासन दिएको सुनाउनुभयो
26: विद्युत नगरपालिका अलि सुगम भन्दै गर्दा पनि 10 वटा क्षति भएको अवस्था पारिपट्टि कर्णाली जस्तै भएको छ होइन अब पुलहरू सबै ध्वस्त भएको अवस्था छ अब यसमा चाहिँ उहाँले हामीले चाहिँ वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन होइन उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो
25: बेलकोटगढी नगरपालिकाका प्रमुख जगत बहादुर गुरुङले भने विपदको समयमा स्थानीय जनप्रतिनिधिको गति अनुसार संघीय सरकारका प्रशासनिक संयन्त्र चल्न नसकेको गुनासो गर्नुभयो गल्छी त्रिशुली रसुवा मैलुङ सडक अवरुद्ध भएपछि बेलकोटगढी लगायतका क्षेत्रको आवागमन प्रभावित भएको र वैकल्पिक सडक निर्माणका लागि पटक पटक आग्रह गरे पनि तत्काल काम अघि बढ्न नसकेको गुनासो गर्नुभयो
27: हाम्रो देशको काम गराई तौर तरिका त्यो वास्तवमा भन्ने हो भने कुन इमर्जेन्सी कुन सहज परिस्थिति त्यो फरक छैन क्या यो इमर्जेन्सी भनेको फरक हो इमर्जेन्सीमा के हो भने स्रोत र साधनलाई केन्द्रीकृत गराएर त्यहाँ आवश्यकताको आधारमा पहिला काम गर्ने हो त्यसपछि नीतिगत सुधारका कामहरू गर्ने हो होइन हाम्रो त के भने त्यो तत्त्व विघात के विभाग र मन्त्रालयबाट जुन खालको ब्युरोक्रेटिक सिस्टम र संयन्त्र त के छ भने पहिला चाहिँ सिस्टमले चाहिँ बनाउने सिस्टम अन्तर्गत त्यसलाई चाहिँ के अरे चाहिँ सर्वे गर्ने त्यसपछि इस्टिमेट निकाल्ने त्यसपछि बजेटको तय गर्ने अनि काम गर्ने
25: धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतेउडाले प्रधानमन्त्रीसँग गाउँपालिकाबाट समुदाय सदरमुकाम धादिङ बेसी जाने वैकल्पिक सडक निर्माण गर्न माग गरेको बताउनुभयो। उहाँले बाढी प्रभावित किसानका खेतबारीमा समेत ठूलो क्षति पुगेकाले प्रभावित किसानलाई क्षतिपूर्ति र राहत दिन पनि माग गरेको सुनाउनुभयो। गाउँपालिकाका अन्य समस्याबारे पनि लिखित विवरण प्रधानमन्त्रीलाई बुझाएको उहाँले जानकारी दिनुभयो।
2: मोटरवाला पुल तिनटा थियो, तिनटै क्षति भयो र वैकल्पिक सडक यदि त्यो पुललाई टाइम लाग्छ भने वैकल्पिक सडकलाई चाहिँ तत्काल मास्टार आदमटार पिपलटार परेवाटार हुँदै धादिङ बेसी जानको लागि भनेर सामान्य प्रधानमन्त्रीज्यू माझ हामीले यो कुरा राख्यौँ। सारा किसानहरूको खेत लगेको कुरादेखि लिएर हामीले खुलेर हाम्रा कुराहरू राख्यौँ।
6: यसैबीच भट्टेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज 1 गतेदेखि सबै सवारी साधनका लागि दुईतर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ। सडक विभागका योजना तथा अनुगमन महाशाखा उपनिर्देशक शिवराज नेउपानेका अनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभेल सतहगत निकास तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रोन र होरिजन्टल ड्रेलिङको काम गर्न बाँकी रहेको छ। उहाँका अनुसार भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढीले नदीको कटान बढाउँदा परेवा भीर कृष्णभीर लगायतका क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो। कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्र समेत भएकाले सडक विभागले विज्ञहरूसँग परामर्श गरेर सडक खोल्ने निर्णय गरेको न्यौपानेले बताउनु भयो।
7: ग्राभल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज 1 गतेदेखि चाहिँ सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि चाहिँ कृष्णभीर पूर्ण रूपमा खोल्ने तयारीमा छौँ। अब हामी खोल्दाखेरि दुईतर्फी नै खोल्छौँ।
6: नेपाल जियो टेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फबाट सडक खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका लागि काम अघि बढाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। हिजो गरिएको परीक्षणका क्रममा कृष्णभीरमा एक चरणको ट्र्याक खोलिएको र उपलब्ध ग्यास प्लेटलाई पार गराएर सडकको परीक्षण गरिएको नेउपानेले बताउनुभयो। तर सडकमा अझै ग्राभेल बिछ्याउने तथा पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सडक पुनः रोकिएको उहाँले स्पष्ट पार्नुभयो। कृष्णभीर खोल्दा दुईतर्फी नै यातायात सञ्चालन गर्ने तयारी रहेको नेउपानेको भनाइ छ। यद्यपि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या आएमा अवस्था हेरेर निर्णय गर्न पर्ने हुन सक्ने उहाँले बताउनु भयो। भट्टेकोशी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशुली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। नेउपानीका अनुसार बाढीका कारण नदीको सतह बढ्नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानको सडकको तल्लो भागमा क्षति पुर्याएको छ। बाढी तथा वर्षा कम भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा मरम्मतका काम अघि बढाइने उहाँले सुनाउनु भयो। उहाँले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह समेत गर्नुभएको छ। सडक विभागले बाढी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था मूल्याङ्कन गरी आवश्यकता अनुसार तत्कालीन तथा दीर्घकालीन सुधारका काम अघि बढाउने जनाएको छ।
25: नेपाली सेनासँग मिल्दो जुल्दो पोसाक दर्जनी चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाब माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षका नाममा कारण देखावा आदेश जारी गरेको

0: सम्मेलन भव्य रूपमा सम्पन्न हुँदा नेपालले निम्त नपाएको भन्दै काठमाडौँमा बहस भइरहेको छ। विश्वका ठूला उदयमान अर्थतन्त्र बहुध्रुवीय विश्व व्यवस्थाको पैरवी गरिरहेका शक्ति राष्ट्रहरू ग्लोबल साउथका प्रभावशाली मुलुकहरू र विश्व जनसङ्ख्याको झण्डै आधा हिस्सा ओगट्ने नेतृत्वकर्ताहरू एकै मञ्चमा भेला हुँदा सबैभन्दा नजिकको देश नेपालले आगन्तुकको हैसियतमा समेत निम्तो नपाएको विषयमा बहस भइरहेको हो। छिमेकमै यति ठूलो कूटनीतिक अनुष्ठान हुँदा समेत नेपाल सरकारले औपचारिक ढोका बाहिरै रहनुलाई परराष्ट्र मामिलाका विश्लेषक अरुण सुवेदी कूटनीतिक अपरिपक्वताको उपज ठान्नुहुन्छ।
1: 7-8 वर्षमा हाम्रो कूटनीतिक क्षमता, दक्षता र कूटनीतिमा परिपक्वता ह्रास हुँदै आएको। जब हाम्रा राजदूतहरू पनि धेरै हदसम्म ट्रान्ज्याक्सनल हुन थाल्यो पोलिटिकल इस्टाब्लिसमेन्टको लागि, त्यसले ओभरअल हाम्रो कूटनीतिक क्षेत्र चाहिँ धेरै प्रभावित भयो। मान्नुहोस् नमान्नुहोस्, अहिलेको ग्लोबल अर्डरमा बहुध्रुव भने पनि मान्नु पर्यो, दुई ध्रुव भने पनि मान्नु पर्यो, र हरेक ध्रुवका नायक र नेतृत्वदायी राष्ट्र र त्यसका सहायक नेतृत्वदायी राष्ट्रहरू छन्, पावरहरू छन्, ग्लोबल पावरहरू त्यसरी विन्यास भएको छ। सार्वभौम सत्ता बराबर भने पनि भुटान र इन्डोनेसियाको वैधानिक बराबर भए पनि अन्तर्राष्ट्रिय राजनीतिमा प्रयोजनको हिसाबले बराबर हुँदैन। त्यो स्थितिमा जस्तो अमेरिका भन्नुहोस्, मैले उदाहरणको दिएको, अमेरिकासित डाइरेक्ट हाम्रो एक्सेसबाट हामीले कति सम्बन्ध व्यवस्थापन गर्न सक्छौँ, र अमेरिकासित एकदम कारगर सम्बन्ध भएका र एउटा शक्तिको रूपमा काम गर्ने जापान, दक्षिण कोरिया, इजरायल र साउदी अरेबियाबाट थ्रु अमेरिकासितको सम्बन्ध कति व्यवस्थित हुन सक्छ, हामीले एउटा रणनीतिक पाटोलाई हामीले बुझ्नुपर्छ। त्यसर्थ यस्ता फोरमहरूमा हाम्रो उपस्थिति जनाउन त्यस्ता राष्ट्रहरूसित हाम्रो डाइरेक्ट एक्सेस कुन तादादमा छ, नहुँदाखेरि इन्डिरेक्ट एक्सेस अर्को राष्ट्रहरूबाट कसरी व्यवस्थापन गर्न सक्छौँ, यी सबै चाहिँ हाम्रो उत्सुकतामा निर्भर गर्ने कुरा हुन्। मलाई के बारेमा सूचित हुने इच्छा छ भने, हामीले भारतलाई हामीहरू पनि त्यहाँ संलग्न हुन चाहन्छौँ भनेर भन्यौँ कि भनेनौँ, मलेसियाले जस्तो चिनलाई हामीले त्यो कुरो भन्यौँ कि भनेन, त्यसको बारेमा सूचित हुने इच्छा छ। भनेर पनि नभएको रहेछ भने त्यसमा अब हामीहरूले त एकदमै रिक्यालिब्रेसन त गर्न पर्यो नि त रिलेसनलाई, रिसाएर त हुँदैन कूटनीतिमा।
0: अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई नबोलाइएको वा सहभागी नहुनुको वास्तविक कारणबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले नेपाल अमेरिकाको विकास परियोजना एमसिसीमा जोडिएकाले ब्रिक्समा जान आवश्यक नरहेको तथा असंलग्न परराष्ट्र नीति अँगाल्ने मुलुक भएकाले सहभागी नहुनु उपयुक्त भएको जस्ता टिप्पणीहरू भइरहेको उल्लेख गर्दै वास्तविक कारण खोजिनुपर्ने बताउनुभयो।
2: हामी चाहिँ असंलग्न राष्ट्रको नीतिमा अहिलेसम्म अगाडि बढेको हुनाले हामीले धेरै दुःख झेल्नु परेन, शीतयुद्धमा पनि त्यो चपेटामा पर्नु परेन। त्यसकारण चाहिँ हामीले असंलग्न राष्ट्रकै नीतिलाई अगाडि बढाउनु पर्छ, बरु त्यसको नेतृत्व आफूले गर्ने हो कि अरूलाई गर्न लगाउने हो, त्यो दिशामा यो पनि एउटा फरक खालको शीतयुद्धमा गएको हुनाले अमेरिका र युरोपको एउटा ठुलो देशहरूको समूह एकातिर होइन G7 त्यसपछि गएर चाहिँ त्यसको काउन्टरमा आएको हो भन्ने तर्कसहित ब्रिक्सलाई लिएको चाहिँ देखिन्छ। र त्यसकारण चाहिँ यो दुइटै यो चाहिँ पहिलाको शीतयुद्ध जस्तै यो नयाँ खालको शीतयुद्धतर्फ जान सक्छ, त्यसकारण चाहिँ हामी यसमा मुसिनु हुँदैन, स्वतन्त्रै भएर चाहिँ हामी चाहिँ न्युट्रल भूमिका निर्वाह गर्नुपर्छ भन्ने यो तीन प्रकारको तर्कहरू यो चाहिँ विभिन्न माध्यमबाट विभिन्न विचारधाराहरू विभिन्न विज्ञहरूको मुखबाट आइरहेका छ। त्यसकारण चाहिँ अब वास्तवमा अब नेपाल सरकारले कुन नीति लिनुपर्छ भन्ने कुरा पनि हामीले खोजी गर्नुपर्छ जस्तो मलाई लाग्छ। हामी ब्रिक्सतिर ढल्किने हो कि हामी त्यसको चाहिँ अमेरिकन लबीतिरै जाने हो कि अथवा स्वतन्त्र भएर बस्ने हो।
3: नेपाल परिवेशमा भारतले नेपाललाई बिजुली दिने सहमति लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम मार्बल।
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कंग्रेस दुई चिरामा बाँडिएपछि नेता कार्यकर्ता अन्यलमा परेका छन्। विशेष महाधिवेशनबाट आएको नेतृत्व र चौधौं महाधिवेशनबाट चुनिएको नेतृत्वबीच टकराव बढ्दा कार्यकर्ता नै अन्यलमा पर्ने गरी गतिविधिले तीव्रता पाएका छन्। दुवै समूहले आफ्नै तरिकाले पन्ध्रौं महाधिवेशनको कार्यतालिका ल्याउँदा नेता कार्यकर्ता कुन समूह वा पार्टीमा लाग्ने भन्ने अन्यलमा देखिएका हुन्। यसबीचमा नेताहरूले आफ्नो खेमाको महाधिवेशन कार्यतालिका अनुसार अघि बढ्न आग्रह गरिरहेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा आज बसेको समूहको बैठकले विशेष महाधिवेशन मार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने निर्णय गरेको छ। हिजो बसेको संस्थापनको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चौधौं महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा पन्ध्रौं महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। त्यसको भोलिपल्टै देउवा समूहले थापा नेतृत्वको कंग्रेसले गर्न लागेको महाधिवेशनमा कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आग्रह गरेको हो। इतर समूहले डाक्टर शशांक कोइरालाको संयोजकत्वमा पन्ध्रौं महाधिवेशनको तयारी समिति बनाएको छ। संयोजक कोइरालाले आज चुनदेवीमा पत्रकार सम्मेलन गर्दै त्यस्तो आह्वान गर्नुभएको हो।
5: आश्विन 3 गते विधि प्रक्रिया मिची सुरु गर्ने भनिएको तथाकथित महाधिवेशन भाग नलिन आग्रह गर्दछौँ। चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज 15 गतेदेखि सञ्चालित हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मङ्सिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कङ्ग्रेसका साथीहरू हार्दिक अनुरोध गर्दछ।
4: संस्थापनले असोज 16 19 गतेसम्म र देउबा समूहले मङ्सिर 21 23 काठमाडौँमा महाधिवेशन गर्ने बताएका छन्। दुवै महाधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च पुग्नुभएका अधिवक्ता मणिराम उपाध्यायको रिट दरपेट भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताउनुभयो। कङ्ग्रेसको आधिकारिक विवाद सम्बन्धीको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।
3: नेकपा एमालेको पुनर्गठनका लागि पनि अहिले आन्तरिक शक्ति सङ्घर्ष चलिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न दोस्रो तहका अधिकांश नेताहरूले दबाव बढाएपछि आन्तरिक तनाव बढेको हो। महासचिव शङ्कर पोखरेल लगायतका नेताहरू नै अध्यक्षले नेतृत्व छोड्नुपर्ने पक्षमा देखेपछि ओलीले उपाध्यक्ष रामबहादुर थापा बादललाई प्रतिकारका लागि तयार गर्नुभएको छ। हालै पार्टी बैठकमा पेश भएका दुई थरी प्रतिवेदनमाथि केन्द्रित भएर अहिले छलफलहरू भइरहेका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आजको बैठक पनि त्यस्तै अनिश्चित बन्यो। दुवै प्रतिवेदन एउटै बनाएर ल्याउन संयोजक बादलसहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई जिम्मा दिइएको चर्चा छ। काभ्रेको बलथलीमा दुई दिन सञ्चालन भएको कार्यदल बैठकमा सहमति नजुटेपछि तीन नेतालाई जिम्मेवारी दिइएको दावी गरिएको छ। तर कार्यदल सदस्य तथा एमाले सचिव महेश बस्नेतले बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरिएको दावी गर्नुभएको छ। कार्यदलको अर्को बैठक अब असोज 1 गते बस्ने नेताहरूले बताएका छन्।
4: भारत सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 साँझ 6 विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतका अनुसार मुजफ्फर ढल्केबर 400 केबी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केबी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यही भदौ 10 गते रसुवाको भटेकोसी नदी लगायतमा भीषण बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
3: जेन्जी सहित प्रथम स्मृति दिवसको कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सचेतक क्रान्ति सिका धिताले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाइएको छ। जेन्जी सहित परिवार कल्याणकारी समाज र जेन्जी घाइते नेपालले आज सिंहदरबार दक्षिण गेट बाहिर प्रदर्शन सहित पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएका हुन्। जेन्जी सहित प्रथम स्मृति दिवस कार्यक्रमको अपमान हुने गरी धिताले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्। शहीद परिवार र घाइतेको त्याग र बलिदानलाई हल्का रूपमा लिएर सचेतक धिताले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिएको आरोप लगाउँदै उनीहरूले सार्वजनिक माफी माग्नुपर्ने माग समेत गरेका छन्।
6: शिखा धिताले बोलेको अभिव्यक्ति प्रति हामी घोर विरोध गर्दछौँ, किनकि उहाँले हामी स्मृति दिवस मनाइरहँदा उहाँले चाहिँ कन्सर्ट भन्ने उहाँ को हो, उहाँ चाहिँ एउटा चाउचाउको पुरियाभित्र कुपनको उपहार परेर चाहिँ संसदमा छिरेर जेन्जी शहीद परिवारलाई घाइतेहरूलाई यसरी हेर बोल्ने।
4: राजावादी अभियन्ता दुर्गा प्रसाईलाई त्रिभुवन विमानस्थलमा बोल्न नदिएपछि स्थिति तनावग्रस्त बनेको छ। झापाबाट फर्किनुभएका प्रसाईलाई एयरपोर्टमा प्रहरीले बोल्न नदिएपछि लफडा भएको हो। प्रहरीले विमानस्थल परिसरमा पत्रकारलाई बाइट दिन रोकेपछि प्रसाईका समर्थकले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ विरुद्ध उत्तेजक नारा लगाएका थिए। प्रहरीसँगको घम्साघम्सी हुँदा प्रसाईका एक कार्यकर्ता पक्राउ परेका छन्। नागरिक बचाउ महाअभियान का बागमती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सो अभियानका नेता माधव खतिवडाले एकजना व्यक्तिसँग सिङ्गो राज्य डराएको भन्दै सरकारको आलोचना गरेका छन्।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम खुशी को कनेक्शन।
2: जीवन में थोड़े कुराहरू छन् जहाँ हामीलाई चोइस करने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईं निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
3: यो हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा सहभागी भएर फर्कने क्रममा आज सिंहदरबार गेटबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताउनुभयो। उनी प्रधानमन्त्रीले बोलाएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी भएका थिए। बैठकबाट हिरे लगत्तै पक्राउ परेका उनलाई दरबार मार्गको हिरासतमा राखिएको छ।
4: आगामी असोज 7 गतेदेखि दुबई पोखरा नियमित उडान सुरु हुने भएको छ। पोखरा विमानस्थल सञ्चालनमा आएको 3 वर्षपछि अन्तर्देशीय उडान नियमित हुन लागेको हो। फ्लाइ दुबईले साँझ 6:15 बजे अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। उक्त जहाज मार्फत आएका पर्यटकलाई नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित स्वागत गर्ने तयारी छ। उक्त विमान पोखराबाट यात्रु लिएर 7:15 बजे दुबईका लागि प्रस्थान गर्नेछ। पोखरादेखि दुबई फर्कदा जहाजले यात्रु सहित कार्गो लिएर जानेछ। उक्त एयरलाइन्सको उडान समय तालिका हरेक दिन सोही हुनेछ। फ्लाइ दुबईको एयर बस 319 र 320 अब पालै पालो पोखरा दुबई नियमित उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। उक्त उडान काठमाडौँ भन्दा 5,000 सस्तो हुनेछ।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष खडा गर्ने नीति नरहेको स्पष्ट पार्नु भएको छ। आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथिको दफावार छलफलमा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनु भएको हो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरिएको थियो।
4: नागरिक लगानी कोषको पुँजी वृद्धि, लगानीको क्षेत्र विस्तार र सञ्चालन समिति कार्यकारी निर्देशकको जिम्मेवारीलाई थप स्पष्ट बनाउने गरी नागरिक लगानी कोष ऐन 2074 संशोधन गर्न बनेको विधेयक प्रक्रिया अघि बढेको छ। ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या, अस्पष्टता तथा बदलिदो वित्तीय र पुँजी बजारको आवश्यकतालाई सम्बोधन गर्ने गरी विधेयक अघि बढाइएको हो।
5: गोलुमीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका 5 की 29 वर्षीय कल्पना पुनको शव फेला परेको छ। उनको शव घटनास्थलभन्दा करिब 1 किलोमिटर टाढा ठुलो पहिरोमा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र बेर विश्वकर्माले जानकारी दिनुभयो।
4: आज हरितालिका तीज हिन्दू महिलाहरूले निराहार व्रत बसी महादेवको पूजा अर्चना गरी मनाएका छन्। हिजो दर खाएका हिन्दू महिलाहरू आज भाद्र शुक्ल तृतीयाका दिन बिहानैदेखि विभिन्न शिवालयमा पुगेर पूजाआजा गरी पारिवारिक सुख शान्ति र कल्याणको कामना गरेर मनाए। रसुवा लगायतका क्षेत्रमा आएको बाढीले निम्ताएको विपत्तिका कारण यसपालिको तीज केही खल्लो बन्यो। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण 1,300 बढीको निधन भएको र 4,000 बढी मानिस बेपत्ता भएका कारण शोक मनाउनेहरूको संख्या पनि उत्तिकै छ। यद्यपि काठमाडौँको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको संख्या केही घटेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको मान्यता छ।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ. राष्ट्रपति इमानुएल म्याक्रोनले आज सरकारले परिमार्जित मस्यौदा बारे युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो. यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो. म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बाल बालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक भएको बताउनु भएको हो. उहाँले आगामी वर्ष राष्ट्रपतिको कार्यकाल सकिनु अघि नै प्रतिबन्ध लागू हुने बताउनुभयो. फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकता भन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो. त्यसपछि सरकारले कानूनी तथा प्राविधिक सुधार सहित नयाँ मस्यौदा अघि बढाएको हो.
4: नेपाल परिवेशमा अब खेल समाचार. नेपाल क्रिकेट संघले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावप्रति बङ्गलादेश क्रिकेट बोर्ड बिसिसीबीले सकारात्मक प्रतिक्रिया दिएको छ. बङ्गलादेशले सन् 2027 नेपालकै घरेलु मैदानमा आएर द्विपक्षीय सिरिज खेल्ने लक्ष्यका साथ काम अघि बढाएको छ. बङ्गलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेसन इन्चार्ज सहरियार नफिसका अनुसार नेपालले केही समय अघि नै द्विपक्षीय सिरिजका लागि औपचारिक प्रस्ताव पठाएको थियो. बिसिबीले उक्त आमन्त्रणलाई निकै सकारात्मक रूपमा लिँदै दुवै बोर्डबीच प्रारम्भिक छलफल अघि बढाएको छ. नफिसले बङ्गलादेशको फ्युचर टुर्स प्रोग्राम एफटिपी निकै व्यस्त रहे तापनि सन् 2027 हालको साइकलभित्रै उपयुक्त समय मिलाउन प्रयास भइरहेको बताएका छन्. उनका अनुसार छलफल ठोस चरणमा पुगेपछि र श्रृङ्खला निश्चित भएपछि औपचारिक जानकारी गराइनेछ. हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
5: बाढी प्रभावित क्षेत्रमा सडक र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिको माग. कृष्णभीर सडक असोज एकदेखि दुईतर्फी खुलाउने तयारी.
4: ग्रीन आर्मीको वैधानिकतालाई लिएर सर्वोच्चले सरकारसँग माग्यो जवाब. ब्रिक्स सम्मेलनमा नेपालले निम्तो समेत नपाएको विषयमा काठमाडौँमा बहस.
5: कङ्ग्रेस संस्थापनले गरेको निर्णय इतरले नमान्ने. एमालेमा पनि अध्यक्ष ओलीलाई हटाउने मागले शक्ति सङ्घर्ष चर्किँदै.
4: 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने फ्रान्सको तयारी. प्राविधिक सुधार सहित नयाँ मसौदा अघि बढाइयो.
5: र नेपालसँग क्रिकेट सिरिज खेल्न बङ्गलादेश सकारात्मक.
4: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद. दिनेश र जगत बिदा हुन्छौँ. नमस्कार.
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा.
7: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा.
6: साथमा ब्लड सुगर, क्रिएटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज.
7: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै. फोन 056-493-580, मोबाइल 98550-26440. नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन.
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घन्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच, फेट हस्पिटल इको कार्डियोग्राफी सेवा
6: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
7: भेन्टिलेटर सेवा
6: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
9: ओहो ल ल ल क्यामेराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
10: पर्ख दीपक
9: किन
10: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पेको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
11: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: हेलो आयन, के छ
2: के हो यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: भिडियो अन गर न यार।
1: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
2: ल कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 0195 97 00 86।
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

0: जीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगरि हुँदा तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ,
2: बन्द आलु सबै कुहेर गयो,
0: हिमनदी भत्किएर आएको बाढीको वेग बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी, र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कम आक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कारवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्यान्ड जोडिएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकदमीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्यान्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जल विद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जना भन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको सी त्रिशुलीको बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपिल गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सडक सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनर्स्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीडा सुनाउनुका साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव बर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्। यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिग्रन परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो समाधान नगर्ने भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुरा बारे भने,
4: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताको साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। झोलुङ्गे पुल चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
5: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दाले छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवाबारीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एकपटक आउने बाढीभन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
6: हामीले सामान्यत बाढी परिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
0: मतलब 100 वर्षमा आउने भन्दा पनि
6: अझ धेरै नै बढी थियो, होइन? 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
0: भयो।
6: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानीभन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको डाइभर्सिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ। तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाको, यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको
7: छ। अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 किलोमिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रवेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेतावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हामीले कसरी
6: केजिङ स्टेसन्सहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ. र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्री स्लो एन्ड हो र स्टिप जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 3 किलोमिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ.
7: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ.
6: हाम्रो अहिले नै 6 चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
7: गर्यो,
6: सकेपछि त त्यो लेभल वार्निङ लेभल त्यो नपुग्नै पाएन. त्यस कारणले चाहिँ विदेशको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ. अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ. र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलियन्स सिस्टममा चाहिँ जानुपर्छ. एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्को एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने.
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल साथी सन्जय ढकालसँग कुरा गर्दै. रसुवा बाढीसँगै बगेका कयौं पुलहरू मध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी बिदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटी जिलिङ लगायतका ठाउँहरू बीच टुटेको सम्पर्क पुनः सुरु भएको बताउँछिन् नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ.
8: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकुटगढी नगरपालिका जिलिङका खुश प्रसाद दाहालले बताए.
9: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो.
8: बेलकुटगढी नगरपालिका निवासी कान्छी नेपाली.
10: बच्चाहरू लिएर जान नसकिने, त्यहाँ वनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्र बाटो हिँड्नु पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दा.
8: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए.
11: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा. नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ.
8: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गे पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्. शक्तिमाया तामाङ,
0: BBC नुवाकोट. अब एउटा नेपाल बाहिरको विषय. ब्रिटिश पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ. रुसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन. बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट.
3: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। कियेभमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेल मार्गको प्रयोग गरेका थिए. उनीहरू अर्कै रेलमा चढेका थिए. रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ. तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो. वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसार्स्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्. उनका अनुसार पोल्यान्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनट पछि ड्रोन हमला भएको थियो.
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
12: It's 9 o'clock. अहिले 9 बजेको छ.

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल। पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई। पृथ्वी राजमार्गको कृष्णभीरमा ग्राभेलिङको काम सुरु, असोज 1 गतेबाट सञ्चालनमा ल्याउने तयारी। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण। र फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी गराउनुभयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले खोज उद्धार उपचार तथा राहत व्यवस्थापनका लागि चालेका कदमको सराहना गर्नुभयो। छलफलमा उहाँहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो। जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो। छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको बताउनुभयो। मन्त्री लम्सालले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभयो। छलफलमा गृहमन्त्री सुदन गुरुङ, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अचितुम लामिछाने सहभागी हुनुहुन्थ्यो। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स UAE टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र करिब 70 मिटर गियरग्रान हटाउने काम भइरहेको छ। भारत सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको छ। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सब स्टेसन मर्मतपछि सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीले जहरे खेतस्थित सब स्टेसनमा 10 फिटसम्म लेदो सहितको पानी जम्दा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13 अर्ब 68 करोड 73 लाख
मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 10,08,43,00,000 रुपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य बैंकमा 2,36,00,000 अमेरिकी डलर मौजदात रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ। सडक भाँचिएको 15 दिनमा ट्र्याक तयार गरी ग्राभेलिङको काम थालिएको हो। भदौ 14 बाढीले तटीय क्षेत्र कटान गरी सडक भाँचिएपछि ठप्प भएको यातायात सेवा अब असोज 1 सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया चढ़ान करना तथा मरमत करना घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अब बाँकी समाचार। नेपाली कंग्रेसको संस्थापन इतर पक्षले आगामी मंगसिर 21 देखि 23 गतेसम्म पार्टीको छुट्टै 15 महाधिवेशन गर्ने भएको छ। सो पक्षले आज पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई व्यवस्था गरेको भन्दै आगामी मंगसिरमा 15 महाधिवेशन थाल्ने जनाएको हो। सो महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डाक्टर शशांक कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी असोज 15 गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिनुभयो। हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज देशैभर र विदेशमा रहेका नेपाली समुदायमा धार्मिक तथा सांस्कृतिक निष्ठाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धि र दीर्घायुका लागि व्रत बसी भगवान् शिव पार्वतीको पूजा आराधना गर्ने गर्दछन्। हरितालिका पर्वका अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा भक्तजनहरू पूजा एवं दर्शन गरेका छन्। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। नेवार समुदायमा घर आँगन कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाइने परम्परा रहेको छ। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा सोवासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले जग्गा धनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। कैलालीका मगर समुदायमा कुनै समय निकै नै गाइने तीजका भाकाहरू अहिले हराउन थालिसकेका छन्। प्रविधिको विकाससँगै तीजका मौलिक भाकाहरू लोप भएको मगर समुदायका महिलाहरूको बुझाइ छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
3: एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तीजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टेकापुरकी मीरा देवी घरते मगर।
4: पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच। अब हाम्रो पालामा फेरि मादल आयो है। आजकल यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद। मादल पनि सकियो, अब बाजा आयो, बाजाको सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू।
3: टिकापुर एक वनगाउँकी सरस्वती पुन मगरलाई पनि तीजका पुराना भाकाहरू लोप भएकोमा

0: पुरानो पुस्ताको समाप्ति सँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
1: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो। राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाउनु भएको छ। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
2: भुटेकसी नदीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले कृषि क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशु पक्षी क्षेत्रमा उल्लेख्य मात्रामा क्षति पुगेको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1669 हेक्टर क्षेत्रफल प्रभावित भएर 5843 टन धानमा क्षति पुगेको। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकोट गढीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धान उत्पादनमा क्षति पुगेको छ। रसुवाको गोसाइकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। बाढीबाट 252,445 पशु पक्षी प्रभावित भएर 1,11,39,00,000 बराबरको क्षति भएको छ। कुल पशुधन क्षति मध्ये भैँसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ। फ्लाई दुबईको जहाज आगामी असोज 7 गते साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यहाँबाट आएका यात्रुको अवतरण पछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्ने भएको छ। फ्लाई दुबईको एयर बस 319-320 ले पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। सूचना अधिकारी रावतले पहिलो उडानमा पोखरामा आउने यात्रुको संख्या उल्लेख्य रहेको र पोखरादेखि दुबई फर्कँदा जहाजले यात्रु सहित कार्गो समेत लिएर फर्किने जानकारी दिनुभयो।
3: नेपाल भलिबल संघ अस्ट्रेलियाको आयोजनामा दोस्रो संस्करणको एनभीए वार्षिक भलिबल अवार्ड नाइट असोज पहिलो साता आयोजना हुने भएको छ। अस्ट्रेलियामा रहेका नेपाली भलिबल समुदायहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुने अवार्ड नाइट यसपालि असोज 10 गते शनिबारमा रकडेल स्थित रेड रोज फन्स सेन्टरमा हुनेछ। अवार्ड नाइटमा वर्ष 2026-27 सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, क्लब तथा भलिबल क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने संघले जनाएको छ। त्यस्तै नेपाल भलिबलको विकास, प्रबन्धन र विस्तारमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि कदर गरिने आयोजकले जनाएको छ। संघका अनुसार यसपटक विभिन्न 11 विधामा अवार्ड प्रदान गरिन्छ। एनभीए अन्तर्गत न्यू साउथ वेल्स एनएसडब्ल्यूमा 12 भन्दा बढी क्लब दर्ता छन्, जसको खुला पुरुष टोली, भेटरान र महिला टोली रहेका छन्। इङ्ल्यान्ड विरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा निर्धारित समयभित्र ओभर पुरा गर्न नसकेपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले दोहोरो कारवाही गरेको छ। आइसिसीका अनुसार पाकिस्तानका खेलाडीलाई खेलको शुल्कको अधिकतम 50% जरिवाना गरिएको छ भने विश्व टेस्ट च्याम्पियनसिप डब्लुटिसीको 11 अङ्क पनि कटौती गरेको छ। वार्मिङमा भएको तेस्रो टेस्टमा पाकिस्तान निर्धारित लक्ष्य भन्दा 11 ओभर कम बलिङ गरेको पाइएपछि कारवाहीमा गरिएको आइसिसीले जनाएको छ। समयको छुटलाई समेत हिसाब गरेपछि पाकिस्तान 11 ओभर कम परेको थियो। आइसिसीको आचार संहिता अनुसार निर्धारित समयमा 1 ओभर कम बलिङ गरे बापत खेलाडीलाई आफ्नो खेल शुल्कको 5% जरिवाना हुन्छ। यस्तो जरिवाना अधिकतम 50% सम्म हुन सक्छ। त्यसैले पाकिस्तानका खेलाडीले अधिकतम 50% खेल शुल्क गुमाएका हुन्।
1: अब मौसम। आज राति देशभर साधारणतया बादल लाग्ने

छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै देशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्म र कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल। पुनस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई। पृथ्वी राजमार्गको कृष्ण भीरमा ग्राब लिङ्कको काम सुरु, असोज एक गतेबाट सञ्चालनमा ल्याउने तयारी। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण र फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509484 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
4: हेलो आयन, के छ
5: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
8: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
7: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-553-6953, 98550-77061 र 98550-77053।
10: स्वदेश FM 93.2 MHz।

0: समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। पहाडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। नेपाल नेत्र ज्योति संघद्वारा संचालित भरतपुर आँखा अस्पतालले चितवन सहित छिमेकी जिल्लाहरूमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ। हाल मुख्य अस्पताल सहित 25 ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको हो। अस्पतालले चितवन सहित 8 जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्र बाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै आएको छ। मुख्य अस्पताल भरतपुरको बाइपास सडकमा छ। भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठोरी र काउसोतीमा सेकेन्डरी आँखा अस्पताल, नवलप्रासीको मध्यबिन्दु र सर्लाहीको ईश्वरापुरमा सर्जिकल सेन्टर रहेका छन्। यसै गरी चितवनको खैरहनी, माडी, चनौली, रत्ननगर, कुरिन्टार, राप्ती र कालिका, धादिङको सल्यानटार र बेनीघाट, नवलप्रासी, बर्दाघाट, सुस्तापूर्वको हुप्सेकोट, बौद्धिकाली, भेडाबारी, अरुणखोला र देवचुलीमा आँखा उपचार केन्द्र रहेका छन्। नारायणगढ मुगलिन सडक खण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक दुई घण्टामा आधा घण्टा मात्र यातायात सञ्चालन भइरहेको छ। बिहान 8:30 बजेदेखि दुई घण्टाको अन्तरमा 30 मिनटका लागि मात्रै सडक खुल्ला गरेर सवारी साधन सञ्चालन भइरहेको हो। बाँकी समयमा सडक मर्मतको काम जारी रहने भएकाले सवारी साधनलाई रोक्ने गरिएको छ। सडक खण्ड अन्तर्गत तुइनखोलामा अहिले मर्मत कार्य भइरहेको छ। मर्मतका कारण शान्ति बजार क्षेत्रमा सवारी साधनहरू रोकिएका छन्। बरुवामा आयोजित 3100 स्टार कप फुटबल प्रतियोगिता 2083 को उपाधि एप्पल गुरु सूर्यपुर फुटबल क्लब कालिका नगरपालिकाले जितेको छ। त्यस पर्वको अवसर पारी सोमबार स्टार खेल मैदानमा सम्पन्न फाइनल खेलमा लोकतान्त्रिक प्याराडाइज युवा क्लब रत्नगर र सूर्यपुर फुटबल क्लब बीच निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा प्याराडाइज युवा क्लबलाई पराजित गर्दै सूर्यपुरले उपाधि हात पारेको हो। उपाधिसँगै सूर्यपुरले नगद रु 2,77,770 रुपियाँ सहित ट्रफी, मेडल र पत्र प्राप्त गरेको छ। उपविजेता प्याराडाइज युवा क्लबले 1,38,888 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। स्टार स्पोर्ट युवा क्लब माडी एक बरुवाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, ज्ञानुजङ लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सूर्यपुरले प्रतियोगितामा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो। क्वार्टर फाइनलमा नारायणी मोटर्स युनिक क्लब भरतपुरलाई 5-1 गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको सूर्यपुरले सेमी फाइनलमा चैनपुर युवा क्लब माडीलाई 2-1 गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। अन्तत फाइनलमा पेनाल्टी सुटआउट मार्फत प्याराडाइजलाई पराजित गर्दै सूर्यपुरले स्टार कपको उपाधि उचालेको हो। गाई भैँसी पालन गरेर दूध उत्पादन गर्दै आएका किसान बढ्दो उत्पादन लागत र अपेक्षाकृत न्यून आमदानीका कारण आर्थिक दबावमा परेका छन्। पशु आहार, औषधि, श्रम तथा गोठ व्यवस्थापन लगायतका खर्च बढ्दै गएपछि दूध उत्पादन व्यवसाय धान्न कठिन बन्दै गएको किसानहरूले बताएका छन्। अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रदीप तिमिश्राले बजारमा दैनिक उपभोग्य वस्तुसँगै गाई भैँसीलाई खुवाउने दाना, सुकर, पराल लगायतका सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेको बताउनुभयो। उत्पादनमा लाग्ने खर्च निरन्तर बढे पनि सोही अनुपातमा दूध मूल्य समायोजन नहुँदा किसानको वास्तविक आमदानी घट्दै गएको उहाँको भनाइ छ। चाडपर्वलाई लक्षित गरी चितवनमा सयपत्री फुल खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फुल खेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको हो। कृषि विकास कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर 44 हेक्टर पुगेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले संघीय संसद अधिवेशन अन्त्यको तयारी थालेको छ। असोज 15 गतेसम्मको प्रतिनिधि सभाको सम्भावित कार्यसूची सहितको संसदीय क्यालेण्डर प्रकाशित भएको छ। त्यसपछि एक वा दुईवटा बैठक बसेर संघीय संसदको अधिवेशन अन्त्यको तयारी भएको हो। यसबीचमा प्रतिनिधि सभामा रहेका विधेयकहरू र दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप आर्थिक योगदान गर्ने भएका छन्। संसदीय दलका प्रतिनिधिहरू बीच भएको अनौपचारिक छलफलपछि प्रत्येक सदस्यबाट न्यूनतम 15,000 रुपियाँ योगदान गर्ने प्रस्ताव अगाडि बढाइएको हो। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रु 50,00,000 प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने निर्णय भइसकेको छ।
रसुवा लगायत बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरूले तत्काल सड़क र पुल निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा उनीहरूले प्रभावित क्षेत्रमा वैकल्पिक सड़क र बेली ब्रिज निर्माणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीका कारण त्रिशुली नदी आसपासका अधिकांश पुल बगेकाले प्रभावित बस्तीको आवागमन अत्यन्तै कठिन बनेको बताउनुभयो। पुल र सड़क बगेपछि राहत उद्धार र पुनर्स्थापनाको काम नै प्रभावित भएको उल्लेख गर्दै उहाँले तत्काल बेली ब्रिज र वैकल्पिक सड़क निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरिसकेपछि सरकारी वा सार्वजनिक निकायले पनि अन्य पक्ष सरह संविदात्मक दायित्वबाट बाँधिनुपर्ने र एकतर्फी रूपमा सम्झौताका शर्तहरू परिवर्तन गर्न वा आफू अनुकूल व्याख्या गर्न नपाउने सर्वोच्च अदालतले प्रश्न पारेको छ। सम्झौता भएपछि दुवै पक्ष बीचको सम्बन्ध सार्वजनिक कानूनबाट सम्झौता कानूनमा रूपान्तरण हुने भन्दै अदालतले सरकारी निकायले पनि आफ्नो सार्वभौम अधिकार नै विशेष अधिकार प्रयोग गरी सम्झौताका शर्त बाहिर जान नमिल्ने स्पष्ट पारेको हो। सुनसरीको देवानगंज र सिराहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको करिब एक महिना भएको छ। दुईवटै समितिले भदौ दुईमा गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा गएको छैन। प्रतिवेदन सार्वजनिक पनि गरिएको छैन। गृह मन्त्रालयका अधिकारीहरू प्रतिवेदन अध्ययनको चरणमा रहेको बताउँदै आएका छन्। नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई व्यवस्था गर्दै एकतर्फी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने बताएको छ। समूहले बनाएको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै त्यस्तो बताउनु भएको हो। मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टी अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउनुभयो। यसैबीच नेपाली काङ्ग्रेस संस्थापन इतर समूहका नेता तथा नेता डाक्टर प्रकाश शरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाउनु भएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपेट गरेको छ। काङ्ग्रेसको क्रियाशील सदस्य रहेको दावी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताउनुभयो। नेपाल प्रेस काउन्सिलले आइसियुभित्रै अन्तर्वार्ता प्रकरणमा अनुसन्धान थालेको छ। सोमबार एक सूचना जारी गर्दै काउन्सिलले सो प्रकरणमा अनुसन्धान थालेको जनाएको हो। रसुवाको बाढीमा घाइते भई आइसियुमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको जनाउँदै काउन्सिलले यस विषयमा सम्बन्धित संचारकर्मी अस्पताल र मेडिकल काउन्सिललाई समेत पत्रचार गरिएको जनाएको छ। र नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेको छ। उनलाई प्रहरीले सोमबार सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई प्रहरी वृद्ध दरबार मार्गमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाउनु भएको छलफलमा सहभागी भएर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 59 63 98 55 77 0 61 र 98 55 77 0 53।
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 93 40 4 93 580 र 98 55 26 440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष
1: स्वदेश FM 93.2 मेगाहर्ज।

0: निष्पक्ष
1: स्वदेश FM तिराना पे पुतलो

हे के भनम खै हे।

0: प्रदेश एफएम 93.2 मेगाहर्ट्ज
1: के भो
2: म कोही कोही सँग बोल्या छैन
3: म पनि कोही कोही सँग बोल्या छैन

0: सुरुका दिनमा असम्भव जस्तै लागेकोमा अब भने सकिन्छ भन्ने विश्वास बढेको बताउनुहुन्छ। परम्परागत रूपमा विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान तथा विभिन्न सांस्कृतिक अवसरमा अनिवार्य मानिने नौमती बाजा पछिल्ला वर्षमा घट्दै गइरहेको छ। आधुनिक बाजा र प्रविधिको बढ्दो प्रभावसँगै मौलिकता सङ्कटमा पर्दै गइरहेको बेला महिलालाई संरक्षण अभियानको केन्द्रमा ल्याउने प्रयास स्वरूप 6 नम्बर वडा कार्यालयले यस्तो सिप सम्बन्धी तालिम सुरु गरेको हो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा

0: भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खा अनि रोगले समात्ला
0: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ भुटेकोसीमा जलप्रलय आएको तीन साता बितिसक्दा पनि बाढ़ी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन सड़क सम्पर्क टुटेका ठाउँमा

रहेकाले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले बाढीले राजमार्ग भत्काएको र त्यहाँ नै सड़क निर्माण तत्काल सम्भव नभएकाले विकल्प खोज्नुपर्ने बताएका थिए। नुवाकोटको बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर गुरुङले हेलिकप्टरले मात्रै राहत र उद्धारमा सम्भव नहुने भएकाले छिटो वैकल्पिक सड़क खोल्न लाग्नुपर्ने बताए। उनले वैकल्पिक सड़क निर्माण सरकारको उदासीन उदासीनताको प्रश्न गरे। नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले प्रधानमन्त्रीसँगको बैठकमा बाढीले भत्काएको सड़क पुनः सञ्चालनमा ल्याउनका लागि काम गर्नुपर्ने विषयमा सबैले ध्यानाकर्षण गराएको जानकारी दिए। उनले भने सबै पालिकाहरूको एउटै कुरा छ, कनेक्टिभिटी स्थापना गरियो भने राहत उद्धार पुनर्स्थापनामा सहज हुन्छ, पुलका कुरा उठेका छन्। सरकारले तत्कालका लागि वैकल्पिक सड़क तोइन र झोलुङ्गे पुल सञ्चालनमा ल्याए र आगामी असोजभित्र क्षतिग्रस्त सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने दावी गरेको छ। उठाउस्ते नराख्ने तयारी उपशीर्षकमा यसँगै खबर छ। सरकारी तटक्षेमा पुनतापित नगर्ने भएको छ। प्रधानमन्त्रीले नै नदी तीर क्षेत्रमा पुनः खिममा पर्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बढी बस्न सम्भव नहुने बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी लिएको जानकारी दिए। सड़क साल असोजभित्रै बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको सरकारको दावी छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन तोइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुलको निर्माण गर्नेछ। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। प्रधानमन्त्री

पालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ। यसै गरी 82 शौचालय 35 खानेपानी आपूर्ति प्रणाली तथा 20 प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको पाइएको छ। सडक तथा पहुँच मार्ग अवरुद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा

0: वर्षिया यो विश्वश्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी यो विश्वलाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसीमा लगेकी छिन्। यो विश्व एक्ली बिरामी होइनन्, सेन्टरमै रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन। योगिताले भनिन्, बाढीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैलिए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको छ। भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको छ।
1: भेटिएको छ।

हार्वर्ड, अक्सफोर्ड वा क्याम्ब्रिज पढेको होइनन्। उनले भने, सरकारको केन्द्र सिंहदरबार हुन्छ भन्ने मैले बुझेको छु, तर सरकारको केन्द्र ज्वागल बनेको छ। सरकारमा हुकुमै शासन चलेको आरोप लगाउँदै सिंहले जवाफदेताको अधिकार खतरनाक हुने बता जवाफहीनताको भूमिका खतरनाक हुने पनि बताए। उत्तरदायित्व बिनाको अधिकार अर्थात अथोरिटी विथआउट एकाउन्टेबिलिटी साह्रै डेन्जर हुन्छ। उनले भने, लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नाश गर्ने अधिकार सरकारले सल्लाहकारलाई दिन मिल्दैन। सत्तारूढ दलकै सांसदले संसदबाट गम्भीर आरोप लगाएपछि जेनजी मुठभेड नेपालले शुक्रबार बिहानलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारको ध्यानकर्षण गरायो। उसले राष्ट्रिय सुरक्षा परिषद, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्र कार्यालय समेत मुदार्थर पठाएको छ। सिंहदरबारमा बेनको दबदबा आजको मध्याह

महेश बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले दुवै प्रतिवेदन बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको हो। थापा कार्यदल संयोजक र पोखरेल सदस्य हुनुहुन्छ। यसअघि अध्यक्ष ओलीले आफूले भने अनुसार नभए बैठक नै स्थगित गर्न संयोजक थापालाई निर्देशन दिनुभएको थियो। बैठक चलिरहँदा ओलीले कार्यदल संयोजक बादललाई फोन गरेर विशेष महाधिवेशन कुनै हालतमा अस्वीकार गर्न निर्देशन दिनुभएको थियो। विशेष महाधिवेशन प्रतिनिधि परिषदमा सहमति नगर्नु गर्नुपर्ने अवस्था आए बैठक क्यान्सल गरेर हिँड्नु स्रोतका अनुसार बादललाई ओलीले निर्देशन दिनुभएको थियो। तर कार्यदलका बहुसंख्यक सदस्य महासचिव पोखरेलले राखेको प्रतिवेदनको पक्षमा देखिएका छन्। कार्यदल संयोजक एवं उपाध्यक्ष बादलले ल्याएको प्रतिवेदन अल्पमतमा परेको छ। महासचिवको प्रस्ताव अनुसार विशेष महाधिवेशन स्वीकार्नु पर्ने आफूहरू कमजोर हुने बुझाइमा ओली सहितका नेता छन्। विशेष महाधिवेशन गर्ने स्थिति आए कंग्रेसमा गगन थापाहरूले पार्टी कब्जा गरे जस्तो हुने बुझाइमा ओली देखिएको एमालेकै नेताहरू बताउँछन्। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक हिमाली टाइम्समा छापिएको खबर हो यो।

का मापदण्ड पूरा गर्नुपर्छ। महानगरपालिकाका लागि तोकिएका मापदण्ड पुर्याउन पोखरामा लेखनाथ नगरपालिका पनि गाभियो। तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई मिसाएर पोखरा महानगरपालिका बनाइएको हो। कास्कीका चारवटा गाविसलाई समेटेर 2053 सालमा लेखनाथ नगरपालिका बनाइएको थियो। कवि शिरोमणि लेखनाथ पौडेलको नामसँग जोडेर यसको नामकरण गरियो। नगरपालिका बनेपछि लेखनाथ क्षेत्रको विकासले पनि फड्को मार्यो। तर मुलुकमा संघीय गणतन्त्र स्थापनापछि राज्य पुनर्संरचनासँगै स्थानीय तहको निर्माण र सीमाङ्कन सुरु भयो। केन्द्रीकृत शासन प्रणालीलाई

0: नागरिकले पोखराबाट अलग हुनुपर्ने माग गर्न थालेका छन्। अहिले पोखराका कारण ओझेलमा पर्नु परेको गुनासो लेखनाथ क्षेत्रका नागरिकको छ। कतिपयको माग छ, पोखराबाट अलग भएर लेखनाथको पुनर्स्थापना गरिनुपर्छ, संघीय संरचना बीच नै अनमेल, स्थानीय तह पुनर्संरचना आवश्यक, आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
1: तपाईँले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति भार पर्छ शीर्षकमा अन्नपूर्ण पोस्ट